मानवभित्र भएका अन्तर्निहित ज्ञानको प्रकटीकरण नै शिक्षा हो। स्वामी विवेकानन्दको यस महान वाणीलाई सिरोपर गर्दै आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

आजको कार्यक्रम अर्चनामा आकाशवाणी खरसाङको स्टुडियोमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ बिरेन लामा ज्यू, र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ ज्ञान, भक्ति र कर्म एक अर्काका पूरक हुन्। त श्रोता, सुन्नुहोस् उहाँको प्रस्तुति।

आजको अर्चना कार्यक्रममा यहाँहरू सबैलाई म बिरेन लामा तिनधारेबाट स्वागत जनाउँदै आजको मेरो यो वार्ता प्रस्तुत गर्न लागिरहेको छु। अनि मेरो वार्ताको शीर्षक छ ज्ञान भक्ति र कर्म एका अर्काका पूरक हुन्। मानिस सर्वश्रेष्ठ प्राणी हो, साथै सामाजिक प्राणी पनि हो, जो चाहिँ समाज बिना बाँच्न सक्दैन। अनि समाजमा बाँच्नका निम्ति साथै आफ्नो जीवन धान्नको निम्ति एक शिक्षित सुशील व्यक्ति हुन जरुरी छ। सबैसित मिलेर बस्ने, कसैलाई परि आएको समय सहायता पुर्याउने पनि हुन जरुरी छ भने आफ्नो परिवारको, समाजको अनि राष्ट्र को निम्ति पनि केही गर्ने एक सचेत र सभ्य व्यक्ति पनि हुन जरुरी ठहरिन्छ। सबैले आफ्नो जीवन सुख शान्ति र सफलताले नै भरेको चाहन्छन्। तसर्थ आफ्नो जीवन सुख शान्ति र सफलताले भरिएको चाहने हो भने सबै कुराको ज्ञान, सबै कुरामा भक्ति अनि असल कर्मको आवश्यकता पर्दछ। ज्ञान भक्ति र कर्मलाई जसले आफ्नो जीवनमा सन्तुलित आधारमा लागू गराएको हुन्छ उसैको जीवन सुख शान्ति आनन्द र सफलताले भरिएर गएको प्रत्यक्षै र प्रशस्तै उदाहरणहरू समाजमा देख्न पाइन्छ। जो जातिले यी तीन कुराहरूलाई सन्तुलनसित इमान्दारी पूर्वक आफ्नो जीवनमा लागू गराए उनीहरू नै उदाहरणीय व्यक्तिहरू बन्न गए भने समाज र राष्ट्रको पनि नाउँ रोशन गराए। कसैले राजनीतिबाट, कसैले विज्ञानबाट, कसैले समाजसेवाबाट, कसैले कला सङ्गीतबाट, कसैले साहित्यबाट इत्यादि विभिन्न क्षेत्रबाट समाजलाई र राष्ट्रलाई बहुमूल्य योगदान पुर्याएका छन्। यसकारण सबैले, विशेष विद्यार्थीहरूले सफलता हासिल गर्न हो भने ज्ञान भक्ति र कर्मलाई सन्तुलित रूपमा अघि बढाएर लान जरुरी छ। अब यी तीन विषयहरूलाई कसरी अगाडि बढाएर लाने यस विषयमा हामी क्रमश हेर्दै जानेछौँ। ज्ञान, मानवमा ज्ञान मुख्य विषय हो। ज्ञान बिना जीवन अधुरो रहन्छ। मानिसमा हरेक कुराको ज्ञान हुन जरुरी छ। ज्ञान बिना केही कुरा पनि सम्भव छैन। सर्वप्रथम त ज्ञानको निम्ति किताबी शिक्षाको आवश्यकता पर्दछ। शिक्षा बिना संसार अन्धकार छ। त्यसो उसले हरेक व्यक्तिको लागि शिक्षा अनिवार्य विषय हो। जुन व्यक्तिमा, जुन जातिमा, जुन समाजमा शिक्षा छैन त्यहाँ केहीको पनि आशा नराख्दा हुन्छ। ज्ञानको निम्ति आधारभूत कुरो किताबी शिक्षा वा स्कुले शिक्षा भएकोले यसलाई धेरैले व्यापारको केन्द्र पनि बनाइराखेका छन्। गरिबहरू सरकारी स्कुलमा पढ्ने हुँदा र धनीहरू महँगो अङ्ग्रेजी स्कुलमा पढ्ने हुँदा सरकारी स्कुल पढ्नेहरूले केही पनि जान्दैनन् भने जस्तो भ्रम मानिसमा पैदा भएको छ। मानिसको सही शिक्षा र उज्जवल भविष्य निर्माण गर्ने त उच्च शिक्षा अर्थात् कलेज र युनिभर्सिटीको पढाइ मात्र हो। उदाहरणको लागि कुनै एक अन्तर्वार्तामा स्नातक गरेको मात्र विद्यार्थीहरू भाग लिन आए तर कोही प्राथमिक तह, उच्चतर तह, सरकारी स्कुलमा पढेका कोही

चाहिँ अङ्ग्रेजी स्कुल पढेका छन् भने के त्यो अन्तर्वार्तामा अङ्ग्रेजी महँगो स्कुलमा पढ्ने मात्रै सफल हुन्छ होला त? होइन, तर त्यस अन्तर्वार्तामा सफल हुने विद्यार्थी अङ्ग्रेजी र सरकारी माध्यमले होइन तर उसको प्रमाण पत्रको दर्जा अर्थात् ग्रेडले, ज्ञानले र स्मरण शक्तिले निर्भर गर्दछ, तर अङ्ग्रेजी र सरकारी माध्यमले चाहिँ होइन।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ ज्ञान भक्ति र कर्म एक अर्काका पूरक हुन् विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गरिरहनु भएको छ बिरेन लामा ज्यूले।

हाम्रा भारतका भूतपूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह छानो नभएको स्कुलमा पढे तर उच्च शिक्षा चाहिँ विदेशबाट प्राप्त गरे, जसको फलस्वरूप उनी एक उच्च स्तरको अर्थशास्त्री बने, रिजर्भ ब्याङ्क अफ इन्डियाका गभर्नर बने, अर्थमन्त्री बने अनि देशको उच्च कोटीको प्रधानमन्त्री बने, जसले देशको आर्थिक स्थितिलाई सुधारमा ल्याउँदै उच्च स्तरमा पुर्याए। सँगैमा उसँगै पढ्ने छानो भएको पक्की स्कुलमा पढ्नेहरूले चाहिँ किन यति विघ्न उन्नति गर्न सकेनन् त? त्यसै कारण प्राथमिक तह र हाईस्कुल तह जे जस्तो सुकै स्कुल पढे तापनि नानीहरूको उच्च तहको शिक्षामा चाहिँ मेहनत र परिश्रम गरी उच्च दर्जामा डिग्री हासिल गर्न पर्ने हुन्छ, जसले विद्यार्थीहरूको भोलिको दिनको कर्महरू पनि निर्धारण गर्दछ। तर मानिसले जति नै उच्च शिक्षा हासिल गरे तापनि, उच्च दर्जामा नै डिग्री हासिल गरे तापनि मानिसमा इमान्दारी त छैन भने उसको शिक्षा र डिग्री बेकामको ठहरिन्छ। विद्यार्थीहरूले पढ्दा आआफ्नो रुचिको विषय लिएर पढेका हुन्छन्, भनौँ एउटा लक्ष्य राखेर पढेका हुन्छन्। यसकारण आफ्नो लक्ष्यमा नपुगिन्जेलसम्म तन मन दिएर रात दिन त्यही विषय र लक्ष्यलाई ध्यानमा राखेर पढ्न पर्ने हुन्छ। अब यही ध्यानलाई नै भक्ति वा साधना पनि भनिन्छ। जबसम्म साधना वा भक्ति सहित कुनै पनि कर्म गरिँदैन वा अध्ययन गरिँदैन, तब त्यसमा सफलताको आशा नराख्दा हुन्छ। त्यसकारणले अध्ययन क्षेत्रमा

कर्म क्षेत्रमा भक्ति वा साधना बिना सफलता सम्भव छैन। उदाहरणको लागि हाम्रा देशका अर्का भूतपूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्री स्कुल जाँदा नौकाद्वारा गङ्गा नदी पार गर्न पर्थ्यो, तर उसकोमा दिनहुँ नौका भाडा तिर्ने पैसाको अभाव भएकोले खाता किताब नौका चढ्ने साथीहरूलाई पठाएर आफू चाहिँ गङ्गा नदी पौडेर पार गर्थ्यो। विद्यार्थीहरूको विद्यार्थी जीवनमा अनि आफ्नो लक्ष्यमा अघि बढ्दै गरेको समय धेरैलाई यस्ता अभाव घटिकमी हुने गर्छन्, तर आफूमा बलियो विश्वास र भक्ति छ भने यस्ता बाधा विघ्नहरूको सहजैसित सामना गरी लक्ष्यमा पुग्न सकिन्छ। तर विश्वास र भक्ति छैन भने लक्ष्यमा पुग्न सकिँदैन। जोहरू चाहिँ युद्धमा हारेका एक घाइते सिपाही सर बन्न जान्छन्। लालबहादुर शास्त्रीमा विश्वास थियो, शिक्षा प्रति भक्ति थियो र नै यिनी पनि देशका एक असल उदाहरणीय प्रधानमन्त्री बन्न सके, जसको नाम आज पनि हरेक भारतवासीले अति आदरसहित लिने गर्छन्। पौडी खेलेर गङ्गा नदी पार गर्नु या उसको गरिबीको प्रदर्शन जस्तो लागे पनि यस्तो होइन, यो त उनको शिक्षाप्रतिको ठुलो भक्तिको प्रदर्शन थियो। विद्यार्थीहरूमा कोही बेला यस्तै समस्याहरूको सामना गर्न पर्ने परिस्थितिहरू पनि आइलाग्छ, तर यति बेला शरम नमानी निराश नभई अघि बढ्दै जानु पर्ने हुन्छ अनि आफ्नो भक्तिलाई पनि कायम राख्नु पर्ने हुन्छ। शरम नमान्नु, निराश नहुनु नै भक्तिलाई कायम राख्नु हो। अर्का यस्तै भक्तिलाई कायम राख्ने व्यक्ति ईश्वरचन्द्र विद्यासागर हुन्। घरमा मट्टीतेल नभएर बाटोको ल्याम्प पोस्टको उज्यालोमा पढ्नु यो उनको निम्ति पनि गरिबी प्रदर्शन जस्तो भए तापनि तर शिक्षाप्रति ठुलो भक्ति पनि उसमा झल्कन्थ्यो।

जीवनमा असल कर्म गर्न हो भने असल ज्ञान र असल चरित्रको पनि आवश्यकता पर्दछ। कर्म एउटा समाजको राष्ट्रको सेवा गर्ने अवसर पनि हो, जसमा उदाहरणको निम्ति हामीले हाम्रा भूतपूर्व दुई प्रधानमन्त्रीहरू डाक्टर मनमोहन सिंह र लालबहादुर शास्त्रीलाई हेरिसकेका छौँ। उहाँहरूमा ज्ञान थियो, भक्ति थियो, साथै असल चरित्र पनि भएको कारण उहाँहरूले असल ढङ्गले देशको सेवा गर्नुभयो। तर दुःखको कुरो, हिज आज त कतिपय सरकारी जागिर खानेहरूले पनि ठग्ने काम गर्दछन्। आफ्नो दैनिक सेवामा उनै ढिलो आउने, फेरि उनै छिटो घर जान पर्ने धुनमा हुन्छन्। कति त धेर अनुपस्थित बस्नेहरू पनि हुन्छन्। यस्ता कर्मचारीहरूबाट समाज राष्ट्र उभ लाग्छ भनेर कल्पना पनि नगर्दा हुन्छ। मानिसको ज्ञान र कर्ममा भक्तिले ठुलो भूमिका खेलेको हुन्छ। यी ठग्ने कर्मचारीहरूमा ज्ञान होला तर भक्ति नभएको कारण उसको कर्म देश सेवा होइन तर केवल हात र मुख जोड्ने पेसामा मात्र सीमित रहेको हुन्छ। तर हामीले ध्यान दिनपर्ने मुख्य कुरा के छ भने, दुई छाकको भोजन त मुख नलाग्नेहरूले पनि कुल्ली काम गरेर भए पनि जुटाइरहेका हुन्छन्। तर कुल्ली काम गर्ने भन्दा सरकारी जागिर खाने कति महत्त्वपूर्ण र जिम्मेवारी व्यक्ति हुन्, त्यो सबैले गौर गर्नपर्ने विषय हुन्। कर्म पनि एउटा इतिहास कोर्ने अवसर हो। मरेर गएपछि समाजबाट प्रशंसा पाउने कि निन्दा पाइने, त्यो आफ्नै कर्ममा निर्भर गर्छ। तर कसैले यदि असल कर्म गरेर गए, उसको त्यो असल कर्म पिढी पिढीसम्मको निम्ति प्रेरणाको स्रोत पनि बगिरहेको हुन्छ, जसबाट धेरै भन्दा धेरै समाजलाई र राष्ट्रलाई उन्नतितर्फ लाने कर्मशील व्यक्तिहरूको जन्म निरन्तर गराइरहेको हुन्छ। यसो उसले ज्ञान, भक्ति र कर्मलाई हामीले सन्तुलन राखेर अघि बढ्न पर्ने हुन्छ, किनभने यी तिनवटा विषय एक अर्काका महापूरक हुन्। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो ज्ञान भक्ति र कर्म एक अर्काका पूरक हुन् भन्ने विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो बिरेन लामा झ्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। त श्रोता आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय बितोस भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालित

खेतीपाती बारे सल्लाह अन्तर्गत आज कुरा गर्नेछौँ सुन्तलाको स्याहार सुसार बारे। कृषक श्रोताहरूलाई यस सम्बन्धी केही जानकारी साझा गरिरहेछौँ। कृषकहरूलाई थाहा नै भएको कुरो हो कि पौधाले उचित खाद्य तत्त्व पाउन नसके बोट स्वस्थ अनि रोगमुक्त हुन सक्दैन। रोगमुक्त अनि स्वस्थ बोटबाट उचित फलन पनि पाइन्छ। तसर्थ बोटलाई स्वस्थ र रोगमुक्त राख्नलाई बारीमा मल, जल र कीटनाशक औषधिको उचित प्रयोग गर्न पर्छ। यस्ता मल, जल र औषधिहरूले पौधालाई चाहिने समयमा प्रयोग गरे मात्र लाभदायक हुन्छ। सुन्तलामा हिउँदो महिनामा अथवा फल टिपिसकेपछि रोग लागेको हाँगाहरू सुकेका र नचाहिने हाँगाहरूलाई काटेर फालिदिनुपर्छ। काटेको भागमा ताँबा घटित औषधिले लेप बनाइ लगाउनुपर्छ। बगानमा झरेका फलहरू जम्मा गरी एक ठाउँमा थुपारेर जलाइदिनुपर्छ, नभए एउटा ठुलो खडाल खनेर खडालमा हालेर माथिबाट चुना छरिदिनुपर्छ। यसो गर्नाले फल झार्ने झिङ्गाको औँसा र अन्य रोगका जीवाणुहरू नष्ट भएर जान्छ। फलस्वरूप आउँदो फसलमा किराको आक्रमण वा प्रकोप कम्ती हुँदै जान्छ। जनवरी फरवरी महिनामा एकपल्ट तामा घटित औषधि जस्तै ब्लाइटक्स, फाइटोलिन, क्युप्रसोल, ब्लू कपर मध्ये कुनै एउटा औषधि 5 ग्राम प्रति लिटर पानीमा हाली राम्ररी घोलेर रा मिसिनको सहायताले पात, हाँगा र काण्डमा राम्ररी भिज्ने गरी स्प्रे गर्नुपर्छ। पानी पर्न अघि एकपल्ट फेरि यसरी नै स्प्रे गरेर बोटबाट चोप निस्कने बिमारको रोकथाम गर्न सकिन्छ। चोप निस्कने रोगको रोकथामको लागि ब्लाइटक्स, फाइटोलिन, क्युप्रसोल, ब्लू कपर मध्ये कुनै पनि एउटा औषधि 5 ग्राम 1 लिटर पानीमा हालेर स्प्रे गरिदिनुपर्छ। वर्षेनी डिसेम्बर जनवरी महिनामा गाईको पाकेको मल र मार्च, अप्रेल अनि अगस्त, सेप्टेम्बरको महिनामा रासायनिक मल हाल्न जरुरी छ। यसो गर्नाले सुन्तलाको बोट बिस्तारै सप्रिँदै जान्छ र फलन राम्रो हुनेछ। त श्रोता, आज कुराकानी गर्यौँ सुन्तलाको स्याहार सुसार बारे। अब आनन्द लिनुहोस् आधुनिक गीतको।

समय बिहानको ठिक 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब केही बेर आनन्द लिनुहोस् आध्यात्मिक संगीतको। सुनाइरहेछौ भक्ति संगीत योगेन्द्र घतानीको स्वरमा। संगीत रचना रहेको छ राहुल उपासकको।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो 80औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भवनमा राजकीय स्वागत समारोहको आयोजना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि तमिलनाडुको दुई दिने भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले संसद र राज्य विधानसभाहरूमा महिला आरक्षण लागू गर्ने मुद्दालाई राजनीतिक लडाई नबनाउन सबै राजनीतिक दलहरूलाई अपील गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा शुभकामना व्यक्त गर्ने विश्व नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज राजस्थानमा अलवर सारस डेरी कम्प्लेक्समा नयाँ डेरी प्लान्टको शिलान्यास गर्नुहुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो 80औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भवनमा राजकीय स्वागत समारोहको आयोजना गर्नुभयो। कार्यक्रममा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, प्रधान न्यायाधीश सूर्यकान्त, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रीय मन्त्रीहरू, कूटनीतिज्ञहरू र विभिन्न सरकारी योजनाहरूका लाभार्थीहरूको उपस्थिति थियो। समारोहमा छत्तीसगढ़, गोवा, मध्यप्रदेश र महाराष्ट्रको समृद्ध परम्परागत र जीवन्त कला र संस्कृति प्रदर्शन गरिएको थियो। अमृत उद्यान आजदेखि अर्को महिनाको 15 तारिकसम्म सर्वसाधारणका लागि खुला रहनेछ। उद्यान बिहान 10 बजीदेखि साँझ 6 बजीसम्म खुला रहनेछ। अन्तिम प्रवेश साँझ 5 बजीसम्म हुनेछ। मर्मतीका लागि यो प्रत्येक सोमबार बन्द रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले संसद र राज्य विधानसभाहरूमा महिला आरक्षण लागू गर्ने मुद्दालाई राजनीतिक लडाई नबनाउन सबै राजनीतिक दलहरूलाई अपील गर्नुभएको छ। स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट देशलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सबै दलहरूलाई अगाडि आउन र महिलाहरूको सम्मान गर्दै लोकसभा र राज्य विधानसभाहरूमा चाँडोभन्दा चाँडो 33% प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले देशको नीति निर्माणमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्ने र यस सन्दर्भमा सम्मान अवसरहरू दिनुपर्ने बताउनुभयो। उहाँले महिला आरक्षणको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनैतिक दलहरूलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ।
2: जल्द से जल्द हमारी माताओं बहनों को 33% विधानसभा और लोकसभा में उनको प्रतिनिधित्व मिले, ये भारत की नीति घड़तर के अंदर अपना योगदान दे, समय की मांग है। और मैं सभी राजनीतिक दलों से फिर से आग्रह करता हूँ।

0: आइए महिला आरक्षण लागू करके महिला सम्मान में आप भी जुड़िए, लेकिन मेरी माताओं बहनों को हक दीजिए।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा शुभकामना व्यक्त गर्ने विश्व नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। शुभकामना दिनेहरूमा जसलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ त्यसमा फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोन र माल्दिप्सका राष्ट्रपति मोहम्मद मोजु पनि थिए। यसका साथै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद दिनुहुँदै श्री मोदीले भारत र नेपाल बीचको शताब्दी पुरानो सभ्यता सम्बन्धलाई अझ बलियो बनाउन दुवै देशहरू मिलेर गर्न प्रतिबद्ध रहेको बताउनुभयो। भूटानी प्रधानमन्त्री छिरिङ तोप्केको शुभकामना प्रति कृतज्ञता व्यक्त गर्नुहुँदै श्री मोदीले भारतले भूटानसँगको आफ्नो विशेष र बलियो साझेदारीलाई ठूलो महत्व दिने बताउनुभयो। स्लोभाकियाका राष्ट्रपति पीटर पेलिग्रिनीलाई आफ्नो प्रतिक्रियामा प्रधानमन्त्रीले भारत र स्लोभाकिया बीचको व्यापक साझेदारीलाई अझ बलियो बनाउने इच्छा व्यक्त गर्नुभयो। उपराष्ट्रपति श्री पी राधाकृष्णन आजदेखि तामिलनाडुको दुई दिने भ्रमणमा जानुहुनेछ। यस भ्रमणको क्रममा उहाँ चेन्नई, चेङ्गलपट्टु, तिरुवरूर र तन्जाभुरमा विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। भ्रमणको पहिलो दिन उपराष्ट्रपति चेङ्गलपट्टुमा रहेको एसआरएम विज्ञान तथा प्रविधि संस्थानको 22 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। त्यसपछि उहाँ चेन्नईमा पूर्व राज्यपालको पहिलो पुण्यतिथि स्मृतिमा भाग लिनुहुनेछ। पछि उहाँले चेन्नईमा इकोज अफ अ नेशनलिस्ट माइन्ड पुस्तकको पनि विमोचन गर्नुहुनेछ। भ्रमणको दोस्रो दिन उपराष्ट्रपति तिरुवरूरमा रहेको तमिलनाडु केन्द्रीय विश्वविद्यालयको 11 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। त्यसपछि उहाँ तन्जाभुरमा रहेको सशस्त्र डिम्ड विश्वविद्यालयको रूबी र रजत जयन्ती समारोहको समापन समारोहमा पनि भाग लिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारतका जनतालाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी बीचको व्यक्तिगत सम्बन्धका कारण भारत अमेरिका सम्बन्ध निरन्तर बलियो हुँदै गएको बताउनुभयो। उहाँले दुई देश बीचको सहकार्यले भारत अमेरिका र हिन्द महासागर क्षेत्रलाई अझ सुरक्षित, बलियो र समृद्ध बनाउँदै गएको बताउनुभयो। श्री रुबियोले दुवै देशका जनता बीचको मित्रता र पारिवारिक सम्बन्धले यो बलियो र दूरदर्शी साझेदारीको जग निर्माण गर्ने पनि बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले श्री रुबियोलाई शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले अस्ट्रेलिया, स्लोभाकिया, साइप्रस, मालदिव, श्रीलंका, नेपाल र सिंगापुरका विदेश मन्त्रीहरूलाई पनि स्वतन्त्रता दिवसको शुभकामनाका लागि धन्यवाद दिनुभएको छ। उद्घाटन सूर्यपथ तिरंगा ग्लोबल रिले हिजो सम्पन्न भयो। रिले पूर्वमा फिजीदेखि पश्चिममा संयुक्त राज्य अमेरिकासम्म फैलिएको 54 देश र असंख्य क्षेत्रहरू पार गर्यो। विदेश मन्त्रालयका अनुसार यो पहल हर घर तिरंगा अभियान अन्तर्गत आयोजना गरिएको थियो। फिजी स्थित भारतीय उच्च आयोगमा शुरू भएको रिले एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म विश्वभरि तिरंगाको सन्देश बोकेको थियो। यो सान फ्रान्सिस्को स्थित भारतीय महावाणिज्य दूतावासमा तिरंगा फहराएर समापन भयो। कार्यक्रमले वन्दे मातरमको 150 वार्षिकोत्सवको उत्सव पनि मनाएको थियो। भारतीय प्रवासी र भारतका साथीहरूले ठूलो उत्साहका साथ रिलेमा भाग लिएका थिए। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज राजस्थानको अलवर भ्रमण गर्नुहुनेछ। उहाँले अलवर सारस डेरी कम्प्लेक्समा नयाँ डेरी प्लान्टको शिलान्यास गर्नुहुनेछ। श्री शाहले विभिन्न दूध संघहरूसँग सम्बन्धित डेरी प्रशोधन र गाई वस्तुको दाना प्लान्टको ई उद्घाटन पनि गर्नुहुनेछ। भ्रमणको क्रममा राजस्थानका 17 जिल्लाहरूमा 6,262 करोड मूल्यका विकास परियोजनाहरूको ई उद्घाटन वा शिलान्यास गर्नुहुनेछ। रोजगार उत्सवको एक भागको रूपमा 10,500 भन्दा बढी नवभर्ना भएका कर्मचारी नियुक्त पत्र पनि हस्तान्तरण गर्नुहुनेछ। श्री शाहले नयाँ केन्द्रीय सहकारी ब्याङ्कहरूको गठनको घोषणा गर्नुहुनेछ र विभिन्न कल्याणकारी योजनाहरूका लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत रकम हस्तान्तरण गर्नुहुनेछ। यसमा प्रधानमन्त्री फसल बीमा योजना र प्रधानमन्त्री किसान

0: सम्मान निधिका लाभार्थीहरू पनि समावेश छन्। राष्ट्रिय परीक्षण एजेन्सीले आज यूजीसी नेट जून 2026, सीएसआईआर नेट र आईसीएआर अखिल भारतीय प्रवेश परीक्षाको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गर्नेछ। पीएचडी कार्यक्रमहरूको लागि अखिल भारतीय प्रतियोगी परीक्षाको लागि उत्तर कुञ्जी पनि आज जारी गरिनेछ। सामाजिक सञ्जाल पोस्टमा एजेन्सीले अस्थायी उत्तर कुञ्जीहरू आधारित वेबसाइटमा उपलब्ध हुने बताएको छ। एजेन्सीले उम्मेद्वारहरूलाई एजेन्सीद्वारा जारी गरिएको आधिकारिक सूचनाहरूमा मात्र भर पर्न आग्रह गरेको छ। पुरुष टेस्ट क्रिकेटमा भारतले आज गाले अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलङ्काका विरूद्धको पहिलो टेस्टको दोस्रो दिन दुई विकेटको क्षतिमा 288 रनको स्कोरबाट आफ्नो पहिलो इनिङ पुनः सुरु गर्नेछ। हिजो म्याच समाप्त हुँदा देवदत्त पडिक्कलले 131 र ऋषभ पन्तले 27 रन बनाएर अभिजित थिए। यो समाचार युट्युबमा @AIR गर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो 80 स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भवनमा राजकीय स्वागत समारोहको आयोजना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि तमिलनाडुको दुई दिने भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले संसद र राज्य विधानसभाहरूमा महिला आरक्षण लागू गर्ने मुद्दालाई राजनीतिक लडाई नबनाउन सबै राजनीतिक दलहरूलाई अपील गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा शुभकामना व्यक्त गर्ने विश्व नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज राजस्थानका अलवर सारस डेरी कम्प्लेक्समा नयाँ डेरी प्लान्टको शिलान्यास गर्नुहुनेछ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब प्रस्तुत छ सांगीतिक कार्यक्रम संगीत प्रभा, जसमा विविध कलाकारको स्वरमा सुनाउनेछौ आधुनिक गीत।

भर्खरै आनन्द लिनुभयो किरण मोक्तानको स्वरमा आधुनिक गीतको शब्द अनि संगीत रहेको थियो सूरज मोक्तानको. अब अर्को गीत सुनाउन गइरहेछौ हिरन्दनालको स्वरमा, शब्द मोहन सिंह लहागन अनि संगीत योगेन्द्र खतानीको.

उनको अन्तिम कोसेली राख्न गइरहेछौँ। हिरन्दनाल अनि राजेश पायल राईको युगल गीतको साथ शब्द भोपाल राई अनि सङ्गीत छिला बहादुर मोक्तानको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ इसरोको मलवा मुक्त अन्तरिक्ष मिशनले अन्तरिक्ष सम्पत्तिको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले ठूलो संख्यामा लो अर्थ अर्बिट एलईओ उपग्रह तारामण्डलहरू र वा उपग्रह इन्टरनेट तारामण्डलहरूको प्रसारको मुद्दालाई लिएर चिन्तित छ, जसले अन्तरिक्षमा फोहोर जम्मा गरिरहेको छ र यसको समन रोकथामका लागि सबै सम्भव पाइलाहरू चालिरहेको छ। विज्ञान र प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, इसरोको डेब्रिज फ्री स्पेस मिशनले अन्तरिक्ष सम्पत्तिको सुरक्षा गर्न र सक्रिय फोहोर हटाउने एटीआर र अन्य माध्यमहरूको माध्यमबाट फोहोरको थप उत्पादनलाई सीमित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। डाक्टर जितेन्द्र सिंहले इन्टरनेट कनेक्टिभिटीका लागि उपग्रह नक्षत्रहरूमा समन्वयता केही हजार उपग्रहहरू हुन्छन् जसले उनीहरूको सम्बन्धित कक्षीय सेलहरूको वरपरका कक्षीय क्षेत्रहरूमा टक्करको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँदछ, जबकि धेरै ठूला नक्षत्रहरूमा स्वायत्त टक्करबाट बाँच्ने क्षमताहरू छन्। केही उपग्रहहरू कक्षामा असफल हुन सक्छन् र टक्करबाट बाँच्न पैतरेबाजी गर्न सक्षम नहुनु सक्छन्। मन्त्रीले थप उल्लेख गर्नुभयो, सानो आकारको ट्याग गर्न नसकिने भग्नावशेषले थप जोखिम निम्त्याउँदछ, किनकि यस्ता फोहोरलाई टक्करबाट बाँच्न वा पर्याप्त रूपमा बचाउन सकिँदैन। एक प्रभावले मिशन अन्त्य क्षति निम्ताउन सक्छ, उपग्रहलाई गैर कार्यात्मक बनाउँदछ र थप फोहोर उत्पन्न गर्दछ। उपग्रहहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै फोहोर निर्माणको समग्र जोखिम महत्वपूर्ण छ। उहाँले यो पनि औल्याउनु भयो, कुनै पनि विखण्डन घटना, चाहे त्यो एक टक्करको कारण होस् वा जनसंख्या भएको कक्षीय सेलको नजिक आकस्मिक ब्रेकअपको कारण, यी जोखिमहरू अझ बढ्न सक्छ। अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरणमा भारतको संस्थागत संलग्नतामाथि प्रकाश पार्दै डाक्टर जितेन्द्र सिंहले जानकारी दिनुभयो, सन् 1993 गठित अन्तर एजेन्सी अन्तरिक्ष फोहोर समन्वय समिति आईएडीसीलाई अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरण मामलामा काम गर्ने सबैभन्दा मान्यता प्राप्त निकाय मानिन्छ। इसरो सन् 1986 आईएडीसीको सदस्य रहेको छ। उहाँले यो पनि भन्नुभयो, वायव्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगमा संयुक्त राष्ट्र समिति यूएनसीओपीयूओएसले अन्तरिक्ष फोहोर न्यूनीकरण र अन्तरिक्ष सञ्चालनको सुरक्षा सहित दीर्घकालीन स्थिरता

मामलाहरूलाई सम्बोधन गर्दछ। आईएटीसी संयुक्त राष्ट्र वैज्ञानिक र प्राविधिक उपसमिति यूएनएसटीएससी दीर्घकालीन स्थिरता सम्बन्धी कार्य समूह र अन्तरिक्ष परिस्थिति जन्य जागरूकता विशेषज्ञ समूह एसएसए सहित अन्तरिक्ष फोरसँग सम्बन्धित अन्तर्राष्ट्रिय रूपमा भारतको प्रतिनिधित्व गरिन्छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, आईएडीसीका सदस्यहरूले नियमित रूपमा अन्तरिक्ष फोरसँग सम्बन्धित मामलाहरूमा छलफल गर्छन् र अन्तरिक्ष फोर न्यूनीकरण दिशानिर्देशहरू पारिमार्ज गर्दछन् जुन अन्तरिक्ष फोर वातावरणको विकासको प्रक्रियामा हुन्छ। अन्तरिक्ष फोर निगरानी र स्पेस फ्लाइट सुरक्षा पक्षहरू पनि दीर्घकालीन स्थिरता र अन्तरिक्ष स्थितिजन्य जागरूकता कार्य समूहहरूमा छलफल गरिन्छ।

आकाशवाणी सुनेर बसिरहनु भएका समस्त श्रोतालाई अभिवादन जनाउन चाहन्छु। अब प्रस्तुत छ कार्यक्रम रंगबिरंगको संसार। सधैँ झै विविध विषयवस्तुमाथि आधारित आजको अंकमा भने सिनेमा अनि मनोरञ्जनको संसारतिर लिएर जाँदैछौ। प्रस्तोता लेखनाथ राईको साथमा छु म शोभना। आजको अंकमा कुरा गर्नेछौ नेपाली फिल्म जगतकी एक लोकप्रिय अनि दक्ष नायिका वर्षा राउत बारे। December 14, 1993 सालमा नेपालको सिन्धुली भन्ने ठाउँमा जन्म लिएकी यी नायिका नेपाली सिने जगतमा धेरै ख्याति कमाइसकेकी छिन्। आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मन जित्न सफल बनेकी छिन्। आफ्नो करियरको सुरुवात वर्षा राउतले म्युजिक भिडियो, टेलिभिजन विज्ञापन र मोडलिङबाट सुरु गरेकी थिइन्। 2013 सालमा रोजेको मैले म्युजिक भिडियोबाट मोडलको रूपमा आफ्नो करियर सुरु गरिन्। सिल्वर स्क्रिनमा आउन अघि वर्षाले धेरै म्युजिक भिडियोहरूमा अभिनय गरिन्। यसरी यात्रा गर्दै 2016 सालमा फिल्म नाइ नभन्नुला भाग 4 उनले नेपाली सिने जगतमा पाइला टेकिन्, जसमा पल शाह र आचल शर्मासँग उनले स्क्रिन साझा गरिन्। यो फिल्म उनको डेब्यू फिल्म थियो।

यो फिल्म ब्लॉकबस्टर साबित भयो। त्यसपछि एक पछि अर्को गर्दै वर्षाले धेरै फिल्महरूमा अभिनय गर्ने अवसर पाइन्। अभिनेत्रीको रूपमा उनका उल्लेखनीय कार्यहरूमा छक्का पन्जा, छक्का पन्जा दुई अनि तीन, जात्रा र यसको सिक्वल जात्रै जात्रा, मिस्टर झोले र गोपी आदि जस्ता हिटहरू समावेश छन्। फिल्ममा आफ्नो अभिनय र चरित्र चित्रणको निम्ति प्रशंसित भएकी छिन् वर्षा। यसैको फलस्वरूप उनले पुरस्कारहरू पनि जित्न सफल बनेकी छिन्। 14 फरवरी 2019 उनी विवाह बन्धनमा बाँधिन् सञ्जो कोइरालाको सँगमा, जो एक उद्यमी हुन्

वर्षाले अहिलेसम्म लगभग 200 म्युजिक भिडियो र कयन चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्। हालमा उनी थिएटरको कार्यमा व्यस्त छिन्। यसको साथसाथै उनको नयाँ चलचित्र तेल भिजाको प्रमोसनमा लागि परेकी छिन् वर्षा।

एक्टिङको करियरमा थिएटरको अनुभवले धेरै ज्ञान अनि आफ्नो कलालाई अझ प्रभावशाली बनाउनका लागि यो एक महत्वपूर्ण शिक्षा आर्जनको स्रोत बनेको जनाउँछिन् वर्षा राउतले। उनी एक सफल नायिका त अवश्य छिन्, तर यसैको साथसाथै उनी चलचित्र प्रेमी पनि हुन्। थिएटरमै गएर फिल्म हेर्न रुचाउँछिन् वर्षाले। आफ्नो कार्यक्षेत्रप्रति जागरूक भएको कारणले नै गर्दा उनी कलाकारहरूको आफ्नो भूमिकामा न्याय गरेको हुनुपर्छ भन्ने कुरामा सचेत पनि छिन्। हाल उनी अमेरिकाको ओहायो शहरमा एरन सिभिक थिएटरमा विमल सुवेदीद्वारा निर्देशित नाटक हिटलर आउँदैछको मञ्चनमा व्यस्त छिन्। त श्रोता, सुनिरहनु भएको थियो कार्यक्रम रङबिरङको संसार, अनि आज जान्यौं अभिनेत्री वर्षा राउतको विषयमा। उनको सिने करियर अझ प्रगाढ अनि प्रभावशाली बन्दै जाओस्। लगन अनि मेहनतले उनलाई सधैँ अपार सफलतातर्फ पुर्याओस्, यही कामना राख्दछौ। प्रस्तोता लेखनाथ राईको साथमा म शोभना आजको अङ्कबाट भने बिदा लिन चाहन्छौ। फेरि अर्को अङ्कमा भेट्ने बाचाको साथ आनन्द लिँदै गर्नुहोस् आकाशवाणीको प्रसारणहरूको।

0: बदलो बदलो आदत बदलो।
1: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
0: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
2: समय बिहान को 8:45 अनि 28 सेकेंड भइरहेको छ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ FM 103.5 मेगा हर्चमा। अबको क्रममा प्रस्तुत छ कार्यक्रम योजना, जसमा सरकारद्वारा प्रायोजित विभिन्न परियोजनाहरूबारे जानकारी साझा गर्नेछौँ, साथै सुनाउनेछौँ फिल्मी सङ्गीत। आजको विषय रहनेछ PM सुरक्षा बिमा योजना। प्रधानमन्त्री सुरक्षा बिमा योजना हाम्रो भविष्यको सुरक्षा हेतु बनाइएको हो अनि यो सबैभन्दा कम प्रिमियममा पाउने बिमा पोलिसी पनि हो। देशमा करोडौँ मानिसहरू यस्ता छन् जसकोमा कुनै प्रकारको जीवन बिमा छैन अथवा उनीहरू समर्थ छैनन्। त्यसैले प्रधानमन्त्री सुरक्षा बिमा योजनाको आरम्भ सरकारले गरे। प्रधानमन्त्री जनधन योजनाको सफलतालाई ध्यानमा राख्दै यस योजनाको उत्साह साथ सुरुवात गरिएको हो। रहल जानकारी साझा गर्नेछौँ। अहिलेलाई आनन्द लिनुहोस् सङ्गीतको।

0: श्रोता साझा गरिरहेछौं प्रधानमन्त्री सुरक्षा बीमा योजना बारे अब थप जानकारी। प्रधानमन्त्री सुरक्षा बीमा योजना एक प्रकारको दुर्घटना बीमा पोलिसी हो, जस अन्तर्गत यदि दुर्घटना भए अथवा दुर्घटनामा व्यक्तिको मृत्यु अथवा अपङ्गता भएमा बिमाको राशिको निम्ति माग गर्न सकियोस्। यो योजना एक वर्षसम्म मान्य हुँदछ र एक वर्षपछि यसलाई नवीकरण गराउन पर्छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत मृत्यु अथवा विकलाङ्ग भए 2 लाख, आंशिक रूपमा अपाङ्ग भए 1 लाख रुपियाँको बिमा राशि प्रदान गरिनेछ। प्रधानमन्त्री सुरक्षा बीमा योजनासँग 18 देखि 70 वर्षसम्म आयु भएका व्यक्तिहरू जोडिन सक्छन् र यस योजनासँग जोडिए पश्चात प्रत्येक वर्ष 12 रुपियाँ गरेर प्रिमियम भर्न पर्नेछ। अर्थात् सबैभन्दा कम्ती प्रिमियमको बिमा राशि यो योजना हो। यसको निम्ति कुनै पनि सरकारी ब्याङ्क वा डाकघरको बचत खाता हुन अनिवार्य छ अनि यसको साथसाथै यस योजनासँग जोडिनको निम्ति धारकको आधार कार्ड हुन पनि अत्यन्तै जरुरी छ, जसलाई ब्याङ्क खातासँग लिङ्क गराउन पर्नेछ।
1: डिजिटल अडियो प्लेयर।

प्रत्येक वर्ष एक जुन भन्दा पहिले एउटा फारम भरेर ब्याङ्कमा दिन पर्नेछ। यो प्रक्रिया पछि धारक यस योजनासँग सजिलैसँग जोड्न सक्नेछन्। यस योजनामा धारकले दिन पर्ने वार्षिक 12 रुपियाँ ब्याङ्कको खाताबाट सिधै काटिनेछ। यो योजना हाम्रो भविष्य सुरक्षाको निम्ति बनाइएको योजना हो, जसको लाभ प्रत्येक मानिसले उठाउन सक्नेछन्। त श्रोता, आज कार्यक्रम योजनामा जान्यौँ प्रधानमन्त्री सुरक्षा बिमा योजना बारे, अनि साथै आनन्द लियौँ फिल्मी सङ्गीतको।

0: अब प्रस्तुत छ प्रमुख समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट। राष्ट्रले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दैछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री वाजपेयीको 2018 आजकै दिन निधन भएको थियो। अटल बिहारी वाजपेयीले देशको 3 पटक प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले वाजपेयीलाई असाधारण दूरदर्शी र उत्कृष्ट राजनेताको रूपमा वर्णन गर्नुभएको छ, जसले आफ्नो जीवन देशको सेवामा समर्पित गर्नुभयो। गृहमन्त्री अमित शाहले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले अटल बिहारी वाजपेयीलाई एक देशभक्त राजनेताको रूपमा वर्णन गर्नुभयो, जसले आफ्नो सम्पूर्ण जीवन राष्ट्रको सेवामा समर्पित गर्नुभएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले भन्नुभयो, वाजपेयी भारतीय राजनीतिको एक दिग्गज नेता थिए, जसको व्यक्तित्वमा देशभक्ति, लोकतान्त्रिक मूल्य, संवेदनशीलता र असाधारण वक्तव्यको आदित्य संयोजन थियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाको शुरूआत गर्नुहुनेछ। यस पहलको उद्देश्य सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु र राज्यभरिका योग्य नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सजिलै पहुँच योग्य बनाउनु हो। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 9:25 उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: बदलो बदलो आदत बदलो।
3: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
2: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
0: समाचार पछि अबको क्रममा आनन्द लिनुहोस् फिल्मी संगीतको। प्रथममा सुनाउन गइरहेछौ फिल्म लोफरबाट मोहम्मद रफीको स्वरमा यो गीत। संगीत लक्ष्मीकान्त प्यारेला अनि शब्द रहेको छ आनन्द बक्सीको।

0: শেষে বিশেষ বিশেষ খবর। আরো একবার, প্রধানমন্ত্রী তাঁর স্বাধীনতা দিবসের ভাষণে সংসদ ও রাজ্য বিধানসভাগুলিতে মহিলাদের সংরক্ষণ কার্যকর করার বিষয়টিতে সব রাজনৈতিক দলের সমর্থন চেয়েছেন। পশ্চিমবঙ্গে আজ আনুষ্ঠানিকভাবে চালু হচ্ছে কেন্দ্রের স্বাস্থ্য বিমা প্রকল্প আয়ুষ্মান ভারত। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ 10:10।
1: राष्ट्रले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दैछ। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको 2018 आजकै दिन निधन भएको थियो। अटल बिहारी वाजपेयीले देशको 3 पटक प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। 1996 उहाँको पहिलो कार्यकाल केवल 13 दिन मात्र टिक्यो। त्यसपछि उहाँले 1998 1999 लगभग 11 महिना प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। उहाँले 1999 2004 पूर्ण कार्यकाल पूरा गर्नुभएको थियो। 2015 उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरिएको थियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जनआरोग्य योजनाको सुरुवात गर्नुहुनेछ। यस पहलको उद्देश्य सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु र राज्यका योग्य नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सजिलै पहुँचयोग्य बनाउनु रहेको छ। पश्चिम बंगालमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँगको सम्बन्धको आशंकामा पक्राउ जारी छ। हिजो 80 स्वतन्त्रता दिवसको अवसरमा राज्य पुलिसको विशेष कार्यदल एसटीएफले कुचबिहार जिल्लाको दिनहाट 2 ब्लकको साहेबजङबाट 3 युवाहरूलाई पक्राउ गर्यो। अनुसन्धान एजेन्सीहरूले उनीहरू आतंकवादी गतिविधिमा संलग्न भएको आशंका गरेका छन्। पुलिस स्रोतका अनुसार एसटीएफले शुक्रबार राति दिनहाट शहरमा एक सूचनाको आधारमा एक अभियान चलाएको थियो। अभियानको मा 3 युवाहरूलाई साहेबजङबाट पक्राउ गरिएको हो। पक्राउ परेका युवाहरूमध्ये एक बिहारको किशनगञ्जका रहेको बताइएको छ भने अन्य 2 स्थानीय बासिन्दा रहेका छन्। पश्चिम बंगालको रामपुर हाटका पूर्व विधायक आशिष बेनर्जीको शव आज बिहान उहाँको निवास नजिकै रहेको कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेको छ। जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। श्री आशिष बेनर्जीले 5 कार्यकालसम्म विधायकको रूपमा काम गर्नुभएको थियो र रामपुर हाट कलेजमा शिक्षक पनि हुनुहुन्थ्यो। उहाँले तृणमूल काङ्ग्रेस सरकारमा विभिन्न विभागका लागि मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो र पश्चिम बंगाल विधानसभाको उपाध्यक्षको रूपमा काम गर्नुभएको थियो। उहाँले हालैको विधानसभा चुनावमा हार बेहोर्नु परेको थियो। खरसाङका विधायक सोनाम लामाले हिजो जनकल्याणका लागि सुभाष चन्द्र बोस नाममा जनसेवा कार्यालय उद्घाटन गर्नुभएको थियो। उक्त कार्यालय खरसाङको पंखाबारी रोड क्षेत्रमा स्थापना गरिएको छ। पण्डितद्वारा विधिवत पूजा अर्चना गरेपछि विधायक श्री लामाको बाहुलीबाट कार्यालय उद्घाटन गरिएको थियो। उक्त कार्यालय अब खरसाङ विधानसभा समष्टिका सम्पूर्ण जनताको लागि बिहान 10 बजेदेखि 4 बजेसम्म खुल्ला रहने बताइएको छ। यस कार्यालयमा आम जनताले आफ्ना समस्याहरू राख्न सक्नेछन् भने विधायकसँग भेट्न पनि सक्ने बताइएको छ। यो कार्यालय आपतकालीन अवस्थामा आइतबार पनि खुल्ला रहनेछ। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा 62 वार्षिक नेपाली सङ्गीत प्रतियोगिता स्वरश्री 2026 हुने भएको जानकारी प्राप्त भएको छ। उक्त स्वरश्री 2026को लागि गत 10 अगस्तदेखि आगामी 4 सेप्टेम्बरसम्म फारम वितरण भइरहेको र प्रारम्भिक स्वर परीक्षण आगामी 5 र 6 सितम्बरसम्म सम्पन्न हुने भएको जानकारी गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङका उपाध्यक्ष एनबी तामाङले प्रेस विज्ञप्ति जारी गरेर दिनुभएको छ। उहाँले बताउनु भए अनुसार यस स्वरश्री 2026को सेमिफाइनल आगामी 8 र 9 अक्टोबरमा र फाइनल आगामी 11 अक्टोबर 2026 सम्पन्न हुने भएको छ। यात्रीहरूको समस्यालाई ध्यानमा राख्दै रेल मन्त्रालयले उत्तर पूर्वी सिमाना रेलवेलाई आगामी वर्ष अप्रेलसम्म निर्माणाधीन न्यू जलपाइगुडी जंक्सन एनजिपी स्टेशनको सबै बाँकी काम पूरा गर्न निर्देशन दिएको छ। साथै सिक्किमलाई रेल नेटवर्कमा जोड्ने महत्वाकांक्षी सेवक रोङपो रेल परियोजना पूरा गर्ने समयसीमा पनि दिसम्बर 2027 तोकिएको छ। उक्त पूर्वी उत्तर पूर्वी भारतको रेल जडानमा एनजेपीको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै केन्द्र सरकारले एनजेपी अलुबारी रोड बीचको 57 किलोमिटर लामो चौथो रेल ट्र्याकलाई पनि अनुमोदन गरेको छ। भविष्यमा यो चौथो लाइनलाई क्रमशः मालदासम्म विस्तार गर्ने योजना रहेको छ। एनजेपी अलुबारी सडक तेस्रो लाइनका लागि पनि

0: रेलवेले प्रस्ताव पठाएको भए पनि आर्थिक स्वीकृति भने प्राप्त हुन सकेको छैन। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार अहिलेलाई पूरा भयो।
1: समाचार पछि अब प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: नमस्कार श्रोतावृन्द, कार्यक्रम मनका कुरामा यहाँहरू सम्पूर्णलाई प्रस्तोता मनन तामाङ अनि म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। आजको बसाइमा हामीसित हुनुहुन्छ भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं वरिष्ठ शिक्षक कुलबजार बिजनबारी निवासी एम पथिक। उहाँका मनका कुरा आज हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ र यस कार्यक्रमको मध्यस्थताकर्ता हुनुहुन्छ आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक लेखनाथ राई। श्रोतावृन्द, अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।
1: नमस्कार श्रोता मित्र, आज कार्यक्रम मनका कुरामा हामी यस्ता चिरपरिचित व्यक्तित्वको साथमा छौँ स्टुडियोमा। उहाँको नाम एम पथिक। यहाँले धेरै लामो समयदेखि आफ्नो काम शैक्षिक क्षेत्रमा, साहित्यको क्षेत्रमा, साथै कृषि र सामाजिक क्षेत्रमा गर्दै आइरहनु भएको छ। यस्ता व्यक्तित्वका धनी हुनुहुन्छ। यहाँले धेरै राम्रो कामहरू गर्नुभएको छ। लगभग हामी सबैले एम पथिक नामले चिनेका छौँ उहाँलाई, र उहाँका मनका कुरा गर्नको निम्ति आज हामी यहाँलाई स्टुडियोमा निम्ति आएका छौँ। र सर्वप्रथम हामी कार्यक्रममा यहाँलाई स्वागत गर्दछौँ। नमस्कार सर।
2: नमस्कार। आकाशवाणी खरसाङलाई सुनिरहनुभएका प्रिय श्रोतावर्गलाई पनि म यहाँबाट नमस्कार गर्दै, इन्टरभ्यू लिने हाम्रा मित्रलाई पनि सम्बोधनमा राख्दै म आज यहाँ उपस्थिति भएको जनाउँदछु।
1: ज्यू सर, यो कार्यक्रमको नामै मनका कुरा हो। आज तपाईँको मनका कुरा गर्ने कार्यक्रम हो, त्यसोसले गर्दाखेरि हामी सुरुमा तपाईँको जन्मदेखि नै सुरु गरौँ होला। तपाईँ कहाँ जन्मिनु भयो, कुन ठाउँमा जन्मिनु भयो, त्यस पश्चात तपाईँले औपचारिक रूपमा आफ्नो शिक्षाको यात्रा कहाँबाट सुरु गर्नुभयो, कहाँसम्म यात्रा गर्नुभयो औपचारिक रूपमा शिक्षा, त्यो बताइदिनुहोस् न।
2: धन्यवाद। विशेष गरेर मेरो जन्म चामुङ कमान गोठगाउँमा भएको हो, 1944 साल, र मेरो शिक्षा त्यहीँबाट, त्यहाँको कोठी गाउँमा भएको सरकारी स्कुलमा मेरो प्राथमिक शिक्षा सुरु भयो। पोख्रेबुङ हाई स्कुल बनिएको थिएन, 8 थियो, त्यहाँबाट 8 शिक्षा। त्यसपछि सुकिया हाई स्कुलमा तपाईँको 1958 र 1959 सुकिया हाई स्कुलमा पढेर त्यहाँबाट फाइनल पास गरेर 1 गभर्मेन्ट कलेज पढेर त्यसपछि चाहिँ म 1 बाद चाहिँ कालिम्पोङ युनिभर्सिटी ट्रेनिङ गएर मेरो शिक्षा सुरु भयो। म शिक्षकको रूपमा त्यसपछि पहिला चाहिँ आनन्देन पाठशालामा, अनि लगत्तै ट्रेनिङ गरिसक्ने बित्तिकै क्वालिफाइड भएको हुनाले गर्दाखेरि पुलुबजार जुनियर बेसिक स्कुलमा 1967 चाहिँ म हेडमास्टरको रूपमा 25 काम गरेँ। त्यसपछि चाहिँ फेरि मैले एउटा त्यहाँनिर हाई स्कुल हामीले एउटा स्थापित गरेर त्यसैमा गभर्मेन्टको अर्डर अनुसार म हाई स्कुलमा पनि हेडमास्टर हुने मौका पाएर 15 हेडमास्टर गरेर हालमा म अहिले अवकाश ग्रहण गरेको।
1: सर, तपाईँले यो हामीलाई थाहा लागे अनुसार तपाईँले धेरै किताबहरू पनि लेख्नुभएको छ, तपाईँलाई धेरै पत्र पत्रिकातिर पनि हामीले पढ्दै जान्दै चिन्दै आएका हौँ। तपाईँले यो जस्तै तपाईँको कृतिहरू, तरङ्ग भन्ने कविता सङ्कलन 1966 प्रकाशित भएको छ, पन्ना पन्ना र अक्षरहरू कविता सङ्कलन 1998, प्रलोकन समीक्षा 2000, अतीतसित वर्तमानसित निबन्ध सङ्ग्रह 2006, अञ्जुलीभर कथा सङ्ग्रह 2010,

0: पथिकका पाइलाहरू यात्रा सङ्ग्रह सन् 2012, पहाडमा मौरी पालन र महको औषधीय गुण कृषि सन् 2014, इन्द्रबहादुर राई अन्तरङ्ग सम्वादहरू सन् 2017, लोक साहित्य र संस्कृतिका झलकहरू सन् 2018, भारतीय साहित्यका निर्माता आरपी लामा निबन्ध सन् 2018, अस्थायीका ताराहरू निबन्ध सन् 2021, जीवनको आधार साई आध्यात्मिक लेखहरू सन् 2023। यसरी तपाईँले यो बाहेक पनि हामीलाई थाहा लागेअनुसार धेरै पाठ्य पुस्तकहरू पनि लेख्नु भएको छ। यो यसरी तपाईँलाई लेख्ने उत्प्रेरणा चाहिँ कसरी मिल्यो? कहिलेदेखि तपाईँले यसरी यो साहित्यहरू लेख्न थाल्नुभयो?
1: यहाँले भन्दै गर्दा त्यसै मैले एउटा छोडिएको किताबको नाम भन्नु पर्यो। हालैमा 2024 बालमञ्जरी बाल साहित्य लेखेको छु र यहाँको प्रश्न कहिलेदेखि थालियो भन्ने कुरा, र यो एउटा इतिहास लामो आउँछ अनि बडो मजाको कुरा पनि छ। सन् 1959 चाहिँ सुकिया पोखरीमा हाम्रो अति आदरणीय कृष्णश्याम मक्तान सर चाहिँ ब्लकमा काम गर्नुहुन्थ्यो। उहाँ पुलिस विभागमा जानुभएको थिएन। त्यति बेला चाहिँ उहाँले एउटा आयोजन गर्नुभएको थियो गोष्ठी, एउटा स्टुडेन्टहरूको निम्ति, एउटा चाहिँ ओपन ठुलोहरूको निम्ति, र त विद्यार्थीहरूको निम्ति आयोजन गरेको कार्यक्रममा चाहिँ मैले भाग लिएर निबन्धमा दोस्रो पुरस्कार पाएको थिएँ। र त्यो चाहिँ निबन्ध 1960 पश्चिम बङ्गालमा चाहिँ पछि कृष्णश्याम मक्तान सर कलकत्ता गएर त्यसैमै सम्पादक भएर उहाँले आफ्नो प्रोग्राम त्यहाँ छाप्नु भयो। त्यहाँदेखि 60 मेरो पहिलो निबन्ध निस्क्यो, पुरस्कार पनि मैले दोस्रो पुरस्कार प्राप्त गर्न सकेको थिएँ। त्यसपछि दियोमा 1962 मेरो कविता जग्गाको सार भन्ने एउटा कविता छापियो। त्यसपछि 64 मैले एउटा कथा छापियो। 1975 मैले समीक्षा लेख्न थालेँ। र यसरी विशेष गरेर डाक्टर जगत छेत्री, त्यति बेला डाक्टर हुनुभएको थिएन, उहाँ र कृष्णश्याम मक्तान सरको प्रेरणाबाट चाहिँ साहित्यमा विशेष गरेर 9-10 पाठ्य पुस्तकमा सिद्धिचरण श्रेष्ठ र कवि देवकोटाको कविताहरू पढ्न थालेपछि चाहिँ कवि बन्ने प्रेरणा आफै जागेर आउन थाल्यो। अनि त्यसरी कविता लेख्ने प्रेरणा आयो। र अर्को प्रेरणा चाहिँ के भयो भनेदेखि, म ट्रेनिङ जब गएँ, ट्रेनिङमा जाँदाखेरि चाहिँ अशोक राई चाहिँ मसँगै ट्रेनिङ गर्न थाल्नुभयो र मेरो लेखाइहरूमा चाहिँ उहाँले गीत खोज्न थाल्नुभयो। त्यसो हुँदाखेरि कविता सँगसँगै गीत पनि लेख्न थालेँ मैले।
0: हामी धेरैलाई थाहा नहुन सक्छ तपाईँ गीतकार पनि हुनुहुन्छ भन्ने कुरा।
1: यहाँ बोल्दै गर्दाखेरि गीतको कुरा गर्नुहुँदाखेरि 2 गीत मेरो रेकर्डिङ भएको छ। त्यो चाहिँ बलु बराइलीको माने आयोजनमा शान्ति लामाको स्वरमा मलाई फुल्न देवै लाली गुराँसमा, र जहाँ पाया प्यार फुल्छ भन्ने 1968 हिज मास्टर भोइसमा चाहिँ मेरो त्यो कलकत्ताबाट छापिएर आएको थियो, रेकर्डिङ भएर आएको थियो।

0: यो एउटा थप कुरो हो कि तपाईँले गीत पनि लेख्नुहुन्छ है, साहित्यमा त्यतिकै तपाईँको योगदान छ। तपाईँले यसभित्र एउटा अझै एउटा रोचक कुरा के छ भने तपाईँले कृषिको क्षेत्रमा पनि खास गरेर मौरी पालन विषय लिएर तपाईँले धेरै काम गर्नुभएको छ भन्ने छ। यो मौरी पालन विषयमा तपाईँले कसरी मौरी पाल्ने अथवा मौरीको बारेमा जान्ने यो चाहिँ कसरी प्रेरणा पाउनुभयो?
1: हजुर, यो मौरी सँग सम्बन्धित म भन्ने शब्द आउँछ। म बालकालमा प्रत्येकलाई गाउँ बस्तीको मान्छेहरूलाई केटाकेटीहरूलाई बुढाबुढीहरूलाई मनपर्ने चिज अति मिठो, अन्त अब त्यो चाहिँ मौरीले तयारी गरेको चाहिँ जब मैले चाल पाएँ र दसैँमा आमासँग एउटा घरमा गएको थिएँ टिका लाउनु, त्यहाँ मौरी थुप्रै पालेको रहेछ र मलाई मह खानु मन लाग्यो। मह खानु मन लाग्दाखेरि मैले मह माग्दाखेरि नानी अहिले भएको छैन भन्नुभयो, अन्त उहाँको त्यो झुटो वा सत्य हो त्यो त पछिबाट चाल पाएँ मैले, उहाँले ठिक भन्नुभएको रहेछ, मैले अनि सिजनमा चाहिँ मह मागेछु र अर्को वर्ष चाहिँ मलाई उहाँले त्यो दसैँमा राखिदिनु भएको रहेछ पहिलो वर्षको मह र मलाई मह दिनुभएको थियो। अन्त यसरी मैले महको पहिला त्यो मजाले ढिटपुरुन्जेल मह खानु पाएको थिएँ, त्यहाँदेखि आफैलाई पाल्ने इच्छा भयो। त्यसो हुँदाखेरि मैले घरमा सानो केटाकेटी क्लास फोर पढ्दाखेरि होला मैले त्यसलाई चारपट्टि डुँड बनाएर आफैले एउटा छेडछेड बनाएर राखेको थिएँ, मौरी आएर बस्यो। त्यसपछि कति कारणवश त्यो मौरीबाट मह उत्पादन गर्नु सकेँ या सकिनँ त्यति थाहा भएन, तर पछिबाट चाहिँ एक्सपिरियन्स बढ्दै गएपछि मौरी पाल्नु थालेँ। पाल्दा पाल्दा चाहिँ अन्त म आफैलाई अनुभव हुन थालेँ, यसले चिल्दैन रहेछ, यसको पनि यसलाई चलायो जिस्कायो भने पनि चिल्दो रहेछ। त सबभन्दा इन्ट्रेस्टिङ चाहिँ मैले के अध्ययन गरेँ भनेदेखि मान्छे मौरीसँग डराउँछ। अब मौरी पनि हामी जस्तै हो, किनभनेदेखि त्यसले अब भारी बोकेर आउँदा रस खोजेर आउँदा जिउ गरुङ भएको हुन्छ, त्यसले चिल्दै हिँड्दैन नि, अन्त आफ्नो डुँडमा बस्छ अन्त फर्केर जान्छ, त्यसलाई चलायो त्यसलाई भोक लागेको छ अनसिजन छ त्यस्तो भन्दा पनि चिल्छ। अन्त त्यो आफै एक्सपिरियन्स हुँदै जाँदाखेरि मौरी पाल्दै पाल्दै गएँ। पछि जब म सर्भिसमा बिजनबारीमा पुगेँ, आनन्देनमा पुगेँ, आनन्देनबाट पुलबजार पुगेँ, त्यति बेला मलाई एउटा ट्रेनिङ गर्ने मौका पाएँ। एउटा मौरी पालकले ट्रेनिङ हुँदैछ, यो हाम्रो सिमरिङ तामबाट शिवि राई पनि आउनुहुँदैछ, उहाँ निकै मौरी पालनको पक्त हुनुहुन्छ, लु उहाँको अन्डरमा जानुपर्छ भन्दाखेरि मन पहिला त म जान्दछु किन सिकिरहनु भन्ने लागेको थियो, होइन सर्टिफिकेट पाउँछ भनेपछि म गएँ। जाँदाखेरि त ट्रेनिङमा जाँदाखेरि त धेरै कुरा ज्ञान भयो तपाईँको, त्यो मौरीको चाकालाई कसरी जोड्नु, उल्टा प्रकारले जोड्दाखेरि त्यसमा म हाल्दैन राम्रोसँग, अन्त त्यो तरिकाहरू त्यो मलाई कसरी प्रोसेस गरेर लामो वर्षसम्म राख्न सकिन्छ, टाढो टाढो जानेलाई पठाउन सकिन्छ, त्यो विधिहरू पनि उहाँले सिकाउनु भयो र मौरी बारेमा धेरै ज्ञान दिनुभयो। त्यसो भएपछि चाहिँ मैले त्यहाँनिर मौरी पाल्न सुरु गरेँ अनि भाग्यवश त्यो मौरी अहिले जुन खालको फैलिएको छ पहाडमा मौरी त्योभन्दा बेग्लै खालको एउटा मौरी त्यही भेराइटीकै हो, तर रङ अलिकति सेतो सेतो परेको मौरी, पछि त्यसलाई मैले त्यसकै क्विन धेरै सञ्चालन गरेर बनाउँदाखेरि म धेरै उत्पादन गरेँ अनि तपाईँको 30 डुँडसम्म पालेँ मैले मौरी। म पनि राम्ररी झन्डै झन्डै 30 डुँड भयो, 100 बोतल जस्तो म चाहिँ मैले त्यति बेला मार्केटमा ल्याउनु पनि सकेँ। त्यति बेला तपाईँको कर्सियङमा म बिक्री केन्द्र खोलिएको थियो, डुँडहरू वितरण हुन्थ्यो, महको आधी पैसाको डुँडहरू पनि पठाइदिने गर्थेँ सस्तो दाममा। त्यसो हुँदाखेरि चाहिँ मेरो मौरी पालन चाहिँ बढ्यो अनि तपाईँको मैले मौरीको अनुभव चाहिँ पछि किताबमा पनि परिणत गरेर किताब पनि लेखेको छु, पहाडमा मौरी पालन र महको औषधीय गुण भन्ने तपाईँ

0: पाउनुहुन्छ त्यो अहिले मार्केटतिर पनि कति ठाउँमा उपलब्ध छ।
1: मौरीको मह र साहित्यको जुन चाहिँ सम्बन्ध छ यो चाहिँ त्यसरी आयो।
0: हजुर, यो उहिले पनि तपाईँको किताब पढ्दाखेरि थाहा पाएको उमर खयामहरूले पनि तपाईँको मौरीको महको कविताहरू लेखेको छ। यसरी तपाईँको हामीले अङ्ग्रेजी पोएटहरू पनि मौरी पालकहरू हामी मैले कति भेटाएको छु, त्यो मेरो किताबमा कतिवटा मेन्सन गरेको छु मैले, र कविहरूलाई पनि मौरी चाहिँ मनपर्दो रहेछ।
1: किन मनपर्छ होला सर?
0: यो मौरीले चाहिँ एउटा आनन्द दिन्छ, एउटा तिनीहरूले फुल फुलमा घुमेर आउँछ अनि त्यसको एउटा भुनमुनाएर जुन चाहिँ निस्किन्छ घाममा बच्चाहरू चल्छ त्यो जुन त्यो चाहिँ उनीहरूले एउटा भन्नु अप्ठ्यारो नमानु तरुणीसँग चाहिँ उनीहरूले कम्पेयर गरेको छ क्या। त्यो छन् एउटा छेउमा रोटीको टुक्रा होस्, एक कटौरा मह होस्, एउटा तरुणी पनि छेउमा होस् भनेर कविहरूले कविता लेखेको छ। रोमान्टिक कवि नै हो नि, त्यस्तो कविताहरू पनि भेटेर बडो आनन्द मानेर पढेको छु त्यो एउटा किताबतिर त्यसरी कविहरू। र प्राचीन समयमा पनि मौरी पालन चाहिँ तपाईँको थियो है, विदेशमा पनि थियो, भारतमा पनि हामीले पाउँछौँ, वेदतिर पनि वर्णन छ महको चाहिँ।
1: तपाईँले यो एउटा प्रसङ्ग निकाल्नुभयो, यसमा अलिकति तपाईँलाई फेरि अझै कुरा सोधौँ जस्तो लाग्यो। यो जुन तरुणी र महको सन्दर्भ निकाल्नुभयो, साँच्ची नै मौरी चाहिँ फुलमा रस खोज्न जाँदाखेरि त्यो फक्रिएको फुलमा नै जान्छ।
0: त्यही त कविहरूले त्यहीबाट कल्पना गरेर त्यो फक्रिएको फुलमा मौरी बस्नु भन्छ नि भमरा।
1: ज्यू
0: भमरा अब हामी गीतमै कति प्रतीकको रूपमा भमरा पाउँछौँ है, त्यो एउटा प्रेमको सूचक भनौँ। मौरी पनि एउटा प्रेमिल वस्तु जस्तो हगि एकदम फुलमा घुम्छ, र कविलाई त्यसरी नै कविले फुल र मौरी, तरुणी र मौरी एउटा कल्पना गरेको हो कि जस्तो लाग्छ क्या।
1: हजुर।

0: यो कार्यक्रमको सिलसिलामा अझै हामी कुरा गर्ने क्रममा तपाईँले यो साहित्यमा धेरै नै कलम चलाउनु भएको हामी देख्छौँ पाउँछौँ। तपाईँले कविताहरू धेरै लेख्नुभएको छ, केही समीक्षाहरू लेख्नुभएको छ, कथा सङ्ग्रहहरू लेख्नुभएको छ। सर, यो कविताहरू पनि अब धेरै धाराहरू हुन्छन् होला होइन, साहित्यमा साहित्यका साहित्यिकहरूले भन्ने कुरा भयो। तपाईँले यो विविध विधाहरूमा कलम चलाउनु भएको छ, तपाईँलाई यो सबै विधाहरूमा कलम चलाउनै पर्छ भन्ने जस्तो चाहिँ कसरी मन हुन्छ?
1: यो बडो तपाईँले उचित क्वेसन सोध्नुभयो। मलाई मेरो मनमा चाहिँ विविध विषयमा लेख्नुपर्छ, किनभने यति धेरै विषय छ जो नलेखिएको। मैले जस्तो विविध विषयमा लेख्नुको लागि चाहिँ अब कविता लेखेपछि मनमा कथाको पनि एउटा सोच आउँछ, कथा लेखेपछि होइन मैले समीक्षा पनि गर्नुपर्थ्यो, फलना फलनाले यस्तो किताबहरू देख्थ्यो, यस्तो यस्तो किताबहरूमा यस्तो यस्तो वर्णन छ, त्यसको समीक्षा पनि गर्नुपर्ने थियो। समीक्षा गर्दा गर्दै कोही बेला यात्रातिर जाइन्छ, राम्रो राम्रो ठाउँ घुमतिर घुमिन्छ, र त्यो विषयहरूतिर पनि मान्छेलाई ज्ञान दिनुपर्ने भन्ने लाग्छ। त्यसपछि होइन अझै मनको भावहरूलाई यसलाई प्रष्ट पार्नुको लागि अझै सजिलो, मान्छेलाई सजिलैसँग भन्न सकिने त निबन्ध हुँदो रहेछ। देवकोटाले कस्तो राम्रो राम्रो निबन्ध लेख्नुभयो, अनि त्यस्तो प्रकारले यस्तो थुप्रै निबन्धकारहरूको निबन्धहरू पढ्दाखेरि म के हुन्छ भनेदेखि चाहिँ मलाई म पनि निबन्ध लेख्छु। निबन्ध पनि अब परिपरिको हुन्छ होइन, आत्मपरक निबन्ध लेख्दा चाहिँ अझै आफ्नो व्यक्तित्वलाई प्रकाश पार्ने एउटा सुनौलो मौका पाउँछ भनेर त्यो आत्मपरक निबन्धपट्टि पनि मन जाने। जस्तै शङ्कर लामिछानेले सुन्दर ढङ्गले निकालेको निकै लामो समयसम्म चर्चा चल्यो, त्यो आधारले पनि निबन्धतिर लाग्यो। त्यसको बारे पछिबाट होइन एक दुईवटा स्कुलको लागि आवश्यकताले बाल साहित्य लेख्यो, होइन यो बाल साहित्य पनि लेख्नुपर्ने, त्यो चर्चा पनि भयो सिलेबसमा पनि। के अरे अहिले सिक्किम युनिभर्सिटीबाट एउटा आफ्नै अध्ययनमा चाहिँ अहिले बाल साहित्यमाथि पनि सिलेबस बनाउनु भएको रहेछ, र 2010 यता चाहिँ तपाईँको पुरस्कारको लागि एउटा गभर्मेन्टले गरेको छ, एकाडेमीले यो बाल साहित्य। त्योभन्दा अगाडि चाहिँ अहिले लेख्नेलाई चाहिँ पुरस्कारको लागि लेखेको हो कि भने जस्तो हुन्छ, तर त्योभन्दा पहिला लेख्नेलाई चाहिँ आवश्यकताले लेखेको हो कि भन्ने थियो, र त्यो आवश्यकताले लेखेको हो कि भन्ने समयको लागि पारसमणि भयो, पादरी गङ्गा प्रसाददेखि सुरु भएर पारसमणि प्रधान, नयन सिंह योञ्जन, यो के राजनारायण प्रधान, हाम्रो बाबुलाल प्रधान इत्यादिको बेलामा चाहिँ मैले पनि दुईवटा किताब लेखेको थिएँ यो साझाको लागि दार्जिलिङमा, एउटा बाल साहित्य, एउटा मेरो पहिलो किताब निकालेको थिएँ। त्यसो त मेरो पनि नाम हाम्रो सुमन डाक्टर सुमन बान्तवाले एउटा आर्टिकल लेखिदिनु भयो यो बाल साहित्यकार भनेर। अन्त हालैमा मैले त्यो त्यति बाल साहित्यकारमा मेरो नाम गइसकेपछि त मैले बाल साहित्य निकाल्नै पर्छ भनेर हालमा बाल मञ्जरी साहित्य निकालेको छु 25 तपाईँको, र यसरी विविध विषयमा लेखिँदै जाँदैछ। र त्यसपछि अब मौरी पालनको कुरा आयो, मौरी पालन विषयमा त मलाई धेरै ज्ञान भयो, यो विषयमा त मैले लेख्नुपर्ने, मैले अर्जेको ज्ञान मैले समाजलाई दिन मन त हुँदैन, म त मरेर जान्छु, मैले यति बिना के अरे अनुभव प्राप्त गरेँ, त्यो अनुभव चाहिँ मैले फ्याँक्नै पर्छ समाजमा। पेपरमा पनि मैले बहुतै दिएँ हिमालय दर्पणमा, अनि धेरै ठाउँमा मेरो किताबहरू पढे पनि गभर्मेन्टले पनि किनिदिए अघि। र त्यसो हुँदाखेरि चाहिँ तपाईँको विविध विषयमा लेख्दै जाँदाखेरि अझै मलाई कृषिको खाँचो जस्तो लाग्छ। हालैमा मलाई कृषि किताब लेख्यो भन्ने सोध्नु आए, एकजनाले गाईको विषयमा सिक्किमबाट किताब निकालेको छन्, त्यो गाईमाथि अध्ययन गरेर मैले भारतमा कस्तो गाईहरू कस्तो गोरुहरूको कसरी गाईहरूको सन्तान बढाउँदाखेरि चाहिँ दुध बेसी दिन्छ, त्यो विषयमा पनि मैले एउटा स्टडी गरेर एउटा आर्टिकल त्यो किताबमा लेखिदिएको छु। अन्त त्यस्तो किताबहरू पनि निकाल्नुपर्ने, खेतीपाती जस्तो अब कसरी इस्कुसहरू धेरै फलाउन सकिन्छ, मान्छेहरूले माघे सङ्क्रान्तिमा संस्कृति मनाउँदै बन्तरुल खन्नु जान्छ टिका लाउनुको लागि, त्यो बन्तरुल सजिलै कसरी फलाउन सकिन्छ, त्यो त कति गहिरो खनेर निकाल्नुपर्छ, त्यो होचोमा कसरी फलाउन सकिन्छ, है यस्तो कुराहरू कतिवटा चाहिँ मेरो आफ्नै अनुभवहरू त्यस्तोहरू लेख्नु छ, बाँकी नै छ र त्यस्तो पनि लाग्छ। र विविध विषयमा अब शिक्षाकै विषयमा पनि कसरी नानीहरूलाई आजको इङ्ग्लिस स्कुलमा मात्रै मान्छे तानिँदैछ, नेपाली भाषामा नेपाली साहित्यमा नेपाली परम्पराले चाहिँ कसरी छिट्टो र प्रोग्रेसिभ शिक्षा दिन सकिन्छ, त्यसको सेमिनारहरू माने एउटा राजनैतिक लेभलमा पनि गरिनुपर्ने, शैक्षिक लेभलमा पनि गरिनुपर्ने, त्यसमा चाहिँ बुजुर्गहरूलाई बोलाएर एक्सपिरियन्सहरू उनीहरूले लिइराख्नुपर्ने, नलिकन एक्सपिरियन्सहरू मर्दै जाँदैछ र यो त समाजको क्षति भइरहेको छ. शिक्षितहरूलाई बोलाएर सेमिनारहरू छैन, नयाँ आउनेहरूलाई राम्रो प्रकारको ट्रेनिङको व्यवस्था छैन र त्यो सबै गराउनुको लागि चाहिँ अनुभवीहरूलाई पनि त अगाडि ल्याउनु पर्ने त्यस्तो लाग्छ र लेख्नुपर्ने बाँकी धेरै कुराहरू छ, धेरै छोडिएको छ र आफूले जानेको कुरा चाहिँ लेख्दै जानुपर्छ, विविध लेख्दै जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ.
0: तपाईँले अघि एउटा सुरुतिर कुरा गर्नुभएको थियो, तपाईँले गीत पनि लेख्नु भएको थियो भन्ने.

0: दुईवटा भन्नुभयो तपाईँले, त्यो गीतहरू लेखिसके पश्चात अरू पनि अझै गीतहरू लेखौँ भन्ने यस्तो मन भएन सर?
1: तपाईँले ठिक प्रश्न गर्नुभयो अनि ठिक समयमा सोध्नुभयो। मेरो गीत चाहिँ तपाईँको मलाई आफैले थाहा छैन, त्यति बिना लेखेको रहेछु मैले कि हाम्रो जीवन लाभर जीवित हुनुहुन्छ त उहाँको मुखबाट उहाँले भन्नुभएको, उहाँले बलुबरालित तपाईँको दार्जिलिङ छोडेर देहरादुनमा बस्नुभयो, उहाँ बितेर जानुभयो, उहाँ पादरीदेखि माथि के हुन्छ, उहाँ एकजना बिसप कि के भन्नुभएको थियो अरे, उहाँ त उहाँको डायरी रहेछ, डायरीमा मेरो 64 गीत छ अरे, त्यो गीत चाहिँ उहाँको छोराले चाहिँ हाम्रो जीवन लाभारलाई देखाउनु भएको रहेछ। म छक्कै परेँ कि त्यहाँनिर मेरो त्यो गीतहरू, त्यो चाहिँ के हुन्थ्यो भनेदेखि बल्लभ राईले चाहिँ यहाँ रेडियो स्टेसनमा आउनुहुन्थ्यो, रेडियो स्टेसनमा आउँदाखेरि चाहिँ मेरो गीत यहाँ गाउनुहुन्थ्यो अनि त्यो त्यसको रोयल्टी पनि मैले उहाँलाई लानु दिएको थिएँ, त्यसो गर्दा प्रायः मेरो गीत मात्रै उहाँले गाउनुहुन्थ्यो। अन्त त्यसो गर्दाखेरि चाहिँ उहाँनिर यहाँ उहाँकोमा धेरै गीत भयो, दुईवटा रेकर्डिङ गर्नुभयो हिज मास्टर भइसक्यो, मलाई फुल्न देऊ है लादी गुनासमा र जहाँ प्यार फुल्छ भनेको, एउटा चाहिँ क्लासिकल बेस थियो। त्यसो हुँदा चाहिँ तपाईँको त्यो गीत त्यता छोड्यौँ। अशोक राईले पनि 9-10 गीतहरू बनाउनु भयो कालिम्पोङमा हुँदा पनि 64-65 कुमुदिनी होम्सतिर टाउन लाइब्रेरी संस्थातिर कालिम्पोङको क्या त्यतातिर कार्यक्रम हुँदा भानु जयन्ती हुँदाखेरि त्यो कार्यक्रमहरू भयो, त्यसमा गीतहरू गाइयो, समीम खातुन र माधव रोकाले गाउँथे कालिम्पोङमा, दार्जिलिङमा त्यस प्रताप गायक थिए बलदेव राईको बेलामा, प्रताप सुब्बा भर्खरै बित्नुभयो उहाँ पनि गाउनुहुन्थ्यो मेरो गीतहरू गाउनुहुन्थ्यो, त रेकर्डिङ चाहिँ त्यति भयो। अशोक राईले पनि गर्नु भएन किनभनेदेखि मैले 4-5 गीत दिएकोमा चाहिँ सायद उहाँलाई मपट्टि ध्यान गएन होला, उहाँले मभन्दा राम्रो गीतकारहरूको चाहिँ रेकर्डिङ गर्नुभयो, मेरोभन्दा पहिल्यै वैशाखी वनमा चाहिँ गरिसक्नु भएको थियो उहाँले, त उहाँ पनि मेरो साथी हो, उहाँ जे होस् उहाँले पनि बनाउनु भएको थियो। त्यसपछि चाहिँ तपाईँको मेरो गीत लेखन चाहिँ छोडिएको थियो, धेरै छोडिएको थियो, अम्बर गुरुङलाई एउटा दिएको थिएँ, उहाँले एउटा चिठी लेख्नु भएको थियो, त्यसबाट चाहिँ एउटा ज्ञान भयो, उहाँले चिठीमा लेख्नु भएको थियो, भाइको गीत लेख्ने प्रयास राम्रो लाग्यो तर मास्टर पिस लेख्नुको निम्ति चाहिँ धेरै धेरै परिश्रम दर्जाको खाँचो पर्छ भन्ने भनेपछि चाहिँ थाहा भयो मेरो गीत चाहिँ त्यो माथिल्लो दर्जामा आइपुगेको छैन। त्यसपछि मैले त्यो उहाँलाई दिइनँ पनि, उहाँले बनाउनु भयो भनेर सोधिनँ पनि। त्यसपछि चाहिँ तपाईँको मेरो गीतले एउटाले दार्जिलिङको जिडिएनएसमा कम्पिटिसनमा खेमराज सुब्बाले फर्स्ट प्राइज पनि पायो, सदैव सिक्किममै छ चाम्रो उसले बनाएको गीत, अनि पछिबाट मलाई अहिले कुमुद रञ्जन गिरीले चाहिँ तपाईँको गीत मागेर बनाउँदैछन्, बनाउँदै गर्दाखेरि चाहिँ हालमा चाहिँ उहाँले दुईवटा गीत छानिराख्नु भएको छ रेकर्डिङ गर्नुको लागि, गराउनुको लागि गाउने खोज्दै हुनुहुन्छ, र दार्जिलिङको प्रदीप छेत्रीले एउटा गीत चाहिँ मलाई बनाइकन त उहाँले मलाई गीत हालिदिनु पठा भएको थियो प्रदीप छेत्री, त्यो चाहिँ एउटा दार्जिलिङलाई बेस गरेर लेखेको छु, र अहिले मेरोमा गीतहरू 10-12 चाहिँ कुमुद रञ्जन गिरीकोमा छ, र प्रचार प्रसार भइ नहालेकोले गर्दाखेरि मलाई चिन्दैन।
0: किनभने कतिजना चाहिँ त्यो प्रचार प्रसारमा आइहाल्नु त्यस्तो रुचाउँदैन नि त, त्यसमध्येमा तपाईँ एक हुनुहुन्छ।
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम मनका कुरा, र आजको अङ्कमा हामीसित हुनुहुन्थ्यो भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं वरिष्ठ शिक्षक एम पथिक, र यस कार्यक्रमको मध्यस्थताकर्ता हुनुहुन्थ्यो लेखनाथ राई। श्रोतावृन्द, यस कार्यक्रमको पहिलो भाग आज हामीले तपाईँहरू समक्ष प्रस्तुत गर्यौँ, अब रहल भाग आगामी सप्ताह यसै दिन यसै समय तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ, त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आजलाई भने बिदा चाहन्छौँ। प्रस्तुता मनन तामाङ अनि म सञ्जो खवास, नमस्कार।

0: अब केही बेरमा सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय राजधानीमा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मारक सदैव अटलमा पुष्पाञ्जली अर्पित गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले 80 स्वतन्त्रता दिवसको अवसरमा हिजो राष्ट्रपति भवनमा राजकीय स्वागत समारोह आयोजित गर्नुभयो। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह आज राजस्थानको अलवर भ्रमणमा रहनुहुनेछ। उहाँले अलवर सरस डेयरी परिसरमा नयाँ डेयरी संयन्त्रको आधारशिला राख्नुहुनेछ। केन्द्रीय प्रत्यक्ष कर बोर्ड सिबिडिटीले विदेशी सम्पत्तिसित जोडिएका साना करदाताहरूको लागि विदेशी सम्पत्ति प्रकटीकरण योजना नियम 2026 अधिसूचित गरेको छ। यो योजना आजदेखि लागू हुनेछ। दिल्ली सरकारले डिटिसी बसहरूमा महिलाहरूको लागि पिङ्क टिकट सुविधा यस महिनाको 31 तारिकसम्म विस्तार गरेको छ। परिवहन विभागका अनुसार निशुल्क बस यात्राको लागि योग्य महिलाहरूले डिटिसी र दिल्ली क्लस्टर बसहरूमा कागजको पिङ्क टिकट प्रयोग गर्न सक्नेछन्। अमृत उद्यान आजदेखि सेप्टेम्बर 15 तारिकसम्म सर्वसाधारणका लागि खुल्ला रहनेछ। उद्यान बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म खुल्ला रहनेछ। अन्तिम प्रवेश साँझ 5 बजेसम्म हुनेछ। उद्घाटन सूर्यपथ तिरङ्गा ग्लोबल रिले हिजो सम्पन्न भयो। रिले पूर्वमा फिजीदेखि पश्चिममा संयुक्त राज्य अमेरिकासम्म फैलिएको 54 देश र असङ्ख्य क्षेत्रहरू पार गरिसकेको छ। राष्ट्रिय परीक्षण एजेन्सीले आज UGC नेट जुन 2026, CSIR नेट र ICR अखिल भारतीय प्रवेश परीक्षाको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गर्नेछ। बलुच नेता मिर यार बलुचले पाकिस्तानी सेनामाथि युद्ध अपराध गरेको र सर्वसाधारणलाई लक्षित गरेको आरोप लगाउनु भएको छ। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।

0: शुभ प्रभात श्रोता, समय बिहानको 10:02 भइरहेको छ। अब प्रस्तुत छ फोन इनको कार्यक्रम कुरै कुरामा। हाम्रा प्रिय श्रोताहरूसँग कुराकानी गर्नेछौँ फोन मार्फत, अनि विचारहरू साटासाट गर्नेछौँ। र आज मसँग छिन् साथी प्रिसिला। प्रिसिला, शुभ प्रभात।
1: शुभ प्रभात। र यसरी नै सम्पूर्ण श्रोताहरूमा हामी दुवैको तर्फबाट हार्दिक स्वागत साथी सुप्रभात। र आज हामी कुराकानीको क्रममा आइसकेका छौँ है। र आजको हाम्रो विषय चाहिँ भनिदिनुहोस् न त।
0: र श्रोता, आजको हाम्रो विषय रहेको छ मोल मलाईको कला। र यसको विषयमा यो के हो त, यो विषय के हो त भन्ने जानकारी हाम्रो साथी पिसिलाले तपाईँहरूलाई दिइरहेकी छिन्।
1: हजुर, मोल मलाई गर्ने कला है। र यस विषयलाई हामी हजुरहरू अघि राख्दा अगाडि म चाहिँ हजुरहरूलाई हाम्रो फोन नम्बर साट्न लागिरहेको छु है। हाम्रो फोन नम्बर रहेको छ 0354299917। यस नम्बरमा हामीलाई फोन गरेर हजुरले आफ्नो मन्तव्यलाई पुग्न सक्नुहुनेछ। र आजको हाम्रो विषय छ मलमलाई गर्ने कला।

0: लाई मलमलाई भनेको के हो भनेर एकदमै उत्सुक साथ जान्न मन लागिरहेको होला है. धेरैले त बुझि पनि सक्नुभयो होला है. मलमलाई भनेको साधारण भाषामा भन्न पर्दा चाहिँ बार्गेनिङ, अर्थात् धेरै सामानहरूलाई लिएर हामी मोलभाउ गर्ने आदत हुन्छ हाम्रो है. यसैले नै हामी मलमलाई गर्ने कला भन्छौँ. र हजुरले यो मलमलाई गर्ने कला हजुरमा के कस्तो छ त्यो चाहिँ हामीसँग साट्न सक्नुहुनेछ. हामी हजुरको प्रतीक्षामा छौँ.
1: हजुर, मलमलाई विशेष गरी त हाम्रो गृहिणीहरू यस यस विषयमा एकदमै पारङ्गत हुनुहुन्छ जस्तो लाग्छ है. आज हामी दुवै नारीहरू नै छौँ यहाँ, गृहिणीहरू नै छौँ, घरबार चलाइरहने गृहिणीहरू छौँ. र मलाई आशा छ आज धेरैजना यस विषय प्रति एकदमै उत्सुकतापूर्वक आफ्नो मन्तव्यहरू राख्न, विचारहरू पोख्न, हामीसँग विचार साटासाट गर्न एकदमै उत्सुक हुनुहुन्छ भन्ने हामी आशा नै राखेका छौँ.
0: हजुर,
1: यस विषयमा अरू केही थप जानकारी तपाईँसँग छ प्रिसिला? के अलिकति अलिकति स्पष्ट पारिदिनुहोस् न.
0: हजुर, यो मलमलाईलाई लिएर चाहिँ मैले एउटा सानो कथालाई हजुरहरू समक्षमा राख्नु भन्दैछु है. एउटा कथा चाहिँ यस्तो छ, एकजना आमा र एउटा छोरा, उनीहरू दुई बजार गएका हुन्छन् है. र त्यो बजारमा उनीहरू जाँदाखेरि आमालाई एउटा दोकानमा एउटा साडी खुबै मनपर्छ र त्यो साडी उसलाई एकदमै मनपर्छ है. र उसले साडी मनपर्दाखेरि त उसले साडीको भाउ त अवश्य नै सोध्छौँ नि हामी पनि है. कुनै थोक हामीलाई मन परेको छ नि हामी सोध्छौँ. र उहाँले पनि सोध्नुहुन्छ त्यो साडीको भाउ कति हो भन्दाखेरि, उहाँको त्यो जुन साडी विक्रेता छ उहाँले साडीको भाउ मूल्य चाहिँ उहाँले उहाँको भन्दा चाहिँ धेरै अधिक
1: बजेट
0: भन्दा हजुर साडीको भाउ 2050 रुपियाँ हुन्छ है. र आमाले त्यो भाउ सुन्दाखेरि ओ अकमकिन्छ, अब धेरै भयो उसलाई त्यो भाउ. र भन्छ छोरालाई, अब म यो साडी अहिले लिदिनँ भनेर भन्दाखेरि चाहिँ छोराले चाहिँ, मामा आमा तपाईँलाई मन परेको छ भने किन्नुहोस् न, तर किन्ने मान्छेलाई थाहा हुन्छ नि त उसले कतिको कति वर्षसम्म म किन्न सक्छु भन्ने कुरा है. र उसले चाहिँ विक्रेतासँग चाहिँ यति राम्रो तरिकाले बातचित गर्छ र विक्रेतालाई उसले नोक्सान पनि नहुने गरिकन एकदमै मिठो, आफूलाई पनि नोक्सान नहुने एकदमै मिठो तरिकाले एकदमै राम्रोसँगले नम्रतापूर्वक है विक्रेताको पनि जुन सामानको उहाँले पनि अब मूल्य छ नि त, त्यो सामानको पनि मूल्य छ र नि त्यहाँ पनि उहाँले अब त्यो एउटा राख्नुभएको छ है. र त्यसलाई विचारदै चाहिँ उसले आफ्नो सामानलाई चाहिँ त्यो सामानलाई चाहिँ एउटा दाम तोक्छ. र त्यो दाम तोक्दाखेरि चाहिँ विक्रेताले पनि अलिकति थप त्यो दामभन्दा उसले अलिकति
1: थपेर
0: चाहिँ उहाँलाई दिन्छ. र आमाले त्यो साडी किन्छ पनि, अब चाहिँ आमाकोमा चाहिँ के छ, त्यो साडी किन्ने सामर्थ्य छ नि त, बजेट पनि छ. र आमाले त्यो साडी किनेर घरमा लिएर आउँछ र आमाले भन्छ छोरालाई, छोरा आज मैले यो साडी किने र मैले यहाँ गरेँ मलमलाई मोलभाउ गरेँ, तर तिमीलाई म यो मलमलाईको अर्थ चाहिँ भन्न चाहन्छु कि मलमलाई भन्नुको अर्थ चाहिँ कसैलाई हराउनु होइन, आफ्नो सम्मान किन्ने तरिकालाई चाहिँ नम्रतापूर्वक कसै अगाडि राख्नु हो अरे क्या, त्यो अरे मलमलाईको सही अर्थ चाहिँ.
1: एकदमै सही कुरा श्रोताले सुनिरहनु भयो. यति मिठो कथा है
0: हजुर.
1: साथी प्रिसिलाले यति सफा अनि एकदमै हामीलाई सरल प्रकारले यो मलमलाई भनेको के हो, मलमलाईको कला भन्ने के हो आजको विषय है, यस विषयलाई उहाँले एकदमै राम्रोसँगले हामी समक्ष राखिदिनु भयो है. साँच्चै नै मलमलाई भन्नुको अर्थ अहिले सुनिहाल्नु भयो, कसैलाई हराउनु होइन, आफू जित्नु या अरूलाई हराउनु होइन.
0: हजुर हजुर,
1: यो एउटा कस्तो कला भन्दाखेरि यो चाहिँ तपाईँको आफ्नोमा भएको जुन चाहिँ पैसा रुपियाँ छ तपाईँसँग, अर्थ छ है, त्यस अर्थभित्रमा नै सामानको मूल चुकाएर किनेर आफूलाई त फाइदा भयो भयो, विक्रेतालाई पनि नोक्सान
0: नहोस्,
1: यही नै हो. जहिले पनि हामी याद गर्छौँ, हामीलाई थाहा नै छ किनबेच गर्दाखेरि कुनै पनि सामान किन्दा त्यस सामानको मूल्य अलिकति धेरै नै भन्ने गर्छन् होइन, व्यापारीहरूले धेरै नै राख्छन्, अब त्यो धेरै राखेको कारण चाहिँ त्यही नै हो. उहाँहरूले पनि आफ्नो सामान बिक्री त गर्नुपर्छ, तर त्यसबाट उहाँहरूले पनि दोकान खोलेको कारण त मलाई अलिकति त्यसबाट फाइदा नै होस् भनेर दोकान खोलिन्छ होइन, अनि सामान पनि त्यही हिसाबले राख्नुहुन्छ. अनि मलमलाई गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि एउटा ठोस एउटा

0: तपाईँहरू राख्नुहुनु अनुरोध गर्दछौँ।
1: हजुर, म एकपल्ट फेरि अङ्ग्रेजीमा पनि यो नम्बर भनिरहेको छु, 0354-234-4751 श्रोता, हामी दैनिक नै दोकानहरू जान्छौँ है, साथीभाइसँग दोकानमा जान्छौँ, कहिले सब्जी किनिरहेको हुन्छौँ, हामी महिलाहरू मात्र होइन अरू पनि जान्छौँ है। कुरै कुरामा अब हामीसँग कलर जोडिसक्नु भएको छ, उहाँको कल लिउँ है। उहाँको कल काटिएको रहेछ। कुरा गर्दै थियौँ हामी, दिनहुँ हामी कहिले सब्जी किन्न, कहिले सानो खुद्रा सामान धरिकन हामी बजार
0: जान्छौँ
1: है। तर सामान किन्दा हामी महिलाहरू मात्र होइन, पुरुषहरू पनि जान्छौँ।
0: हजुर,
1: अनि पुरुषहरू पनि जति महिलाहरू पारङ्गत हुन्छन् त्यति नै पारङ्गत हुन्छन् जस्तो लाग्छ मलाई है, मलमलाईमा। अनि यो आजको यो जुन चाहिँ विषय छ, मलाई लाग्छ एकदमै
0: र भर्खरै हामीसँग कोही श्रोता जोड्नु भएको थियो, सायद केही तक्निकी कारणले गर्दाखेरि हामीसँग जोड्नु सक्नु भएन, र यो क्रममा हामी जारी राख्नेछौँ। र अहिले चाहिँ प्रथममा चाहिँ हामी
1: कलर जोडिसक्नु भएको छ। हेलो, नमस्कार।
2: नमस्कार,
1: मनोजी, तपाईँले आजको हाम्रो विषय त सुनिसक्नु भयो होला, तपाईँको के कति के विचारहरू छन् सबैसँग साझा गरिदिनुहोस् न त।
2: साझा गर्नुभन्दा अगाडि एकदमै हजुरहरूले यो कथा पनि सुनाउनु भयो
1: है, हजुर हजुर,
2: सबै कुरो स्पष्ट त भइहाल्यो है।
0: र
2: यस्तो हुन्छ नि, अब हुनु चाहिँ हजुरहरूले भने जस्तो बिरयानीहरू नै अलिकति यो बार्गेनिङमा चाहिँ अलिकति एक्सपर्ट हुन्छ है। अनि दुईजना गएको बेलामा चाहिँ के हुँदो रहेछ भनेदेखि चाहिँ आफ्नो श्रीमतीले उहाँ बार्गेनिङ गरिरहँदा अप्ठ्यारो क्या आफूलाई आजको त्यस्तो हुँदो रहेछ है। अनि दोकानेहरू पनि अलिक चलाखै हुन्छ
1: क्या,
2: उठाउने तरिकाहरू हुन्छ, उनीहरू त बिजनेस हो, आफूलाई दुई पैसा कताबाट बेसी हुन्छ त्यही दाउ हुन्छ।
1: अनि
2: त्यस्तै एउटा अस्ति अझै आज भने दुई अढाई महिना अगाडि एउटा दोकानमा मेरो श्रीमती चाहिँ एउटा स्यान्डल हेर्नुभयो है, अनि दाम सोधेको चाहिँ 1350 भन्नुभयो
0: है।
2: अनि म पनि चङ्खोबाट होइन 600 दिन्छु भनेको, हेर्नु 600 थियो है त्यो।
1: ल हेर्नुहोस् त, तपाईँले यदि बार्गेनिङ नगर्नु भयो भए तपाईँलाई कति महँगो पर्ने थियो।
2: हजुर, अलिकति सोचेर
1: क्या
0: हजुर,
2: आफूलाई पनि लस नहुने गरी बार्गेनिङ गर्नु चाहिँ ठिकै हो।
0: हजुर हजुर,
2: नगरी नहुने कुरो हो
1: है। हजुर हजुर
2: हजुर, अलिकति सोचेरै गर्नु
0: हजुर हजुर
1: पक्कै हो।
2: अनि विषयमा चाहिँ हजुर त्यति नै भन्न चाहे है, अरू पनि साथीहरू हुनुहुन्छ होला।
1: हजुर, धेरै धेरै धन्यवाद मनोजी, तपाईँको विचारहरू जान्न पायौँ, यति मिठो रोचक तपाईँको कथा पनि हामीले सुन्यौँ है, आशा छ
2: हाम्रो साथीहरू सम्झौँ है।
1: हजुर अवश्य अवश्य
2: हजुर, हाम्रो तकदाबाट शेखरजी हुनुहुन्छ, मिरिकबाट फ्रिकन फाइन भाइ हाम्रो कल्याण भाइ हुनुहुन्छ है, नागरीबाट हाम्रो शान्ता दिदी हुनुहुन्छ, यता अशोक खड्काज्यू हुनुहुन्छ, हजुर बा भनिन्छ उहाँलाई है। अनि धेरै हाम्रो साथीहरू हुनुहुन्छ, हाम्रो अजय धनुका हुनुहुन्छ, जति पनि हाम्रो सुन्ने श्रोताहरू हुन्छ सबैलाई सम्झिँदै
1: हजुर धेरै धेरै धन्यवाद। अवश्य नै हाम्रा नियमित कलरहरूले तपाईँको यो सन्देश पनि सुन्नुभयो होला है, साँच्चै नै है प्रिसिला, कहिले कहिले त सँगै साथी जाने मान्छेलाई कहिले कहिले कस्तो अप्ठ्यारो पर्छ, मनोजीले जुन चाहिँ कथा भन्नुभयो है, यो एकदमै यथार्थ हो, यो एकदमै यथार्थ
0: हो, हामीसँग पनि भएकै हो है।
1: हामी कोहीसँग साथी जाँदा मोलभाउ गर्ने साथी छ भने कसै त अति नै गर्नुहुन्छ, नमस्कार।
3: हेलो, नमस्कार।
0: नमस्कार नमस्कार, को बोल्नुहुँदैछ?
3: म सम्मीपानीबाट अशोक कुमार हजुरबा बोल्दैछु।
0: हजुरबालाई स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा है।
3: हजुर,
0: र

0: आज आज हजुरले हाम्रो टपिक सुन्नुभयो होला नि?
1: ए सुन्दैछ नि
0: हजुर हजुर. अनि तपाईँको के कस्तो विचार छ?
1: त्यस्तै मलमलाई भन्ने विषय लिएर चाहिँ अब कतिजना मान्छेले महँगो सामान बेचेको हुन्छ, कतिजना सस्तो सामान बेचेको हुन्छ हो. अन्त म त मेरो बानी चाहिँ किन छ भने सब केही कुरो दिनु छ भने सबै दोकानमा चाहन्छु हो. कसले बेसी कसले कम्ती गरेको छ हो.
0: हजुर हजुर हजुर.
1: अन्त त्यहाँदेखि राम्रो नराम्रो हेरेर
0: हजुर
1: अन्त म त्यसलाई पाँच दस रुपियाँ यसो कम्ती गरेर नि त्यो है भनेर तिनीहरूलाई तिर्न पर्ने आफूलाई पनि तिर्न पर्ने गरेर लिने बानी छ हौ मेरो.
0: हजुर हजुर, एकदमै राम्रो बानी तपाईँको. त्यसले चाहिँ बजारभरि छरिएको मोल भावको पनि थाहा हुन्छ
1: है. हजुर हजुर
0: हजुर.
1: कोही त अब दोकानेको व्यवहार पनि राम्रो हुँदैन नि त.
2: हजुर हजुर, ठिकै कुरा गर्नुभयो.
1: हजुर, राम्रो चिजहरू बढी भनिरहेको हुन्छ, कतिले राम्रो चिजहरू पनि सस्तो भनिरहेको हुन्छ हो.
2: हजुर हजुर.
1: यो ठाउँ ठाउँ ठाउँमा हेरेर लिनु राम्रो नि. मलमलाई नगरी त त्यतै बुझ्दैन हौ.
2: हजुर हो,
0: किनेको जस्तो पनि लाग्दैन नि.
1: दोकानेहरू पनि भन्छ तपाईँको लानु भने नसोध्नु मात्रै हुन्छ भन्छ. सोध्दै सस्तो दिन्छ, त्यहाँबाट दिन्छ त म त. तिम्रो मात्रै दोकान छ र सबैको दोकानमा गइदियो भने सबैको मन रहन्छ नकिने पनि भनेर भन्छ.
0: हजुर हजुर, एकदमै सही एकदमै सही.
1: त्यसले गर्दा त्यही थ्योरी छ हौ मेरो त.
0: हजुर हजुर, एकदमै तपाईँको एकदमै प्र्याक्टिकल थियोरी तपाईँको है. एकदमै एकदमै मन पर्यो तपाईँको जुन चाहिँ थियोरी. हामी पनि यसलाई अप्नाउने कोसिस गर्नेछौँ अवश्य नै. धेरै धेरै धन्यवाद.
1: बुढाबुढी जमानाको मान्छे 77 इयर्स पुगे हो.
0: हजुर हजुर,
2: 7
1: अहिलेको जमाना मिल्दैन.
2: हजुर हजुर
0: हजुर.
1: अहिलेको चाहिँ म देख्छु कि कसले मान्छे कति कसरी हो भने आधी किलो देऊ, आधा एक किलो देऊ, आधा चिज देऊ, मलाई सबै केही छैन उसको हो. त्यसलाई त्यो दोकानेले मौका
0: दिइहाल्छ
1: पनि छ मान्छे यसो. म पनि छक्कै पर्छु हो.
2: र आज हजुर आज हजुरसँग बात गरेर धेरै राम्रो लाग्यो है.
1: हाम्रो फिट एन्ड फाइन कल्याण भाइलाई सम्झिने अन्त हाम्रो मनोज भाइ, अजय धनीकर, शान्ता बहिनी, अन्त शेखर, अन्त हाम्रो टोटल एकार, हाम्रो सतीश पाण्डेलाई सम्झिएर आज उसलाई अन्त गर्दछु ल नानी.
0: हजुर हुन्छ, हवस्, धेरै धेरै धन्यवाद हजुरबा हामीसँग जोडिनु भएकोमा. फेरि पनि उहाँले अर्को हप्ता पनि यसरी नै हामीसँग कुराकानी गरिदिनुहुन्छ होला भन्ने आशा राख्दछौँ.
2: हजुर.
0: र अब अर्को कलर. नमस्कार.
3: नमस्कार.
2: नमस्कार, को हुनुहुन्छ?
3: म तपाईँ कन्टिनेन्टबाट शेखर बोल्दैछु.
0: नमस्कार.
2: नमस्कार शेखरज्यू. अनि कस्तो हुनुहुन्छ शेखरज्यू?
3: हजुर, म शुक्रबारदेखि अलिकति सर्दीको लक्षण भएर चाहिँ आँखाबाट र नाकबाट पानी चुँदै थियो.
2: हजुर.
0: तपाईँहरूको
3: मायाले गर्दाखेरि म अब बिमार त हुँदिन होला नि त.
0: तपाईँहरूको मायाले हामी पनि यसरी कार्यक्रम गर्न सफल भइरहेको छौँ है. यसरी नियमित सुनिदिनुहुन्छ, कल गरिदिनुहुन्छ, त्यसको निम्ति हामी धेरै आभारी पनि छौँ तपाईँहरू प्रति.
2: सायद यो आइतबारको यो फोन इनको कारणले गर्दा नै अलिक निको हुनुभएको जस्तो छ.
3: दबाई खाएर जाति भइहालेको नि. दबाई खाएपछि मात लागेको जस्तो हुँदो रहेछ कि. दबाई म के कुरोको दबाई खाँदिनँ नि त म कि. त्यसले गर्दा यो त्यो दबाई खाँदा त मात लागेको जस्तो हुँदो रहेछ कि.
2: तपाईँले दबाई खाएपछि खानाहरू पनि अलिकति हेल्दी खाइने चाहिँ तपाईँलाई दबाईले पनि काम गर्छ, अलिक विकनेस कम्ती हुन्छ.
3: आलु पराठाले गर्दा चाहिँ अब त्यो काम गरेको होला नि दबाईले.
0: त शेखरज्यू, आजको हाम्रो विषय त सुन्नु नै भयो होला है. मूल मलाईको कला जुन चाहिँ छ यसको विषयमा तपाईँको के विचारहरू छ हामीसँग साझा गरिदिनुहोस् न त.
3: म त मल मलाई भनेको छु, म हतपत गर्दिनँ, जान्दिनँ पनि होइन. अन्त मल मलाई त्यति जान्दिनँ पनि. अन्त केही कुरो किन्नु छ भने हेऱ्यो, मन पर्यो, अन्त कति हो दाम सोध्यो, अन्त तपाईँले पनि नोक्सान नहुने पाराले दिनुहोस्. भन्छु।
0: हजुर
3: अब अन्त उसले

0: सँगै दाम छ भने दिई पनि हाल्छ हो। अन्तखेरि मैले कुनै कुरो हरियो ज्याकेटहरू हरियो बेगहरू देखेँ कि मेरो दिमाग बिग्रिन थाल्छ हो।
1: तपाईँलाई हरियो रङ मन पर्दैन?
2: हरियो रङ मनपर्छ मनपर्छ दिमाग बिग्रिन्छ हरियो रङ हरियो रङको लागि चाहिँ तपाईँले बार्गेनिङ चाहिँ गर्न सक्नुहुन्न
1: टिपिहाल्नुहुन्छ
0: मन पर्यो त्यसको जति त्यसको नाम भन्छ म त्यति दिइहाल्छु मन परेको चाहिँ हुनुपर्छ
2: हजुर हजुर
0: अन्त किनि पनि हाल्छु म हो त्यो बार्गेनिङहरू गरिरहँदिनँ म
1: हजुर हजुर
0: म त यो सोच्छु कि होइन अब तिनीहरूले पनि अब हाउस रेन्ट तिरेर इलेक्ट्रिक बिल तिरेर पञ्चायत ट्याक्सहरू कतिवटा ट्याक्सहरू तिरेर त्यो सोचेर चाहिँ अब
1: सही कुरा हो। तपाईँले अब त्यो बार्गेनिङ नगर्दाखेरि व्यापारीले पनि सोझै तपाईँलाई राम्रै भावमा नै दिने गरेको छ होला नि त
0: किनिसकेर यति कतिमा किन्यो भक्कु दाम हालेछ त भन्छ हो मन पर्यो मैले उठाइदिएको दाम झन् मलाई मतलब छैन भन्दैछु
2: हजुर
0: अन्तखेरि त्यति चाहिँ भन्न चाहन्छु हो। अन्त हाम्रो मनोजी कल्याणज्यू हाम्रो सतीश पाण्डे अरू इच एन्ड एभ्री बडीलाई म सम्झना गर्न चाहन्छु। अन्त अर्को कुरो एक दुईजना श्रोताले चाहिँ भनौँ त त्यो प्रोग्राममा लामो बोल्छ अरू बोल्ने मौका पाउँदैन अरू साथीहरूले अन्त त्यसो भनेर भन्नु हुँदै थियो तर अरूलाई त हेर्नुहुन्छ तर सँगैमा आफूलाई पनि दोसाएर हेर्नुपर्छ हो अन्त आफूले पनि याद गर्नुपर्छ म कति समयसम्म बोल्दैछु त्यो पनि आफूले पनि याद गर्नु पर्यो
1: अन्त
0: त्यो समय सीमालाई चाहिँ याद गरेर चाहिँ बोलिदिनु पर्यो भनेर म यो चाहन्छु अन्त त्यति चाहिँ भन्न चाहन्छु।
1: हजुर धेरै धेरै धन्यवाद शेखरज्यू हामीसँग जोडिनु भयो तपाईँको मन्तव्यहरू हामीसँग राखिदिनु भयो त्यसको निम्ति अनि हरियो चिजहरू किन्दै गर्नुहोस् है
2: छिटो
1: अनि छिटो
2: छिटो जाति
1: हुनुहोस् हरियो सागसब्जी खाँदै गर्नुहोस् ल
0: हुन्छ
1: हवस् नमस्कार
0: हुन्छ नमस्कार टेक केयर थ्याङ्क यू
1: हुन्छ। त श्रोता सुनिहाल्नुभयो है उहाँको शेखरज्यूको एकदमै उहाँको मनपर्ने कलर चाहिँ हरियो रहेछ है रङ एकदमै उहाँलाई मनपर्छ अरे र उहाँले मोलभाव पनि बेसी गर्नु हुँदैन रहेछ अनि व्यापारीलाई उहाँले स्वयंले नै ल तिमीलाई कतिको फाइदा जन्य छ त्यो हिसाबले मलाई देऊ न त भनेर भन्नुहुँदो रहेछ त्यो पनि
2: ठिकै हो
1: सही हो
2: हजुर सही हो
1: एक हिसाबले त्यो पनि सही हो है
2: धेरै मान्छेको प्रवृत्ति त्यस्तो हुन्छ कजनाले चाहिँ मोलभाव गर्नु उति रुचाउँदैन है कजनाले चाहिँ मोलभाव नगरेसम्म चाहिँ हुँदैन हेलो
3: धुजा धुजा भएको मुटुलाई पिएर जिउने मान्छे म धुजा धुजा भएको मुटुलाई पिएर जिउने मान्छे म जिसलाई पनि शुद्धिकरण गरी गरी अमृतमै पिउने मान्छे म नमस्कार
1: नमस्कार
2: नमस्कार नमस्कार धेरै समयमा तपाईँसँग आज बात हुँदैछ हाम्रो
3: हजुर हजुर
2: कस्तो हुनुहुन्छ कल्याणज्यू
3: म त एकदम फिट एन्ड फाइन छु तपाईँहरू कस्तो हुनुहुन्छ
2: हामी पनि एकदमै सन्चै छौँ हजुर
3: सदा सर्वदा चाहिँ यस्तै होस्
2: हजुर हजुर धन्यवाद हजुर पनि सधैँ स्वस्थ रहनुहोस्
1: हामीसँग यसरी जोडिरहनुहोस् आकाशवाणी खरसाङ माया गरिरहनुहोस्
2: हजुर
3: निरन्तर रूपमा जोडिन्छु नि हजुर
1: हजुर हजुर नियमित हजुर
3: चिन्ता गर्नुहुन्छ नि हामी
2: हजुर हजुर
1: नियमित
3: तपाईँहरूले यो प्रोग्राम चाहिँ साह्रै ठिक टाइममा राख्नु भएको छ आइतबार सबको छुट्टी हुन्छ हो
2: हजुर
1: हो नि
3: तपाईँहरूसँग भल्लाकुसारी मजाले गर्नु पाउँछु अरू त्यति भ्याउनु
1: त कल्याणज्यू आजको विषय त तपाईँले सुनिसक्नु नै होला है
3: हजुर हजुर
1: हजुर अनि यस विषयमा
3: ल्याउनु भएको छ हजुर त्यो पनि कोही बेला ल्याउनु पर्छ है मोली मलाई भन्नेमा चाहिँ हामीले कतिवटा कुराहरू चाहिँ दोकानमा जाँदा चाहिँ किन्दा चाहिँ हामीले पहिला बुझ्नुपर्छ त्यो उसको अब त्यो सामानहरूको दामहरू यसो धेरै बुझेर मात्रै किन्नुपर्छ किनभने कसैले त्यो धेरै नै दाम भनेको छ तर उनीहरूको पनि टेक्निक हुन्छ धेरै दाम भनेको घटाउँदा अर्का मिल्छ भन्ने हुन्छ तर अब त्यस्तो हुन्छ एक हजारको दामलाई 3000 भन्यो भने चाहिँ अब त्यो घटाउनेले त 500 रुपियाँ मात्रै घटाउँछ नि ज्यादा ज्यादामा हो 1500 चाहिँ ज्यादा अब भन्छ त्यो दोकानहरूले पनि ठिकै भन्यो तर अन्त यसो त्यो बुझेर चाहिँ दोकानतिर जान्दा चाहिँ पहिला त्यो उसको दाम कति हो भनेर बुझेर हामीले दाम गऱ्यो भने चाहिँ ठिकै हुन्छ, दुई पट्टि चाहिँ टाउ पट्ने गरेर गर्नुपर्छ, किनभने उनीहरूको पनि रोजीरोटी हो, आफ्नो पनि फेरि पैसा त्यस्तो खाले हुँदैन, बुझेर मात्रै किन्छ। कतिवटा मलिमलमा पायो भने फेरि सबै लैजाउ होलसेलमा भन्दा पनि केही नहेरी किन्दा चाहिँ कति सर्टन चिजहरू पनि यस्तो सब्जीहरू त्यो किन्दा चाहिँ त्यसले हामीलाई कतिवटा हजुर नराम्रो हो, बुझेर किनेको चाहिँ एकदमै राम्रो। अब तर सामानहरू किन्दा चाहिँ हामी जहिले पनि पहिले एकताल सोच्नुपर्छ, सोच्नुपर्छ अरूलाई किन्ने भने, एक्लै गएर चाहिँ म जति भन्छु त्यति मेरो पैसा छ भन्ने गऱ्यो भने चाहिँ फेरि अरू पैसा नहुनेहरूलाई चाहिँ त्यो फाइनल
2: दामहरू
3: बिगारिन्छ, यो कुराहरू बुझ्नुपर्छ हो। अब झन् दसैँको टाइममा छ, एकदमै हामीले सपिङहरू सौदाहरू गर्दा चाहिँ बुझेर गयो भने ठिकै हुन्छ है।
1: एकदमै
3: सोपले फेरि साह्रै जम्मै पनि किनिहाल्नु हुँदैन, बिग्रेको सामानहरू उहाँहरू ब्याएको हुन्छ, मोली मलाईमा त होस्
2: होलसेल
3: हुन्छ, त्यो बुझेर चाहिँ किन्यो भने चाहिँ राम्रो। अन्त आजको मनको कुरा पनि एकदमै राम्रो थियो, मौरी पलानको दिन भएको थियो हाम्रो ठुलो चाहिँ त्यो उहाँको त्यो किताब पनि निकालेको एकदम बधाई छ। अस्ति त्यो किताबको पनि शीर्षक राम्रो रहेछ हिंसामा, त्यो धरती जस्तो हिंसा भनेको एकदम राम्रो थियो। अन्त सबै सबै साथीहरूलाई सम्झिँदा अहिले हाम्रो शेखरजी आइहाल्नु भयो, हाम्रो अशोक खड्का दाजु पनि आउनुभयो, यता हाम्रो मनोज दाजु पनि आउनुभयो, हाम्रो सशी दिदीले पनि सुनिरहनु भयो हुनुभएको छ होला, एक तोर्कात्र एक त हाम्रो सतीश भाइ धनुकाली पनि भाइले पनि सुनिरहनु हुन्छ, अझै धनुकाली भाइले पनि हाम्रो, अन्त यता लक्ष्मी बडी जसु बडी लैला बडीहरूले पनि सम्पूर्णले जति पनि सुनिरहनु भएको छ, हाम्रो नरेश प्रसाद भाइ पनि हराएको छ, सान्ताना अभिषेक भाइ
1: यसरी कुरा गर्दाखेरि कतिवटा कुराहरू हामीले कस्तो नसोचेको कुराहरू पनि साझा हुन्छ नि,
2: थाहा पाउँछौँ।
1: हामीसँग अर्को कलर जोडिसक्नु भएको छ, को हुनुहुन्छ होला, आउनुहोस् सुनौ उहाँलाई। कल काटिएको रहेछ है, केही छैन। नमस्कार,
2: हेलो,
4: हेलो, नमस्कार,
2: नमस्कार, को बोल्नु हुँदैछ, कहाँबाट?
1: सनिला खनाल भन्नु भने, कता कहाँबाट भन्नुभयो? तुङसुङ
2: चियाबारीबाट।
1: ए हजुर,
2: अनि कस्तो छ? अनि त्यहाँको आजको वेदर कस्तो छ? आजको वेदर कस्तो छ त्यहाँ?
4: वेदर शीतल शीतलै छ,
2: शीतल शीतलै छ, घाम लागेको छैन,
4: घाम लागेको छैन, शीतलै छ।
1: श्रावणको महिना पनि सक्यो है,
2: श्रावणको महिना पनि सक्यो,
1: दसैँको आगमन पनि हुँदैछ, अनि आजको विषय त सुन्नु नै भयो होला है सनिला ज्यूले।
4: हजुर,
1: अनि तपाईँको विचारहरू के कस्तो छ त यस विषयमा, अलिकति प्रकाश पारिदिनुहोस् न त।
4: मल मलाईमा चाहिँ म चाहिँ केही सामान किन्दाखेरि चाहिँ म एकदमै मोल गर्ने गर्छु है।
1: हजुर,
4: म धेरै नै कम्ती बोल्छु तर उसलाई पोसाउने हिसाबले गर्छु है। जुन सामान म किन्छु त्यो सामान चाहिँ म दुईपट्टि नै नोक्सान नपुग्ने गरी गर्छु।
1: हजुर, सही कुरा, सही सही। हजुर, अब मोलमलाई गर्दाखेरि आफूलाई पनि अलिकति नाफा पनि हुन्छ नि त है, भनेकै मोलमा किन्नु पनि कहिले त यति धेरै दाम भन्नुहुन्छ, अब यो दसैँ तिहारको बेलामा त झन् दामहरू कहिले
2: आकाश हुन्छ
1: हो, तिब्बर दाम पनि भन्छ है, दोब्बर त भन्यो भने तिब्बर पनि।
4: हजुर
1: हजुर हजुर, हो नि, अनि हजुर, अनि यसरी तपाईँले जस्तो भन्नुभयो दुईपट्टिको फाइदा पनि त हेर्नु पर्यो होइन र?
4: हजुर, दुईपट्टिको हेर्नु पर्यो, उहाँहरूले पनि किनेर ल्याउनु भएको हुन्छ है।
2: हजुर,
4: आफूले पनि अब त्यो भन्दा कम्ती बोल्दाखेरि नोक्सान हुन्छ, अन्त ठिकै बोल्नुपर्छ।
1: हजुर हजुर हजुर, एकदमै सही कुरा भन्नुभयो सनिला ज्यूले। तपाईँसँग
2: हजुर,
1: तपाईँसँग जोडिनु पायौँ हामी,
2: हजुर,
1: धेरै खुसी पनि लाग्यो है।
4: हजुर है, म त अब डिस्ट्रिब्युट मान्छे हो है।
1: हजुर,
4: तर पनि म आफ्नो लागि आफ्नो सामान चाहिँ आफै नै एउटा छानेर भए पनि किन्ने गर्छु भन्ने चाहन्छु।
1: हजुर हजुर, तपाईँहरूसँग बात गर्दा हामीलाई धेरै खुसी लाग्छ है। तपाईँहरू जस्तो श्रोताहरू हामीसँग जोडिनुहुन्छ, नियमित हामीसँग यसरी कुराकानी गरि

0: पत्र लेख्नुहुन्छ है, हामी धेरै धेरै आभारी छौँ।
1: हाम्रो रेडियोको कार्यक्रमहरू उहाँहरूले निरन्तर रूपमा सुन्नुहुन्छ है, हजुरको माया पाएर नै आजै हामी रेडियो को यो प्रोग्रामहरू फस्टाउँदै जानेछ, बाँचिरहनेछ है, यसरी नै सधैँ माया गरिरहनु होला। हजुर
2: अवश्य
0: हाम्रा यहाँ निष्पादकहरूले तपाईँको कुरा सुनि नै रहनु भएको छ होला है, अवश्य नै यो कुरा अघि उहाँहरूले लानुहुनेछ है त।
1: हुन्छ हवस् सनिलाज्यू,
0: धन्यवाद धेरै धेरै
2: धन्यवाद।
0: अघि हामीले कुरा गरेको जस्तै है, यहाँ महिलाहरू धेरै नै मलमलाउमा हामी पारङ्गत पनि हुन्छौँ, हामीलाई नगरिकन जित्त पनि बुझ्दैन
1: है।
0: अनि अहिले सनिलाज्यूले भनिहाल्नु भयो है, उहाँ पनि एकदमै बार्गेन गर्नु नै हुन्छ अरे है, अनि बार्गेन गर्दाखेरि साँच्चै नै दुवैपट्टिको लाभ पनि हुन्छ अनि नोक्सान नहुने हिसाबले सबैलाई सबैको उन्नति हुन्छ।
1: दुई पक्षलाई चाहिँ हामीले ख्याल राखेर चाहिँ गर्नुपर्ने हुन्छ है, दुई पक्षलाई हामीलाई पनि अलिकति राम्रै होस्, अलिकति फाइदै नै होस् हामीले पनि, र उहाँलाई पनि नोक्सान नहोस् भन्ने हिसाबले चाहिँ हामीले गरेको हुनुपर्छ। कति मानिसहरूले चाहिँ एकदमै ज्यादा गर्नुहुन्छ है, अब ज्यादा गर्छ जसमा कि दोकानेले पनि यहाँसम्म भन्नु उनीहरू बाध्य हुन्छ कि
0: नलानुहोस्
1: नलानुहोस् सामान पनि भन्न बाध्य हुनुहुन्छ कि, त्यस्तोसम्म चाहिँ नगर्नु होला है, किनभने अब दोकानेले पनि त्यसै त लिएर आएको हुँदैन, उनीहरूले पनि व्यापार चलाउनु छ, आफ्नो फ्यामिली चलाउनु छ है, उनीहरूले पनि आफ्नो जिन्दगानी चलाउनु छ, उनीहरू पनि त्यसमा नै निर्भर भएको हुन्छ, र यसरी हामीले त्यो पक्षलाई पनि हेरेर चाहिँ हामीले चाहिँ यो मलमलाईलाई चाहिँ गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ।
0: हजुर पक्कै पक्कै एकदमै सही कुरा हुनुहुन्छ। अब एकछिन हामी सङ्गीतको आनन्द लियौँ है, के
1: भन्छौँ एकदमै
0: एकछिन सङ्गीतको आनन्द लिँदै गर्नुहोस् अनि कल गर्दै गर्नुहोस्।
3: साथिया

0: श्रोताले आनन्द लिनुभयो होला सङ्गीतको है. फोन इनको कार्यक्रम चलिरहेको छ र नम्बर फेरि एकपल्ट भनिरहेका छौँ, 0354-2344-751, 0355-2344-751. त आजको विषय प्रष्ट पारिदिनुहोस् न प्रिसिल्ला साथी.
1: र आजको हाम्रो विषय छ मोलमलाई गर्ने कला है. मोलमलाई भनेको अघि नै मैले भनिहालेँ है, कसैलाई हराउनु त होइन र हामीले धेरै हाम्रो श्रोताहरूबाट पनि जानकारी पायौँ है. यसै क्रममा कोही श्रोता जोडिसक्नु भएको छ आफ्नो मन्तव्यलाई पोख्न. हेलो
0: हेलो नमस्कार.
1: हेलो
0: हेलो उहाँको केही हेलो नमस्कार सुनिरहनु भएको छ हामीलाई. केही सायद खराबी होला उहाँको कलमा है, सायद नेटवर्कको प्रब्लम पनि हुनसक्छ. त कुरा गर्नुहुँदै थियो नि पेसिला.
1: हजुर त्यही त अघि मैले भन्दै थिएँ है, हाम्रो श्रोताले पनि धेरै जानकारी दिनुभयो मलमलाईको विषयमा है, र कतिजनाले चाहिँ अब मलमलाईलाई चाहिँ एकदमै हदसम्म जाने गर्छ है, र त्यो चाहिँ हामीले गर्नु हुँदैन. र मलमलाई गर्दाखेरि चाहिँ विशेष कुरा याद राख्नुपर्ने चाहिँ के भन्दाखेरि, हामीले कसैसँग पनि गर्दाखेरि उसलाई ठुलो स्वरमा नभनेर है, नम्र भावले एकदमै एउटा नम्रतापूर्वक भन्नु पर्यो है. र त्यस्तो प्रकारले भन्यो भने चाहिँ उताको मान्छे अलिकति हामीसँग जोडले बोल्दैछ भने ऊ आफै आफ हामीसँग नम्र भएर बोल्ने गर्छ. र मिठो बोलीले र धैर्यको साथ र सही जानकारीको लिएर चाहिँ हामीले मोलभाव गऱ्यो भने चाहिँ त्यहाँ एउटा समझदारीसँग चाहिँ त्यो मोलभाव चाहिँ हामी सम्भव गर्न सक्छौँ जस्तो मलाई लाग्छ.
0: सामान के कस्तो छ है, त्यो सामानको उचित हामीले कतिको त्यसको जीवनमा कुन हिसाबले त्यसलाई हामी चलाउन सक्छौँ है, त्यसको गुणवत्ता क्वालिटी त्यो सबै हेरेर चाहिँ यो सही कुरा भन्नुभयो तपाईँले. कुनै पनि सामान किन्दाखेरि त्यसको गुणवत्ता या क्वालिटी भन्नु है के छ, त्यो क्वालिटीको हिसाबले नै हामीले दाम तिर्यौँ. दाम तिर्न अघि त्यसको मोलमलाई गऱ्यौँ भने सामान पनि राम्रो पनि पाइन्छ, उपयुक्त मूल्यमा पनि पाइन्छ. कुरा गरिरहेको छौँ मोलमलाईको कलाबारे है. अनि अहिले भर्खरै तपाईँहरूले सुन्नुभयो प्रिसिलाले कार्यक्रम सुरु हुँदा नै एउटा कति मिठो कथा भन्नुभएको थियो, त्यो कथा मलाई एकदमै मनमा लाग्यो प्रिसिला. किनकि एउटा गृहिणी भएपछि अब आफ्नो खल्तीमा यति पैसा लिएर गएपछि मैले यति सामान लिएर आउनुपर्छ, त्यति खर्चभित्रमा मैले यति सामान ल्याउनुपर्छ, अनि यति सामानले यो पुरै महिना मैले चलाउनुपर्छ.

0: हजुर
1: भन्ने एउटा सोच हुन्छ।
0: हजुर
1: अनि कति कोही कोही बेला त बाध्य पनि पर्छौँ है, धेरै मलमला गर्न बाध्य पनि
0: पर्छौँ
1: है, किनकि अब त्यो हामीसँग सीमित अर्थ हुन्छ, त्यो सीमित अर्थभित्रमा सबै सामान किन्नै पर्ने हुन्छ है। अनि घर चलाउनुको निम्ति कहीँबाट 10 रुपियाँ जोगाएर, कहीँबाट 20 रुपियाँ जोगाएर अलिकति भए पनि घरकै फाइदा,
0: घरकै फाइदा
1: प्रायः त्यही सोच्छौँ नि त हामी होइन। अनि त्यही कारण पनि मलमलाई गर्ने गर्छौँ। अनि त्यसै क्रममा कहिले कहिले त साँच्चै नै हो, अब बेसी नै मलमलाई गरी पठाउँदाखेरि झोका झोके पनि हुन्छ।
0: हजुर हजुर।
1: तर अहिले कृषिलाले भने जस्तो धैर्यपूर्वक है, नम्र भएर, होइन यतिमा गरिदिनुहोस् न त भन्ने हिसाबले बोल्यो भने सायद व्यापारीलाई पनि मनमा उनीहरूलाई पनि हुन्छ होला नि त है, कति मिठो बोल्नुहुँदैछ, दिइहालौँ न त, आज 10 रुपियाँ 5 रुपियाँ कम्ती नाफा भए पनि होस् न त भन्ने पनि हुन्छ होला नि त है।
0: हजुर, ठिकै कुरा गर्नुभयो, यो चाहिँ हुनु पर्यो, किनभने अब उसकैबाट सामान किन्दैछौँ है, उसैसँग हामी झड्केर बोल्यो भने त अवश्य पनि ऊ पनि रिसाउँछ नि घरिघरि जानुपर्ने हुन्छ त्यही ठाउँमा है। र त्यही भएर चाहिँ पछिको बाटोलाई पनि हेरेर चाहिँ हामीले प्रेजेन्टलाई चाहिँ अलिकति सही राख्यो भने सायद राम्रो हुन्छ जस्तो मलाई लाग्यो।
1: फोन नम्बर फेरि एकपटक भनिरहेछौँ,
0: र हाम्रो फोन नम्बर रहेको छ 0354-2344-751। र यस नम्बरमा हामीलाई हजुरले फोन गरेर हामीसँग आफ्नो कुराकानी राख्न सक्नुहुनेछ होइन।
1: हजुर।
0: र तपाईँले बजारमा जाँदाखेरि तपाईँले पनि गर्नुहुन्छ है?
1: हजुर, म गर्छु।
0: हजुर,
1: म गर्छु। म कस्तो पाराले गर्छु भने, म मलाई सामान केही किन्नु छ भने म साथीभाइसँग जाँदिनँ
0: है।
1: हामी यो सङ्गीतको क्रम चलिरहेको यो कुरा गरिरहेको, म साथीभाइसँग जाँदिनँ, म प्रायः एक्लै नै जाने गर्छु, किनकि अब साथीभाइसँग जाँदाखेरि साथीभाइहरूको प्रभाव पनि हुन्छ, कसैलाई कहाँ जाने ढिलो, कसैलाई पर्खिने पर्ने है, आफूले त्यहाँनिर मलमलाई गरिरहेको छु, कसैलाई पर्खिरहेको छु, उहाँको कतै काम होला है, मलाई त्यो भुटभुटी रहिरहन्छ। अनि म प्रायः एक्लै जान्छु, एक्लै जाँदा पनि अब सामान केही मन परिहाल्यो, किन्नै पर्नेछ भने के कति दाम भन्न सोधिन्छ, सोधेपछि अनि अलिक कम्ती गर्नुहोस् न त भनेर भनेपछि मिलाउँ न त भन्ने नै हुन्छ है, बिचरा विक्रेतालाई पनि त्यति बिक्री नै होस् भन्ने हुन्छ, मिलाउँ न त भन्ने हुन्छ। अनि ठिकै छ, तपाईँको के भाउ छ त, तपाईँले यति भन्नुहुँदैछ भने तपाईँको दिने भाउ चाहिँ कति छ त भनेर सोद्धा उहाँहरूको पनि मनमा के कति छ है त्यो पनि बुझिन्छ क्या पहिला, अनि त्यो हिसाबले मोलमलाई गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि दिनु ठिकै छ, यतिमा छोडिदिन्छु भन्ने नै हुन्छ जस्तो मलाई लाग्छ है। तपाईँलाई कस्तो लाग्छ?
0: ठिकै हो, त्यस्तै हुन्छ। हामीले अब कति वखत चाहिँ उहाँहरूलाई चाहिँ अब नपोसाउँदाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई दिन मन गर्नुहुन्न, र त्यसमा चाहिँ हामीले अलिकति बढाएर चाहिँ दिनु पर्यो,
1: हुन्छ उसो भए पछि आउँछु नि त है, आफ्नोमा मेरोमा पैसा अलिक भएको बेला आउँछु नि त भन्दा पनि
0: हुन्छ है। कोही बेला त्यस्तै हुन्छ, बजेट हामी अलिकति नहुँदाखेरि चाहिँ हामी फेल खाँदाखेरि चाहिँ मन परेको कुरा पनि छोडेर आउनुपर्ने बाध्यता हुन्छ हामीसँग है, त्यस्तो प्रायः सबैसँग नै घटेको नै हुन्छ,
1: एकदमै घटेको कुरा हो। सबैले नै यो कुरा आफ्नो नियमित जीवनमा यो कुरा सबैले नै एक्सपिरियन्स गर्नुभएको जस्तो मलाई लाग्छ।
0: हजुर हजुर, हो त, एकदमै सही कुरा गर्नुभयो।
1: र फिलहाल हामीसँग 5 जना कलर अलरेडी जोडिसक्नु भएको छ है, हामी प्रतीक्षामा नै छौँ। सायद कलहरू धेरै आउने भएकोले गर्दाखेरि सायद हजुरहरूको कल नलाग्न सक्ला है, बिजी आउन सक्ला। फेरि नम्बर एकपल्ट भन्न गइरहेछौँ हामी, 0354-2344-751। र पृष्ला, कुरा गर्दाखेरि तपाईँले कस्तो प्रकारले मोलभाव कसरी गर्नुहुन्छ त?
0: हजुर, मोलभाव अब त्यस्तै हो, अब पहिला सामानलाई आफूलाई मन परेको छ भने है, सामान अब जाँचिन्छ, राम्रो मात्रै लागेर हुँदैन, कतिवटा सामानहरू चाहिँ यस्तो हुन्छ हामीलाई हेर्दाखेरि चाहिँ एकदमै मन परिहाल्छ है, तर त्यो सामानलाई चाहिँ जब जाँचिन्छ त्यति बेला त्यसको कतिवटा अब अघि तपाईँले भनेको जस्तो गुणवत्ता है, त्यसको क्वालिटीहरू चाहिँ अलिकति राम्रो हुँदैन, र पहिला चाहिँ आफूलाई मन पर्यो मात्रै भनेर हुँदैन, त्यसलाई सबैले जाँच मजाले गरेर चाहिँ सामानहरू आफैले किन्ने गर्छु म चाहिँ है। अन्त मोलभाउ पनि त्यस्तै हो, उहाँले अब हामीले सक्नु सक्नुहुन्छ भने त्यस्तै प्रकारले अब हुन्छ है, आफ्नोमा पनि त्यो हिसाबले छ भने चाहिँ म पनि त्यसरी दिइहाल्छु, तर म लामो समयसम्म चाहिँ एउटै ठाउँमा बसेर उसँगै त्यही गरिरहनु चाहिँ अलिक मलाई मनपर्दैन।
1: हजुर,
0: मजा आउँदैन,
1: किनभने त्यो समयको बर्बादी पनि हो नि त,
0: मेरो पनि समयको बर्बादी र उहाँको पनि समयको बर्बादी। हजुर,
1: अब हामीसँगै

0: एकजना मान्छेसँगै उहाँहरूको त्यो चलिरह्यो भने त अर्को कस्टमर जाने डर. कल सायद केही तकनिकी
1: खराबी भइरहेको छ हामीसँग, हजुर कल आउनु खोज्दैछ तर
0: केही छैन. तपाईँहरू प्रयास गरिरहनुहोस् होला श्रोताहरू.
1: हजुर,
0: फेरि दोकान पनि कस्तो हुन्छ भने अब एउटै दोकानबाट हामीले किनिरहँदा त्यो दोकानको त्यो व्यापारीले पनि चिनिरहन्छ अनि उनीहरूले पनि थाहा हुन्छ यसले चाहिँ यसरी सामान लिएर जान्छ भनेर. अनि पछि पछि चिन्दै गएपछि त धेरै त्यो मोलमलाइ गरिरहने, बार्गेन गरिरहने जरुरत पनि पर्दैन जस्तो लाग्दैन.
1: हजुर, फेरि हामीले त्यो दोकानबाट चाहिँ यो सामान चाहिँ एकदमै राम्रो छ भनेर थाहा हुन्छ र हामीले पनि त्यो सामानको मूल्य दिँदाखेरि हामीलाई पनि कुनै नोक्सान भएको जस्तै लाग्दैन.
0: अनि क्वालिटी भएको सामान है अलिकति धेरै पैसा तिरेर लाँदा पनि मलाई चाहिँ त्यस्तो नोक्सान भएको जस्तो लाग्छ
1: है.
0: गोजीबाट दुई पैसा धेरै जाला तर त्यो सामानले धेरै समयसम्म हामीलाई सेवा दिइरहन्छ नि त. अनि बार्गेनिङ गर्नु मात्रै कोही कोही ठाउँमा चाहिँ उचित हुन्छ जस्तो पनि लाग्दैन
1: है. हजुर, एकदमै ठिकै कुरा हो किन बार्गेनिङ अब सबै कुरामा चाहिँ सबै ठाउँमा चाहिँ नगरेको नै राम्रो है. जुन ठाउँमा चाहिँ आवश्यक छ त्यसमा चाहिँ गर्नुपर्छ जस्तो मलाई है. किनभने अब त्यस्तै हो सामानहरूकै क्वालिटी हेरेर नै है सामानहरू अहिले हामी जुन यो कुरा गरिरहेको छौँ यो त सामानमा नै त विशेष गरीमा नै आधारित छ है. र सामानहरू हामीले किन्दाखेरि चाहिँ सामानहरूको क्वालिटीलाई हामीले जाँच बुझाएर बुझेर किनेको छौँ. राम्रो छ भने त्यो सामानमा पैसा हाल्दा पनि नोक्सान हुँदैन किनभने जुन सामान क्वालिटी छ त्यो क्वालिटीकोले चाहिँ काम गर्छ नि त
0: होइन.
1: हजुर, किनभने सस्तोले चाहिँ अब भनिन्छ नि एउटा भनाइ पनि छ है,
0: पकाएर
1: चल्छ भनेको जस्तो प्रकारले है त्यस्तो पनि छ भनाइ. र त्यस्तै भनाइहरूलाई चाहिँ हामीले पनि अलिकति विचार गरेर चाहिँ अब सामानलाई हेरविचार गरेर मोलमलाइ गर्नुपर्छ. मोलमलाइ गर्दाखेरि अघिदेखि भन्दैछु त्यही हो, व्यापारीलाई पनि हामीले विचार्नु पर्ने हुन्छ है उहाँको के कस्तो छ र हामीले पनि आफ्नो बजेटले हेरेर चाहिँ गर्नुपर्ने हुन्छ. मन पऱ्यो भन्दामा पनि त्यो अब किनिहाल्नु पनि भएन है,
0: छोड्दै
1: भनेन भएन, सबै कुरो हेर विचार गरेर चाहिँ गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ.
0: हजुर, पक्कै एकदमै सही कुरा प्रिसिला. आजको साँच्चै नै अहिले समसामयिक समयको लागि है हामी जस्तो गृहिणी घर चलाउने पुरुष महिला गृहिणी मात्र होइन पुरुष महिला दुवै दुवैलाई नै गुजीको पैसा महिनाभरि त्यो खर्चलाई चलाउनु पर्ने मानिसले है यो बार्गेनिङको जुन चाहिँ विषय छ है यसलाई एकदमै राम्रोसँगले बुझ्नुहुन्छ है. अनि सब्जी नै किन्दा पनि दुई पैसा यताबाट धेरैमा पाउँदैछ भने अर्को दोकानबाट दुई पैसा कम्ती पाउँदैछ नि त्यो राम्रो. र कलर जोडिसक्नु भएको छ है. आज यो धेरै भइरहेको छ सायद मौसमको गडबडीले पनि हुनसक्छ है. हामीसँग कल काटिरहेको छ, ड्रप भइरहेको छ, यसको निम्ति हामी क्षमा चाहन्छौँ. स्टुडियोबाट बसी बसी पनि हाम्रो कुरा त सुनिरहनु भएको छ होला श्रोताहरूले है. कल केही कारणवश ड्रप भइरहेको छ. हामीसँग आज तपाईँहरू नरिसाइकन जोडिबस्नुहोस्. अनि यसै क्रममा अर्को कुरा चाहिँ के छ भने जस्तो व्यापारीहरू धेरै तहको हुन्छन्, कोही ठुला ठुला व्यापारीहरू पनि हुन्छन् है, कोही मध्यम वर्गको व्यापारीहरू हुन्छन्, कोही चाहिँ फटक फुटुक बस्ने व्यापारीहरू पनि हुन्छन्, थोरै सब्जी राखेर है बारीको कम्ती सब्जी राखेर त्यो सब्जीहरू बिक्री गर्ने
1: हजुर
0: श्रोता उहाँहरू पनि हुन्छ. म चाहिँ कस्तो लाग्छ भने त्यसरी कम्ती कम्ती सब्जी राख्ने विक्रेताहरूसँग म बेहै मोलमलाई गर्दिनँ
1: है,
0: किनकि उहाँहरूले कम्ती मात्रामा फलाउनुहुन्छ तर उहाँले मोल पनि कम्ती नै राखेको हुन्छ क्या. कतिजनाको चाहिँ कस्तो छ भने त्यो मोल भाउ गर्नै पर्छ भन्ने हिसाबले गर्नुहुन्छ अनि ती साना साना व्यापारीहरूलाई चाहिँ अलिकति नोक्सान पर्छ जस्तो लाग्छ.
1: हजुर हजुर, ठिकै हो. उहाँहरूले आफ्नो है विचारहरूले अब कति दुःख गरेर
0: हो
1: अलिकति अब ठुलो ठुलो दोकानहरू उहाँहरूले बस्नु नसक्ने अवस्थाले नै उहाँहरू फुटपाथतिर बसेर गर्नुभएको हो खासमा चाहिँ होइन. पानी आउँछ बर्खा झारीमा पनि उनीहरू बसिरहेको हुन्छ है. त्यो अवस्थाले हेरेर चाहिँ हामीले त्यो सानो सानो विक्रेताहरूलाई चाहिँ हामीले अलिकति उहाँहरूलाई चाहिँ हामीले चाहिँ छुट दिनु नै पर्छ जस्तो मलाई लाग्यो. र
0: नमस्कार
2: नमस्कार.
0: हजुर अशोकज्यू, हजुर

0: उहाँसँग कुराकानी हुन अलिकति सकेन. अशोकज्यू बोल्नु हुँदै थियो, उहाँले सायद कलको विषयमा केही भन्नु
1: हजुर हजुर के भन्नुहुँदैछ.
0: हामीसँग कलरहरू सायद धेरै नै हुनुहुन्छ होला. फेरि म एकपटक नम्बर फोन नम्बर भन्न गइरहेछु, 0354234471. पुनः एकपल्ट सुन्नुहोस् नम्बर 0354234471. र यस अघि हामीले कुराकानी गरिरहेको थियौँ ती साना व्यापारीहरू
1: है,
0: अनि उहाँहरूले अब त्यो पानी हावा घाम चिसो नभनी बाटोमा बसेर है आफ्नै आफूले मेहनत गरेर उमारेका सागसब्जी बेच्छन् कसैले, कसैले हातले बनाएका, अहिले त एकदमै यो प्रचलित भएको छ है हातले बनाएका चिजहरू. र यो कुरालाई स्थगित एकछिन राख्दै कल लिँदैछौँ. नमस्कार.
1: हेलो हेलो,
0: तपाईँको आवाज आउन सकेको छैन. हेलो हेलो,
1: आज हाम्रो तक्निकी कारणले नै यस्तो भएको जस्तो मलाई लाग्दैछ है.
0: अहिले सायद को हुनुहुन्थ्यो होला, तपाईँ प्रयास गर्दै गर्नुहोस् होला, हामी आग्रह गर्दछौँ. कुरा गरिरहेको थियौँ ती मसिना
1: हजुर हजुर
0: फुटपाथमा बस्ने व्यापारीहरूको है, र अहिले त बुनेर
1: बुनेर
0: है धेरै फुलहरू पनि बिक्री गर्नुहुन्छ है. उहाँहरूको उहाँहरूको पनि त्यसमा धेरै मेहनत हुन्छ क्या, अनि बार्गेन गर्नु चाहिँ अलिकति मलाई सठिक लाग्छ.
1: हजुर हजुर, होममेड साबुनहरू पनि बनाउने गरेको छ गृहिणीहरूले. अब त्यो त गृहिणीको एउटा पार्ट टाइम एउटा वहाने उयो नि व्यवसाय नै भएको छ के. हजुर,
0: ल कलर जोडिनु भएको छ है, उहाँसँग कुरा गरौँ. नमस्कार.
2: हेलो दिदी, नमस्कार.
0: नमस्कार नमस्कार
2: दिदी, त्यो पुरानो नम्बरमा सुन्नु न फोन उठाएको दिदी.
0: पुरानो नम्बर हाम्रो अहिले अलिकति त्यसले केही प्रब्लम दिएकोले गर्दा हामीले यो नम्बर लिइरहेको
2: छौँ.
0: हजुर हजुर, त्यही कारण चाहिँ प्रब्लम भइरहेको छ र यो हामीले यो अर्को नम्बर प्रयोग गरिरहेको छौँ.
2: म नरेश प्रसाद सिंह ठाउँगन जियरबाट बोलेको दिदी.
0: नमस्कार
1: नरेश प्रसाद ज्यूलाई स्वागत छ है. कस्तो हुनुहुन्छ नरेश प्रसाद ज्यू?
2: ठिकै छु दिदी, तपाईँ कस्तो हुनुहुन्छ?
1: हामी एकदमै सन्चै छौँ.
2: हजुर,
0: अनि आजको विषय त सुन्नुभयो होला है, आजको विषय हाम्रो रहेको छ मोल मलाईको कला. यस विषय तपाईँको के विचारहरू छ?
2: हजुर, आजको मोल मलाईको विषय छ होइन दिदी?
1: हजुर,
2: मोल मलाईको यही हो कि त दोकानमा गएर त दोकानहरूले त 1000 सामान 3000 सामान जस्तो माग्छ नि.
0: हजुर
2: हजुर, सब कुछ आफ्नै हातमा छ, मुलाई त गर्नै पर्छ नि.
0: हो पक्का,
2: त्यही हो,
0: अलिकति घटाउनै पर्यो.
2: अलिकति घटाउनै पर्यो, म त्यही भन्न चाहन्छु दिदी.
0: हजुर हजुर हजुर, अनि तपाईँकोतिर कस्तो छ त अहिले?
2: म अहिले अहिले यो थाउरगन जियरको मौसम गर्मी छ, पुरा
0: गर्मी छ,
1: गर्मी छ है.
2: हजुर, घाम निक्लेको छ.
0: अच्छा अच्छा अच्छा,
2: तपाईँ वहाँ तपाईँको कस्तो छ दिदी?
0: यहाँ ठिकै ठिकैको छ.
1: हजुर, एकदमै
0: पानी पनि परिहाल्छ, शीतल शीतलै हुन्छ, घरिघरि घाम निक्लिन्छ, घामले गर्दा अलिकति गरम हुन्छ, तर त्यस्तो असहाय गर्मी चाहिँ
1: छैन. हजुर
2: हजुर, शुभकामना सबैलाई.
0: धन्यवाद, तपाईँलाई पनि धेरै धेरै शुभकामना.
2: दिदी म एउटा गाना सुन्न चाहन्छु नि.
1: हजुर
0: हजुर हजुर, अवश्य
1: भन्नुहोस्.
2: मुभीको नाम बोर्डर हो.
1: बोर्डर,
0: हजुर
2: हजुर, यो सन्देश आते हैं, यो गाना
0: सन्देश आते हैं गीत सुन्न चाहनुहुन्छ. हामी हामी प्रयास गर्नेछौँ है तपाईँलाई सुनाउने.
2: दिदी म नाम लिन चाहन्छु नि दिदी.
1: हजुर हवस्, हुन्छ लिनुहोस्.
0: हस्
2: शान्ता तामाङ दिदीलाई नमस्कार, जसुदा बोरी, कनिना खालान बहिनी, सत्यश पाण्डे, अन्त यो साहिल देवन, कल्याण राय मिरिकबाट, धनुक अजय धनुका मालबजारबाट, अन्त मेरो मेरो दोष छ कालिम्पोङ, तमन्ना भाइ, अरमान भाइ, दीपक भाइ, मुन्ना भाइ, अन्त मेरो छोरा अभय कुमार सिंह.
1: हजुर हजुर,
2: ल
1: हुन्छ हुन्छ
0: हुन्छ, धेरै धेरै धन्यवाद. हामीसँग उहाँले मन पराउनु भएको गीत हामी सायद सुनाउन असमर्थ छौँ होला, रै पनि कार्यक्रमको अन्तमा एउटा गीत अवश्य नै सुनाउनेछौँ.

0: हजुर
1: प्रिसिला साथी, अब समय पनि धेरै गइसकेछ है। अब अन्तमा सबै हाम्रा कलरहरूको नाम लिउँ है। देउरालीबाट मनोजज्यू, समरीपानीबाट अशोक खड्काज्यू हजुरबा प्यारो नाम,
0: हजुर हजुर,
1: तकदा क्यान्टनमेन्टबाट शेखरज्यू, मिरिकबाट कल्याणज्यू, चुङथुङ चियाबारीबाट सनिला खनाल, अनि भर्खरै सुन्नुभयो नरेश प्रसादज्यूलाई, समस्त श्रोताहरूलाई हामीसँग जोडिनुभयो त्यसको निम्ति धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ।
0: र आज यसरी नै हामीलाई सहयोग गरिदिने हाम्रो अभिषेक दियाली भाइ,
1: लोपसाङलाई पनि एकदमै मनबाटै धन्यवाद।
0: लोपसाङ ज्यूलाई पनि धेरै धेरै धन्यवाद,
1: हामीलाई फोनमा
0: एकदमै तकनिकी रूपमा उहाँले हामीलाई सहयोग गरिदिनुहुन्छ है। यसको निम्ति पनि उहाँलाई धेरै
1: धेरै धेरै धन्यवाद।
0: र हामी कार्यक्रमको धेरै अन्ततिर आइसकेका छौँ है। र आजको कार्यक्रम एकदमै रमाइलो लाग्यो मलाई, तपाईँलाई कस्तो लाग्यो? र श्रोताले पनि आशा गर्छौँ कि यो कार्यक्रमलाई अवश्य पनि आनन्द लिनुभयो होला है, आनन्द उठाउनु भयो होला। र अब हामी चाहिँ जाने क्रममा लागिरहेका छौँ र आजको कार्यक्रमलाई हामी यही नै अन्त
1: टुङ्ग्याउँदछौँ, बिदा लिन्छौँ यस अन्तिम गीतको साथमा। 11 बजी सुन्नुहुनेछ कार्यक्रम पोस्ट बक्स नम्बर 111।
0: हवस् नमस्कार।
1: नमस्कार।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज र अबको क्रममा आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम पोस्ट बक्स नम्बर 111।

र समय यसबेला दिउँसोको 12:05 भइरहेछ र उपस्थित भइसकेकी छु म प्रेमिका र साथमा हुनुहुन्छ प्रसारण सहयोगी स्मिता अनि प्राविधिक मित्र रमेश तामाङ। र अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो अघिल्लो कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको पर्खाइमा बस्नुहुने हाम्रा सम्पूर्ण टाढा अनि नजिकका श्रोताहरूमा हार्दिक स्वागत तथा अभिवादन। र अब कार्यक्रमलाई अघि बढाउँदै श्रोताहरूको निम्ति सुनिरहेछौँ यो प्रथम गीत चलचित्र दो रास्तेबाट मोहम्मद रफीको शर्मा, शब्दकार आनन्द बख्शी अनि सङ्गीतकार लक्ष्मीकान्त प्यारेलाल। यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनोरी अनि प्रकाशवीर राजपूत, डोन्डी लाहोरा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, यसरी नै जेल रोड रायगढबाट लालचन्द्र मिश्रा, रमेशचन्द अनि कुमकुम मिश्रा, पुराना तालाब ढुम्राबाट वली उल्ला अन्सारी अनि आसमानाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, यसै गरी जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुराना पुना महाराष्ट्रबाट श्रीमती बिना आदेश मेहता अनि कुमारी डाक्टर माही मेहता। त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा यो प्रथम कौशली।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङद्वारा प्रसारित फिल्मी फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा. त कार्यक्रमलाई अघि सार्दै सुनौ यो अघिल्लो गीत फिल्म आप्तो एसा नाथाबाट मोहम्मद रफीको शर्मा शब्द निदा फाजलेको अनि संगीत उषा खन्नाको. र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोताहरू हुन् सिलिङबुङ मुन्सी गाउँबाट बबिता निलु कपिल पारस एसएम वाङदेल अनि चन्द्रमाया यसै गरी गिद्धे पहाडबाट सुषमा सिंह एसएम दर्नाल करुणा सिंह अनि साथीहरू सिलिङबुङ रामदाल गाउँबाट पुष्पा तामाङ प्रीतम कमला धीरेन सरिता तामाङ अनि बीके मल्ल मेन रोड रजोखर बाजारबाट मोहम्मद शरीफ आर्जु मोहम्मद मोसिन आर्जु बाबु नवाब आर्जु बाबु शवाब आर्जु फरजाना खानम शहाना शबनम सौम्या नाजमिन अनि रेहाना प्रवीण यसै गरी टाउनशिप सेक्टर आठ भिलाई नगरबाट नगर छत्तीसगढ़बाट प्रमिला श्याम कुमार अशोक श्याम कुमार चिनु आशमा दीपक श्याम कुमार अनि अनुश्री श्याम कुमार नगर निगम वार्ड नम्बर 28 नाज मन्जिल मेहसोल सीतामण्डीबाट अक्रम हुसैन प्रिन्स बेगम इशरत अक्रम वसिम रुबिना आरिस नदिम शमीम ममता रानी शर्मा अनि पुनम कुमारी शर्मा मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला बेगम जिनत जहाँ सोनी परवीन अनि इम्तिहाज आलम अनि बडी खञ्जरपुर भागलपुरबाट भाई गुलफराज आलम बेगम समा आलम अनि साथी जमालुद्दिन नेपाली शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसैन मास्टर त स्वीकार्नुहोस् यो अघिल्लो गीत यहाँको अनुरोधमा.

त श्रोता हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँहरूको अनुरोधमा फिल्म मेहबुब की मेहन्दीबाट लता मंगेशकर अनि मोहम्मद रफीको युगल शर्मा, शब्दकार आनन्द बक्सी अनि संगीतकार लक्ष्मीकान्त प्यारेलाल र यस गीतको अनुरोधकर्ताहरू हुन् शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डेन सिंह रोड भागलपुरबाट अफरोज आलम, बरकत आलम अनि सादाब भाइ, शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह र सन्देश शाह, यसै गरी सर्लाही सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार, वन्दना कुमारी, प्रियंका अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू, अनि नवरत्न हाताबाडीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनुखी, अर्पिता लाडो, दीक्षा देव, दिव्यांशु अनि डब्लुजी, राहुल नगर अमरावती महाराष्ट्रबाट सिद्धान्त गौडा ने, अर्चना ताई, प्रणय प्रसिद्धि, हिरामण्डी शेन्डे अनि महेश राम टेके, यसरी नै जतुका किशनपुरबाट आलम दिलकश, शबाना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, शबाना आलम अनि चान्नी नाच, सिराजपुर गणेशपुरबाट हिरा क्यान्सर, मोहम्मद वकिल राही, फिरोज आलम र नाज प्रवीण, अनि जेलरो टाइगरबाट रेशमा तिवारी, सोनम अनि आदिवा तिवारी, राजनाथ गाउँबाट याकुब आशमा, युसुफ इब्रान अनि इरफान आशमा, सेरी वर्नेर महाराष्ट्रबाट बलदेव दामोदर, अरुणा अनि अनामिका दामोदर, यसरी नै दरियापुर बावलीबाट गजानन येले, नवदीप येले अनि विश्वदीप येले, तस्विकानुस यकोशली यहाँको रोजाइमा।

हवस्त श्रोता, यस गीतसँगै अब भने हामी पनि बिदा लिन्छौँ। कार्यक्रम तपाईँको अनुरोधबाट सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। अबको अघिल्लो कार्यक्रम मेलोडी टाइम।

0: मेलोडी टाइम यस कार्यक्रमपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। देवेन थापाबाट मुख्य समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेकोमा विश्व नेताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीस्थित पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मारक सदैव अटलमा पुष्पारोपण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवसको अवसरमा इजरायलको राष्ट्रपति इसाक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शुभकामना दिएकोमा दुवैलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री अमित शाहले महान सन्त श्री रामकृष्ण परमहंसलाई उहाँको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले आधुनिक भारतका महान विचारक र माता कालीको प्रखर भक्त श्री रामकृष्ण परमहंसले भारतीय सनातन परम्पराको गहिरो शक्ति र आध्यात्मिक चेतना प्रत्येक व्यक्तिलाई सुनाएको बताउनुभयो। भारतले 18 अगस्त मङ्गलबार नयाँ दिल्लीमा ब्रिक्स वातावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यसअघि वातावरण कार्य समूह र जलवायु परिवर्तन तथा दिगो विकास सम्बन्धी सम्पर्क समूहका अधिकारीहरूको बैठकले भोलि आयोजना हुनेछ। केरलाको सबैभन्दा ठूलो वार्षिक पर्व तिरुओनम 26 अगस्तमा मनाइनेछ। यस पर्वलाई लिएर राज्यभर हर्षोल्लासको वातावरण छ। आज राज्यमा अथमबाट ओनम सुरु भएको छ। बिडब्ल्युएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप भोलिदेखि नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा सुरु हुँदैछ। यो प्रतियोगिता 23 अगस्तसम्म चल्नेछ। भारतले यो प्रतियोगिता दोस्रो पटक आयोजना गर्दैछ। यो च्याम्पियनसिप पहिले 2009 भारतमा आयोजना गरिएको थियो। महिला एकल श्रेणीमा पूर्व विश्व च्याम्पियन पिभी सिन्धुले भोलि आफ्नो उद्घाटन खेल खेल्नेछिन्। बङ्गलादेशले पहिलो टेस्ट खेलमा अस्ट्रेलियालाई 9 विकेटले पराजित गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। 2:40 बजेर समाचार लिएर

0: Ο Παστιτούνεζον συνδεγανός Αγάς Βάνη.
1: आकाशवाणी को खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज कार्यक्रमहरु प्रसारण भइरहेछ। आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटीटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि। र अब अघिल्लो क्रममा प्रस्तुत छ तिब्बती कार्यक्रम।

Yeah, I'm not sure.

Yeah, I'm not.

这些。

Don't you

समाचारको प्रसारणपछि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा र समय अहिले दिउँसोको 2:30 भइरहेछ र उपस्थित छु म प्रेमिका।

र भर्खरै यहाँले सुन्नुभयो नरेन्द्र गुरुङको संगीतमा रहेको यो लोकगीत समूह शर्मा। लोकगीत हाम्रो माटोको सुगन्ध हो भने आधुनिक गीत समयको धडकन हो। यी दुईको संगमले संगीतलाई अझ समृद्ध, जीवन्त र आकर्षक बनाउँछ। गीत केवल शब्द र धुनहरूको संयोजन मात्र होइन, यो मानिसको मन, समाजको प्रतिबिम्ब र संस्कृतिको अमूल्य पहिचान हो। र अब अघिल्लो गीत श्रोतालाई सुनाइरहेछौ, अनिल फागोको शर्मा, शब्द वासुदेव पुलामीको अनि संगीत स्वयं अनिल फागोकै।

थियो। महिला सिङ्गल्स वर्गमा पूर्व विश्व च्याम्पियन पीभी सिन्धुले भोलि आफ्नो पहिलो खेल खेल्ने छिन्। लक्ष्य सेनको पुरुष सिङ्गल्समा बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। आयुष सेटीले पहिलो चरणमा वर्तमान च्याम्पियन चीनका सी युकीको सामना गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले यस वर्ष जुनमा आयोजित युजिसी नेट परीक्षाको 84 विषयहरूको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गरेको छ। झारखण्ड लोक सेवा आयोग र झारखण्ड कर्मचारी चयन आयोगमा भर्ना हुने उम्मेद्वारहरूले आन्दोलन अझ तीव्र पार्दै मुख्यमन्त्री हेमन्त सोरेनको राजीनामाको माग गरेका छन्। देशले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरिरहेको छ। मौसम विभागले भोलिसम्म अरुणाचल प्रदेश, पश्चिम बङ्गालको गाङ्गेय क्षेत्र, उडिसा, उत्तर प्रदेश र उत्तराखण्डमा ओरेन्ज अलर्ट जारी गरेको छ। अनि BWF विश्व ब्याडमिन्टन च्याम्पियनसिप भोलि नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा सुरु हुँदैछ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र समय अहिले दिउँसोको 2:50 अनि 25 सेकेन्ड भइरहेछ र अबको यो समय हो लोकगीत सुन्ने जसमा यहाँलाई सुनिरहेछौ बिरेन राईको शर्मा

संगीतमा जीवनको स्पन्दन लुकेको हुन्छ। हरेक धुन, ताल र लयले जीवनको उतार चढ़ाउलाई सम्झाइरहेको हुन्छ। यसैले संगीत जीवनसँग गहिरो रूपमा जोडिएको हुन्छ। संगीतले शान्ति र सन्तुलन दिन्छ। व्यस्त जीवन, चिन्ता र अव्यस्तता बीच संगीतले मनलाई स्थिर राख्न मद्दत गर्छ। यसले ध्यान केन्द्रित गर्न पनि सहयोग पुर्याउँछ।

हीरा वाइबाको स्वरमा रहेको यस गीतसँगै लोकगीतको कार्यक्रम आजलाई यति माने श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र समय अहिले दिउँसोको 3 बजिरहेछ र अबको क्रममा श्रोतालाई सुनिरहेछौ हिन्दी फिल्मी गीतहरू।

अब ढिला नगरी सुनौ प्रथममा फिल्म वेकअप सिटबाट शंकर महादेवनको शर्मा शब्द जावेद अख्तरको अनि संगीत शंकर एशान लयको

त श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा हिन्दी फिल्मी गीतहरू। त कार्यक्रमको अन्तिम सांकेतिक कोशीले यहाँहरूको निम्ति फिल्म लक्ष्यबाट शंकर महादेवनको गुञ्जनी शर्मा।

0: यस गीतको अन्त्यसँगै फिल्मी गीतको कार्यक्रम आजलाई यति माने रबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्।

आसाममा बाढीको प्रभाव अब 5 जिल्लामा सीमित भएको छ। स्थितिमा तीव्र रूपमा सुधार भइरहेको छ। सबै नदीहरू खतराको चिन्ह भन्दा तल बगिरहेका छन्। प्रभावित मानिसहरू आफ्नो जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन जोडतोडका साथ प्रयास गरिरहेका छन्। सरकारले सहयोगका सम्भव सबै प्रयास गरिरहेको छ। प्रशासनले मुख्य रूपमा विद्यालयहरूको व्यवस्था पुनः सुचारु गर्न आवश्यक कदम चालिरहेको छ। बाढी प्रभावितहरूका अगाडि ठूलो चुनौती खडा भएको छ। आसाम राज्य आपदा व्यवस्थापन प्राधिकरणको 15 अगस्तको तथ्याङ्क अनुसार सबै नदीहरू खतराको चिन्हभन्दा तल बगिरहेका छन्। बाढीमा ज्यान गुमाउनेहरूको संख्या 105 पुगेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर जिल्लामा भएको छ। प्रभावित जिल्लाहरूमा गोलाघाट, होजाई, नगाउँ, शिवसागर र जोरहाट रहेका छन्। यी जिल्लाका 16 राजस्व मण्डलका कुल 235 गाउँ प्रभावित भएका छन्। हाल राज्यका कुल 62,443 जनसङ्ख्या अझै प्रभावित छन् भने लगभग 5,000 हेक्टर कृषि भूमि पानीमा डुबेको छ। राज्य सरकारले बाढी प्रभावित मानिसहरूका लागि अझै पनि कुल 28 राहत शिविर र 9 राहत वितरण केन्द्रसहित कुल 37 शिविर सञ्चालनमा राखेको छ। राहत शिविरहरूमा लगभग 5,000 मानिसले आश्रय लिएका छन्। बाढीमा राहत तथा उद्धार अभियानमा एसडिआरएफ, डिडिआरएफ, पुलिस, अग्निशमन लगायतका निकायहरू जुटिरहेका छन्। बाढीका कारण ठूलो मात्रामा सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज महान आध्यात्मिक गुरु एवं दार्शनिक श्री रामकृष्ण परमहंसको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्रीले सोसल मिडिया पोस्टमा भन्नुभयो, मा कालीका परम भक्त श्री श्री रामकृष्ण परमहंसले मानव सेवाको माध्यमबाट ईश्वरको सेवा गर्ने मूल मन्त्र दिनुभएको छ। उहाँको आध्यात्मिक शिक्षा तथा जीवन दर्शनले करोडौँ मानिसहरूलाई सत्य, प्रेम, सहानुभूति एवं सेवाको मार्गमा अग्रसर हुनका लागि प्रेरित गर्दछ। डाक्टर शर्माले श्री रामकृष्ण परमहंसको आध्यात्मिक योगदानलाई स्मरण गर्दै उहाँप्रति आफ्नो श्रद्धा व्यक्त गर्नुभयो। अरुणाचल प्रदेशमा वेस्ट कामेन जिल्लाको योजना अनि निवेश विभाग, स्वास्थ्य औ परिवार कल्याण विभाग अन्तर्गत राज्य एड्स नियन्त्रण सोसाइटी अनि डिप्टी कमिश्नर पाक्के केसाङको अफिसलाई लोक प्रशासनमा उत्कृष्ट कार्यको निम्ति मुख्यमन्त्री अवार्ड 2026 लागि नामित गरिएको छ। यो नामाङ्कन नवीन विधिहरू मार्फत सार्वजनिक सेवाहरू प्रदान गर्ने, राष्ट्रिय कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अन्तर्राज्य सीमाङ्कन सफलतापूर्वक सम्पन्न गर्ने उनीहरूको उपलब्धिलाई मान्यता दिन्छ। यस सम्मानले राज्यभित्र सुशासन र सार्वजनिक प्रशासनलाई सुदृढ पार्ने उनीहरूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मालाई ज्यान मार्ने धम्की दिएको आरोपमा पुलिसले थप 3 पक्राउ गरेको छ। पुलिसले 3 युवाहरूलाई सोधपुछको लागि बाराली मारीबाट पक्राउ गरेको छ। यसअघि मोरेगाउँ पुलिसले यस घटनामा अब्दुल मोतालेबलाई पक्राउ गरेको थियो। फेसबुक लाइभ सत्रको क्रममा मोतालेबले मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोप छ। खबरअनुसार मोतालेबले 1 करोड रुपियाँको बदलामा मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको थियो। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ र पक्राउ परेका 3 सोधपुछ गरिरहेको छ। भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले हिज इटानगरमा स्वतन्त्रता दिवस एट होम कार्यक्रमको आयोजना गर्नुभयो। कार्यक्रममा राज्यपाल लेफ्टिनेन्ट जनरल केटी परनायक, प्रथम महिला श्रीमती अनाघा परनायक र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा मुख्यमन्त्रीले

0: नगर राजधानी क्षेत्रलाई साफ सुग्घर सुरक्षित र व्यवस्थित राख्नमा उत्कृष्ट योगदान पुर्याएकोमा नगर निगमका सफाई साथीहरू अनि तिसी पहललाई सम्मान गर्नुभयो। आसामको नारायणपुरमा राष्ट्रिय राजमार्ग 15 भएको भीषण सडक दुर्घटनामा 2 मानिसको मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अबको क्रममा प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार आदरणीय श्रोता, अहिलेलाई समय भएको छ कार्यक्रम विश्वमा हामीको र तपाईँहरूको साथमा उपस्थित भइसकेकी छु म कार्यक्रम सञ्चालिका सुप्रिना। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ भारतीय गायन क्षेत्रकी एक अत्यन्तै प्रतिभाशाली र सुमधुर स्वरकी धनी रेखा भारद्वाजको बारेमा केही जानकारीहरू। रेखा भारद्वाज भारतीय गायन क्षेत्रकी एक अत्यन्तै सुमधुर र प्रभावशाली गायिका हुन्। उनको जन्म 24 जनवरी 1964 दिल्लीमा भएको थियो। उनले आफ्नो विशिष्ट आवाज र फरक गायन शैलीका कारण बलिउडमा एक अलग्गै पहिचान बनाएकी छन्। यहाँ रेखा भारद्वाजको जीवनी र योगदानहरूमा आधारित आज हामी केही कुरा गर्नेछौँ। रेखा भारद्वाज सुमधुर स्वरकी धनी रेखा भारद्वाज बलिउडकी एक प्रसिद्ध पार्श्व गायिका हुन्। शास्त्रीय संगीतमा गहिरो ज्ञान भएकी उनी आफ्नो गहिरो आवाजका लागि चिनिन्छन्। उनले विशेष गरी सुफी गजल र लोक संगीतलाई आधुनिक संगीतसँग मिसाएर गाउनमा महारत हासिल गरेकी छन्।

0: रेखाको बाल्यकाल दिल्लीमा बितेको थियो। उनले संगीतको प्रारम्भिक शिक्षा सानै उमेरबाट सुरु गरेकी थिइन्। उनले गन्धर्व महाविद्यालयबाट संगीतको औपचारिक शिक्षा लिइन् र पण्डित अमरनाथबाट शास्त्रीय संगीत सिकिन्। संगीत प्रतिको उनको लगाव र साधनाले नै उनलाई आज यो स्थानमा पुर्याएको छ। रेखा भारद्वाजको सांगीतिक यात्राको सुरुवात केही ढिलो भए पनि उनले निकै प्रतिभाशाली ढंगले पाइला चालिन्। उनले प्रसिद्ध संगीत निर्देशक विशाल भारद्वाजसँग विवाह गरिन्। उनी पहिलो पटक 1984 नयाँ दिल्लीमा हिन्दू कलेजको वार्षिक समारोहको तयारी गर्दा उनलाई भेटेकी थिइन्, जसले उनको प्रतिभालाई निखार्न थप मदत गरेको थियो। उनका केही स्मरणीय गीतहरू यस प्रकार छन्: नमक इश्कका चलचित्र ओमकारबाट, ससुराल गेन्दा फूल चलचित्र दिल्ली 6, डार्लिंग चलचित्र सात खुन माफबाट, कविरा चलचित्र ये जवानी है दिवारीबाट यस्ता धेरै गीतहरू गाएर तिनले सफलता हासिल गरिसकेकी छिन्। उनको अद्वितीय गायनका लागि उनले धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेकी छिन्। उनले चलचित्र स्कियाको बढी धीरे जली गीतका लागि सर्वोत्कृष्ट महिला पार्श्व गायिकाको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेकी थिइन्।
1: बड़ी धीर जली।

यसका साथै उनले धेरै फिल्मफेयर अवार्ड र अन्य धेरै सम्मानहरू पनि जितिसकेकी छिन्। रेखा भारद्वाज केवल एक गायिका मात्र नभएर संगीतकी एक साधक पनि हुन्। उनको आवाजमा एउटा यस्तो जादु छ जसले सुन्नेलाई मन्त्र मुग्ध पार्छ। आधुनिक पप र भड्किलो संगीतको भिडमा पनि उनले आफ्नो मौलिक र सुफी शैलीलाई जीवित राखेकी छिन्। उनी वर्तमान समाजका युवा गायक गायिकाहरूका लागि एक प्रेरणाको स्रोत पनि हुन्। संगीत प्रतिको उनको लगाव सानो उमेरदेखि नै थियो, जसलाई उनले

पछि व्यवसायिक रूप पनि दिन रेखाको गायन शैली अन्य गायक गायिकाहरूको तुलनामा निकै भिन्न छ। उनी धेरै जसो गहिरो भाव र आध्यात्मिक स्पर्श भएका गीतहरू गाउन रुचाउँछिन्। उनको स्वरमा एउटा छुट्टै किसिमको खस्रो तर मोहिनी लगाउने शक्ति छ जसले सुन्ने मानिसको मनमा गहिरो प्रभाव पार्छ।

आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतीय गायन क्षेत्रकी एक अत्यन्तै सुमधुर र प्रभावशाली गायिका रेखा भारद्वाजको बारेमा केही जानकारीहरू साथै उनका केही गीतहरू पनि सुन्नुभयो। हवस् श्रोता, आगामी दिनमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचाको साथमा अहिलेलाई भने घरिको काटले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

नमस्कार आदरणीय श्रोता हजुरहरुको समक्ष उपस्थित भएकी छु म सुप्रिना कार्यक्रम विविध वार्ता लिएर र आजको विविध वार्ताको कार्यक्रमलाई सुरु गर्न अघि सुनौ यो आधुनिक गीत

गीत सुनेर हजुरहरूले अवश्य मनोरञ्जन त गर्नुभयो नै होला। अब लागौ आजको विषयतर्फ। त आज हजुरहरूलाई म सुनाउने छु गर्मी मौसममा शरीरलाई स्वस्थ र फुर्तिलो राख्न पानीको भूमिका निकै महत्वपूर्ण छ र गर्मीमा पानीको महत्व हाम्रो शरीरलाई कतिको छ त आउनु श्रोता आजको विविध वार्ताको कार्यक्रममा यो जानौ। गर्मीयाममा सूर्यको तापक्रम बढ्नाले वायुमण्डल तातो हुन्छ जसको प्रत्यक्ष असर मानव शरीरमा पर्दछ। हाम्रो शरीरको करिब 60-70% भाग पानीले बनेको हुन्छ। गर्मीको समयमा पसिना धेरै आउने हुनाले शरीरबाट पानी र लवणहरू बाहिर निस्कन्छन् जसलाई सन्तुलनमा राख्न पर्याप्त पानी पिउन अनिवार्य छ। गर्मीयाममा पानी पिउनाले हाम्रो शरीरलाई के फाइदा हुन्छ आउनुहोस् जानौ। पहिलो त तापक्रम सन्तुलनमा राख्छ। पानीले शरीरको आन्तरिक तापक्रमलाई नियन्त्रणमा राख्न र शीतलता प्रदान गर्दछ। डिहाइड्रेसनबाट बचाउँछ। शरीरमा पानीको कमी हुन दिँदैन जसले गर्दा रिङ्गटा लाग्ने, टाउको दुख्ने र कमजोरी हुने जस्ता समस्याबाट कम हुन्छन्। अर्को छ पाचन प्रक्रियामा सुधार। गर्मीमा खानपानको गडबडीले हुने कब्जियत र अपच जस्ता समस्यालाई पानीले कम गर्दछ। अर्को छ छालाको चमक। प्रशस्त पानी पिउनाले छाला सुक्खा हुन पाउँदैन र अनुहारमा चमक कायम रहन्छ। शरीरमा पानीको कमी हुनका विभिन्न कारणहरू हुन सक्छ। पर्याप्त पानी नपिउनु, व्यस्तता र लापरवाहीका कारण शरीरलाई चाहिने मात्रामा पानी नपिउनु मुख्य कारण हो। अत्याधिक पिसाब आउनु, गर्मी मौसममा वा कडा शारीरिक परिश्रम गर्दा पसिनाको माध्यमबाट शरीरको पानी बगिरहन्छ। शरीरमा पानीको कमीले के बिमारी हुँदा रहेछ त? झाडा, पखाला, बान्ता हुनु वा उच्च ज्वरो आउँदा शरीरबाट तरल पदार्थ तीव्र रूपमा नष्ट हुनु जस्ता बिमारीहरू पनि हुने गर्छ।

शरीरमा पानीको कमीले हुने समस्याहरू बारे पनि केही जानौ श्रोता। यदि हामीले गर्मीमा कम पानी पियौं भने शरीरमा विभिन्न समस्याहरू देखा पर्छन्, जस्तै कि मृगौलामा पत्थरी हुने जोखिम बढ्छ, कार्य क्षमतामा हार्स आउँछ र चाँडै थकान महसुस हुन्छ, लू लाग्ने सम्भावना बढी हुन्छ, पिसाबको रङ पहेँलो हुनु र पिसाब पोल्नु जस्ता समस्याहरू हुन्छ। अब गर्मीमा पानी कसरी पिउने त? गर्मीमा तिर्खा लाग्नुभन्दा अगाडि नै थोरै थोरै गरेर पानी पिउने बानी बसाल्नुपर्छ। सादा पानीमा साथै नरिवलको पानी, कागती पानी, मही र रसिला फलफुलहरू जस्तै खरबुजा, काँक्रा सेवन गर्न लाभदायक हुन्छ। धेरै चिसो वा बर्फालेको पानी भन्दा सन्तुलित तापक्रमको पानी स्वास्थ्यका लागि राम्रो मानिन्छ। हाम्रो शरीरको पूर्जाहरू चलाउन पानीले इन्धनको काम गर्छ। गर्मीमा हुने विभिन्न रोग र स्वास्थ्य समस्याबाट बाँच्नका लागि दिनमा कम्तीमा पनि 3-4 लिटर पानी पिउनु पर्दछ। स्वस्थ रहन र जागरिलो बन्न गर्मीमा पानी प्रशस्त पिउनु पर्छ भन्ने कुरालाई हामी सबैले जान्नु एकदमै आवश्यक छ। श्रोता, हामीले यति याद राख्नुपर्छ कि स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो र यसको रक्षाका लागि पर्याप्त पानी पिउनु नै सबैभन्दा सजिलो र उत्तम तरिका हो। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो, गर्मी मौसममा शरीरलाई स्वस्थ र फुर्तिलो राख्न पानीको भूमिका कतिको महत्वपूर्ण छ त हाम्रो शरीरलाई, त्यसबारे केही जानकारीहरू लियौं। हौस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने घरिको काटले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा हजुरहरूबाट फेरि भेट्ने बाचाको साथमा म सुप्रिना पनि बिदा चाहन्छु। नमस्कार।

0: प्रस्तुत थियो विविध वार्ताको कार्यक्रम रबको केही बेरमा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतले 18 अगस्तमा नयाँ दिल्लीमा ब्रिक्स देशहरूको पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। गृहमन्त्री अमित शाहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिको अवसरमा उहाँले प्रधानमन्त्री बन्नुअघि लामो समय विपक्षमा बिताएको बताउनु भएको छ। भाजपाले स्वतन्त्रता दिवसको अवसरमा काङ्ग्रेस पार्टीले राष्ट्रिय गीत वन्दे मातरमको विरोध गरेको आरोप लगाएको छ। जम्मू कश्मीरको पुञ्च जिल्लामा स्थित प्राचीन बाबा बुद्ध अमरनाथ मन्दिरको वार्षिक 12 दिने श्री बुद्ध अमरनाथ यात्रा भोलिदेखि सुरु हुँदैछ। अनि बङ्गालको खाडीको उत्तर पश्चिममा न्यून चापीय क्षेत्र पुनः निर्माण भएका कारण उत्तरी उडिसामा बाढीको खतरा देखिएको छ। अब समाचार विस्तारमा। भारतले 18 अगस्त नयाँ दिल्लीमा ब्रिक्स देशहरूको पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यसअघि पर्यावरण कार्य समूह र जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी सम्पर्क समूहका अधिकारीहरूको बैठक आयोजना गरिनेछ। भारतको अध्यक्षतामा ब्रिक्स शिखर सम्मेलनको विषयवस्तु लचिलोपन, नवाचार, सहयोग अनि स्थिरताका निर्माण हो। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ।
2: भारत की अध्यक्षता वाले ब्रिक्स सम्मेलन का विषय है लचीलापन, नवाचार, सहयोग और स्थिरता का निर्माण। ब्रिक्स देशों के पर्यावरण मंत्रियों की बैठक की अध्यक्षता पर्यावरण, वन और जलवायु परिवर्तन मंत्री भूपेंद्र यादव करेंगे। मंत्रालय ने कहा कि ये बैठक सार्थक चर्चाओं में शामिल होने, आम सहमति बनाने और पर्यावरण सहयोग को मजबूत करने का मंच है। मंत्रालय के अनुसार भारत ने ब्रिक्स पर्यावरण कार्य समूह के लिए प्राथमिकता वाले 4 क्षेत्रों की पहचान की है। इनमें सतत जीवन शैली को बढ़ावा देना, वन संवर्धन, दावानल और आपदा प्रबंधन, चक्रीय अर्थव्यवस्था और अनुकूलन शामिल हैं। समर्थ की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
1: गृहमन्त्री अमित शाहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले प्रधानमन्त्री बन्नु अघि लामो समय विपक्षमा बिताएको बताउनु भएको छ। तैपनि उहाँले कहिले आफ्ना सिद्धान्तहरूमा सम्झौता नगरेको कारणले गर्दा उहाँलाई अजात शत्रु भनेर चिनिन्थ्यो। श्री शाहले यी टिप्पणीहरू आज राजस्थानको चित्तौडगढमा अटल बिहारी वाजपेयीको पुण्यतिथिमा उहाँको प्रतिमा अनावरण गर्दै गर्नुभएको हो। उहाँले श्री वाजपेयीले सधैँ राष्ट्रप्रथमको सिद्धान्त पालना गरेको र धेरै ऐतिहासिक निर्णयहरू लिएको उल्लेख गर्नुभयो। श्री शाहले भन्नुभयो, श्री वाजपेयीको कार्यकालमा आदिवासी मामला मन्त्रालय स्थापना भएको थियो। उहाँको नेतृत्वमा आदिवासी समुदायका लागि विभिन्न कल्याणकारी उपायहरू ल्याएको थियो। भाजपाले स्वतन्त्रता दिवसको अवसरमा काङ्ग्रेस पार्टीले राष्ट्र गीत वन्दे मातरमको विरोध गरेको आरोप लगाएको छ। नयाँ दिल्लीमा आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा प्रवक्ता प्रदीप भण्डारीले काङ्ग्रेस मुख्यालयमा स्वतन्त्रता दिवस समारोहको क्रममा वरिष्ठ काङ्ग्रेस नेत्री सोनिया गान्धीले वन्दे मातरमको गायन रोक्न खोजेको आरोप लगाउनुभयो। उहाँले दावी गर्नुभयो कि काङ्ग्रेसले राष्ट्रिय गीतको मात्र अपमान गरेको छैन तर संविधान र देशका जनताको पनि अपमान गरेको छ। श्री भण्डारीले कङ्ग्रेस शासित केरला सरकारले पनि हिजो आधिकारिक कार्यक्रमहरूमा वन्दे मातरम गाउने घोषणालाई व्यवस्था गरेको पनि आरोप लगाउनुभयो। उहाँले केरला सरकारले कङ्ग्रेस नेता राहुल गान्धी र सोनिया गान्धीको मनसायलाई कार्यान्वयन गरेको आरोप लगाउनुभयो। भाजपाको आरोपमाथि कङ्ग्रेस प्रवक्ता जयराम रमेशले भन्नुभयो, स्वतन्त्रता दिवस समारोहमा पार्टीका मुख्यालयमा राष्ट्र गीत वन्दे मातरम पूर्ण रूपमा गाइएको थियो। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले यस वर्ष जुनमा आयोजित युजिसी नेट परीक्षाको 84 विषयहरूको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गरेको छ। उम्मेद्वारहरूले 18 अगस्तसम्म यी उत्तरहरूलाई चुनौती दिन सक्नेछन्। त्यसो गर्न तिनीहरूले युजिसी नेट पोर्टल मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। प्रत्येक उत्तरलाई चुनौती दिन 200 रुपियाँ शुल्क लाग्नेछ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
3: छात्र आधिकारिक यूजीसी नेट पोर्टल के माध्यम से ऑनलाइन उत्तर कुंजी को चुनौती दे सकते हैं। प्रश्न के उत्तर को चुनौती देने के लिए 200 रुपए प्रति प्रश्न का प्रोसेसिंग शुल्क देना होगा। छात्रों को प्रत्येक चुनौती के समर्थन में दस्तावेजी प्रमाण भी प्रस्तुत करना अनिवार्य है। किसी अन्य माध्यम से भेजी गई चुनौतियों पर विचार नहीं किया जाएगा। प्रोसेसिंग शुल्क जमा करने की अंतिम

0: की इस महीने की 18 तारीख है। एनटीए ने बताया कि शेष तीन विषयों अंग्रेजी, वाणिज्य और समाज शास्त्र के प्रश्न पत्रों में विभिन्न प्रकार की त्रुटियों से संबंधित शिकायतों की जांच के लिए एक समिति गठित की गई थी। एनटीए ने कहा कि समिति की सिफारिशों के आधार पर इन तीनों विषयों के संबंध में अलग से सार्वजनिक सूचना आज जारी की जाएगी। एनटीए ने छात्रों को सलाह दी है कि वे केवल आधिकारिक वेबसाइट और आधिकारिक सोशल मीडिया हैंडल पर प्रकाशित सूचनाओं पर ही भरोसा करें। सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पुंछ जिल्लाको मण्डी तहसिलमा अवस्थित प्राचीन बाबा बुद्ध अमरनाथ मन्दिरको वार्षिक 12 दिने श्री बुद्ध अमरनाथ यात्रा भोलिदेखि सुरु हुँदैछ र यो महिनाको 28 तारिकसम्म जारी रहनेछ। तीर्थयात्रीहरूको पहिलो समूह जम्मूको भगवती नगर यात्री निवासबाट प्रस्थान गर्नेछ। अधिकारीहरूले पुंछ, रजौरी र ट्रान्जिट मार्गहरूमा कडा सुरक्षा र निगरानी उपायहरू लागू गरेका छन्। श्रद्धालुहरूको सुरक्षा सुनिश्चित गर्न अतिरिक्त केन्द्रीय सशस्त्र पुलिस बलहरू पनि तैनात गरिएको छ। जिल्ला प्रशासन र स्थानीय निकायहरूले तीर्थयात्रा मार्गमा पानी प्रतिरोधी पालहरू, सामुदायिक भान्सा लङ्गर, पार्किङ सुविधा र स्वास्थ्य सेवा स्टेसनहरूको स्थापनासहित तयारी पूरा गरिसकेका छन्। तीर्थयात्रीहरूको लागि अग्रिम दर्ता सुविधाको लागि एक समर्पित पोर्टल सुरु गरेको छ। बुद्ध अमरनाथ यात्रा श्रावणको मनसुन महिनामा आयोजना हुने वार्षिक हिन्दू तीर्थयात्रा हो। राष्ट्रपति भवनको अमृत उदयन आजदेखि 15 सितम्बरसम्म आम जनताको लागि खुला गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: अमृत उद्यान के संस्करण में देशज और स्थानीय ग्रीष्मकालीन पुष्प प्रमुख आकर्षण है। इस वर्ष उद्यान में सजावटी ग्रीष्मकालीन मौसमी पुष्पों के साथ देशज और स्थानीय प्रजातियों का विशाल संग्रह प्रदर्शित किया गया। अमृत उद्यान आगंतुकों के लिए मंगलवार से रविवार तक सुबह 10 बजे से शाम 6 बजे तक खुला रहेगा। वहीं रखरखाव कार्य के लिए उद्यान प्रत्येक सोमवार को बंद रहेगा। अमृत उद्यान में प्रवेश निःशुल्क है और आगंतुक उद्यान में भ्रमण के लिए राष्ट्रपति भवन की आधिकारिक वेबसाइट से ऑनलाइन बुकिंग करा सकते हैं। इसके अलावा केंद्रीय सचिवालय मेट्रो स्टेशन से अमृत उद्यान के प्रवेश द्वार तक शटल सेवा उपलब्ध रहेगी। सकलेन की रिपोर्ट के साथ समाचार कक्ष से करिश्मा राय।
1: हर घर तिरंगा अभियान को एक भाग के रूप में आज हरियाणा को करनालमा तिरंगा यात्रा आयोजना गरियो। यस अभियान यस महिनाको 9 तारिकदेखि 17 तारिकसम्म देशभरि सञ्चालन भइरहेको छ। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले तिरङ्गा यात्रालाई हरियो झण्डा देखाएर शुभारम्भ गर्नुभयो। तिरङ्गा यात्रामा ठूलो संख्यामा मानिसहरूले तिरङ्गा बोकेर भाग लिएका थिए। केन्द्रीय मन्त्री आफै मोटरसाइकल चढेर र्यालीमा सामेल भएका थिए, जसले सहभागीहरूको उत्साहलाई अझ बढायो। यस यात्राको उद्देश्य प्रत्येक नागरिकलाई देशभक्ति र राष्ट्रिय गौरवको सन्देश दिनु हो। आज पुडुचेरीमा डी ज्युरे ट्रान्सफर डे मनाइँदैछ। यो दिन पुडुचेरीको भारतसँग विलयको स्मरण गर्दै मनाइन्छ। यस अवसरमा पुडुचेरीका गृहमन्त्री ए नामास्वयमले किजुरमा राष्ट्रिय झण्डा फहराउनु भएको थियो। यही 1954 भारतसँग विलयको सम्बन्धमा ऐतिहासिक जनमत सङ्ग्रह भएको थियो। यस जनमत सङ्ग्रहमा 170 प्रतिनिधिहरूले भारतमा सामेल हुने पक्षमा मतदान गरे भने 8 विपक्षमा मतदान गरे। पुडुचेरीको भारतसँग विलयलाई 16 अगस्त 1966 कानुनी मान्यता प्राप्त भयो। राजस्व सतर्कता निदेशालयले दक्षिण पूर्वी एसियाली सुपारीको अवैध आयातमा संलग्न एक नेटवर्कको भण्डाफोड गरेको छ। यो नेटवर्कले सुपारीलाई बङ्गलादेशी मूलको रूपमा गलत रूपमा प्रस्तुत गरेर सहुलियतपूर्ण लाभ दावी गरिरहेको थियो। बङ्गालको खाडीको उत्तर पश्चिममा न्यून चापीय क्षेत्र पुनः निर्माण भएका कारण उत्तरी उडिसामा बाढीको खतरा देखिएको छ। मौसम विभागले मंगलबारसम्म धेरै भारी वर्षाको चेतावनी जारी गरेको छ। वैतरणी, ब्रह्मणी, सालन्दी, जलका र बुढा बलङ्गा नदीहरूको बहाव बढेपछि 6 जिल्लाका धेरै क्षेत्रहरू डुबानमा परेका छन्। प्रभावित जिल्लाहरू बालासोर, भद्रक, जाजपुर, मयूरभञ्ज, केओन्झर र केन्द्रपाडालाई उच्च सतर्कतामा राखिएको छ। राष्ट्रिय इलेक्ट्रोनिकी एवं सूचना प्रौद्योगिकी संस्थानले साइबर कुस्ती 2026 नामक एक राष्ट्रिय साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता ह्याकाथन सुरु गरेको छ। यसको उद्देश्य साइबर सुरक्षा मूल्याङ्कनको सन्दर्भमा मानव निर्णय क्षमताहरूको परीक्षण र पहिचान गर्नु हो। यो समाचार युट्युबमा @ARKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। भारतले 18

0: अगस्तमा नयाँ दिल्लीमा ब्रिक्स देशहरूको पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। गृहमन्त्री अमित शाहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिको अवसरमा उहाँले प्रधानमन्त्री बन्नु अघि लामो समय विपक्षमा बिताएको बताउनु भएको छ। वाजपेयीले स्वतन्त्र दिवसको अवसरमा काङ्ग्रेस पार्टीले राष्ट्रगीत वन्दे मातरमको विरोध गरेको आरोप लगाएको छ। जम्मू कश्मीरको पुँच जिल्लामा स्थित प्राचीन बाबा बुद्ध अमरनाथ मन्दिरको वार्षिक 12 दिने श्री बुद्ध अमरनाथ यात्रा भोलिदेखि सुरु हुँदैछ अनि बङ्गालको खाडीको उत्तर पश्चिममा न्यून चापीय क्षेत्र पुनः निर्माण भएको कारण उत्तरी उडिसामा बाढीको खतरा देखिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछौँ देशभक्ति गीत रमला राई अनि नम्रता बलको युगल शर्मा।

अपराह्न 4 बज्न लागिरहेछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 MHz र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि। र अबको क्रममा यहाँलाई सुनाइरहेछौ सामुदायिक गीत।

प्रस्तुत थियो सामुदायिक गीत र पाठ। समय अपराह्न 4:30 हुन लागिरहेछ। अब आकाशवाणी खरसाङ प्रस्तुत गर्दछ कार्यक्रम बाल बगैचा।

0: नमस्कार आदरणीय श्रोता, सधैँको आइतबार चाहिँ आज पनि बाल बगैँचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम यहाँ उपस्थित भएका बाल बालिका साथै रेडियो छेउ बसी हाम्रो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णमा म सञ्चालिकाको तर्फबाट स्वागत एवं न्यानो अभिवादन। श्रोताहरू, आज पनि मसित तीन नानीहरू क्रमैले मिक्की शेर्पा, वैभवराज प्रधान अनि जागृति भट्टराई उपस्थित छन्। आज यिनीहरूबाट कविता सुन्नेछौ अनि अर्का नयाँ नानीबाट हामी कविता पनि सुन्नेछौ अनि पवित्र ग्रन्थ श्रीमद् भगवद् गीताबाट श्लोकहरू पनि सुन्नेछौ र हामी बालगीत सुनेर पनि मनोरञ्जन गर्नेछौ अनि दिदी रिमा छेत्री थापाबाट कथा पनि सुन्नेछौ। लौ त आजको कार्यक्रमको थालनी हामी मिक्की शेर्पाको कविता पाठबाट गर्नेछौ। मिक्की, तयार छौ कविता सुनाउनलाई?
1: तयार छु दिदी।
0: लौ त अघि आएर कविता साथीहरूलाई सुनाइदेऊ।
1: नमस्ते, मेरो नाम मिक्की शेर्पा हो, म कक्षा 5 पढ्छु। म आज कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक छ सानी नदी झर्छिन्। सानी नदी पर्वतबाट झर्छिन्, हाहा र हु हु वन भित्र गर्छिन्, खोला र नाला सँगै हजार आएर बेठन वनको पुछार, त्यो घाम छायामा कुञ्ज भित्र छन् इन्द्रेणीका रचना विचित्र, आनन्दमा झट्ट फिजाए लट्टा, खोल्छन् छारी मुनि नित्य गट्टा, रिसाय पाखा पहारालाई छन्छिन्, ढुङ्गा र मुढा तत्ना पछार्छिन्, बारी र पहिरो सित गरगराई थकाउन्छिन् पर्वत राजलाई, घुमेर हेरिकन गाउँलाई पहाड पाखा हरिया बनाई, जान्छिन् यिनी दूर समुद्र भेट्न, सक्दैन कोही यिनीलाई रोक्न। धन्यवाद।
0: मिक्की शेर्पाबाट पनि कविता सुनिहाल्यौ। मिक्कीलाई कविता वाचनको निम्ति धेरै धेरै धन्यवाद र मिक्कीको कविता पश्चात नानी हो तिमीहरू यसै बाल बगैँचा कार्यक्रम अन्तर्गत दाई दिदीहरूबाट धेरै धेरै कथाहरू सुन्दै आइरहेका छौ। आज चाहिँ रामकृष्ण परमहंसको बारेमा कथा सुन्नेछौ। उहाँ हुनुहुन्थ्यो एक दिव्य पुरुष। उहाँको बारेमा कथा सुनाउन यहाँ आउनु भएको छ दिदी रिमा छेत्री थापा। दिदी पनि आइसक्नु भएको छ। दिदीलाई कार्यक्रममा स्वागत पनि गरौं अनि दिदीबाट ध्यान लगाएर सुन कथा अनि तिमीहरूले यस कथाबाट के बुझ्दैनौ दिदीलाई सोध्न सक्छौ है।
1: हुन्छ दिदी।
0: लौ त सुरु गरौं कथा।
2: नमस्ते दिदी।
3: नमस्ते नानीहरू। नमस्ते नानी हो, आज म तिमीहरूलाई रामकृष्ण परमहंसको कथा सुनाउने छु। ध्यान लगाएर सुन है।
2: हुन्छ दिदी।
3: अनि नबुझेको कुराहरू पनि सोध है ल।
2: हुन्छ दिदी।
3: नानी हो, कलकत्ता महानगरदेखि प्राय 70 टाढामा हुगली जिल्लामा कामर पुकुर नाम गरेको एउटा खुबै मनोहर गाउँ छ। त्यस गाउँमा आज भन्दा धेरै वर्ष अघि एक धार्मिक ब्राह्मण बस्ने गर्थे। उनको नाम खुदिराम चट्टोपाध्याय थियो।
4: के थियो रे उनको नाम?
5: खुदिराम चट्टोपाध्याय थियो दिदी।
3: उनी गरिब भए तापनि इमानदार र सनातन धर्मका भक्त थिए। खुदिरामका दयावती तथा प्रतिव्रता पत्नी थिइन् जसको नाम चन्द्रमणि थियो। उनको पत्नीको नाम के थियो रे?
2: चन्द्रमणि।
3: सन् 1935 खुदिराम चट्टोपाध्याय तीर्थयात्राको निम्ति बनारसी दर्शन पछि गया पुगे। हिन्दू र बौद्ध धर्मको दुवैको लागि गया तीर्थ स्थान हो।
4: गया नाम सुनेको छ होइन नानीहरू?
2: सुनेको छ दिदी।
3: त्यहाँ एउटा प्राचीन मन्दिरमा हिन्दूहरूको गदाधर नाम गरेको विष्णु भगवानको पूजा गरिन्छ रे। खुदिराम केही दिन गयामा बसे। त्यहाँ एक दिन बिहानदेखि साँझसम्म उनी पूजा गर्न मग्न भए। त्यसै राति सुतिरहेको बेला उनले एउटा अचम्मको सपना देखे रे। भगवान गदाधर उनको अघि

0: प्रकट भएर भने, खुदिराम तिम्रो भक्तिले म प्रसन्न भए, तिम्रो घरमा म तिम्रो पुत्रको रूपमा जन्म लिनेछु। भगवानले के भन्नु भयो रे?
1: तिम्रो घरमा म पुत्रको रूपमा जन्म लिनेछु।
2: दिदी त्यसपछि के भयो बताउनुहोस् न।
0: त्यसपछि खुदिराम झस्केर भने, होइन प्रभु, तपाईँले मेरो अघि प्रकट भई दर्शन दिनु भएकोमा नै ठुलो कृपा भयो। म त्यस कृपाको पनि पात्र हुन लायक छैन। म ज्यादै गरिब छु, तपाईँको सेवाको लागि म सर्वथा अयोग्य छु। भगवानले भन्नुभयो, खुदिराम चिन्ता नगर, तिमीले जे अर्पण गरे पनि म त्यसैमा प्रसन्न रहन्छु भन्नुभयो रे है। त्यसपछि खुदिराम आनन्द सहित छटपटेर बिउजे। त्यसै क्षण खुदिराम आफ्नो गाउँ कामरपुकुरतिर हिँडे। खुदिराम तीर्थयात्रामा गएको बेला उनको पत्नी चन्द्रमणि देवी एक दिन गाउँको शिव मन्दिर अघि उभिएर आफ्ना साथीसँग कुराकानी गरिरहेको बेला शिवजीको मूर्तिबाट एक दिव्य प्रकाश बाहिर निस्किएको चन्द्रमणि देवीले देखिन्। चन्द्रमणि देवीले के देखिन् अरे नानी?
2: दिव्य प्रकाश निस्केको देखिन् दिदी।
0: ती प्रकाशको मुस्लोको उज्यालोले मन्दिर भर्यो, अनि त्यो प्रकाश चन्द्रमणि देवीतिर पनि आउन लाग्यो। केही भन्न अघि प्रकाशको लहर चन्द्रमणि देवीको शरीरमा प्रवेश गर्यो। उनी बिहोस भएर भुइँमा लडिन्। होसमा आउँदा तिनी गर्भवती भएको थाहा पाइन्। खुदिराम गयाबाट घर फर्केपछि उनलाई आफूले देखेको दर्शन बारे भनिन्। खुदिरामले भने, चिन्ता नगर, यो दर्शन बारे कसैलाई नभन्नु। मैले पनि गयामा एउटा सपना देखेको छु। हाम्रो घरमा एउटा अद्भुत बालकको जन्म हुनेछ। सुन्दैछौ नानीहरू? यसरी नै महिना बिते। शरद र शिशिर ऋतु पनि सके। 18 फेब्रुअरी 1936 को दिन चन्द्रमणि देवीले एक सुन्दर बालक जन्माइन्। खुदिरामले गयामा देखेको सपना सम्झेर ती बालकको नाम गदाधर राखे। ती बालकको नाम के राखे अरे नानी?
1: गदाधर। दिदी, रामकृष्ण परमहंसको बाल्यकालको बारेमा पनि बताउनुहोस् न।
0: हुन्छ, म त्यही बताउन लागिरहेको थिएँ। ध्यान लगाएर सुना है।
1: हुन्छ दिदी।
0: गदाधरलाई रामकृष्ण नाम कसले राखिदिए? कुनै निश्चित ज्ञान कसैलाई पनि छैन। उनका आमा बाबा अर्थात् धर्मगुरुले यो नाम राखिदिए होला भनी अड्कलसम्म मात्र गर्न सकिन्छ। रामकृष्णलाई धन, यश औ सांसारिक सुख उपार्जन गर्ने विद्या चाहिएको थिएन। उनी त यस संसारमा समस्त बाधादेखि मुक्त भएर भगवानसँग तल्लीन हुने विद्या खोजिरहेका थिए। 17 वर्ष पुगिसकेका रामकृष्णले यस्तो बुद्धि देखेर उनका दाजु रामकुमारले अब भाइलाई पढाएर नहुँदो रहेछ भनी रामकृष्णलाई कोलकाता, त्यसपछि दक्षिणेश्वर लगे। कहाँ लगे अरे नानी?
1: दक्षिणेश्वर।
0: त्यहाँ रामकुमारले पुजारीको काम गर्थे।

0: कथा सुन्न सुनानी रु
1: सुन्दैछौ दिदी
0: ध्यान लाएर सुनाई
1: हुन्छ दिदी
0: एक वर्ष पछि दाजुको आकस्मिक मृत्युले गर्दा त्यही दक्षिणेश्वरको मन्दिरमा प्रधान पुजारीको काम गर्न बाध्य हुनु पर्यो रामकृष्णले पुजारीको काम मन लगाएर गरे तापनि उनको मनमा सधैँ एउटा प्रश्न उठ्थ्यो
2: त्यो प्रश्न के थियो दिदी
0: त्यो प्रश्न थियो यो ढुङ्गाको देवतालाई मैले किन पूजा गरेको के देवीले मेरो प्रार्थना सुन्छिन् यो कुरा दिनरात विचार गर्दा गर्दा र निन्द्राले गर्दा तिनी बौला जस्तै भएर पुजारीको काम विधिपूर्वक गर्न सकेनन् रामकृष्णको यस्तो अवस्था देखेर बिहे गरिदिए उनको अवस्थामा सुधार आउँछ कि भनी विचार गर्न लागे गाउँका मानिसहरू फेरि यस्ता बौलालाई कसले छोरी दिने धेरै खोजी गर्दा बल्ल एउटी कन्याको बाबुले छोरी दिन राजी भए 23 वर्षको रामकृष्णसँग 5 वर्षकी शारदा मणिको विवाह भयो यी विवाहले पनि रामकृष्णको विशेष जीवनमा परिवर्तन ल्याउन सकेनन् उनी कहिले हाँस्थे कहिले रुन्थे अनि कहिले एक्लै बसी विचार गरिरहन्थे केही वर्षपछि एक दिन दक्षिणेश्वरमा एकजना सन्यासी आए तिनको व्यक्तित्व प्रभावपूर्ण थियो तिनको नाम तोतापुरी थियो रामकृष्णलाई देख्न साथ यिनी उच्च कोटीको व्यक्ति हुन् भन्ने तिनले बुझे रामकृष्ण वेदान्त साधनाको उत्तम अधिकारी हुन सक्छन् भन्ने ती सन्यासी तोतापुरीले सम्झे किनकि ती सन्यासीले ईश्वरको निर्गुण निराकार रूप देखेका थिए गुरु तोतापुरीले रामकृष्णको छेउमा गई उनलाई भने
2: तोतापुरीजी को थिए दिदी
0: तोतापुरी एकजना सन्यासी रामकृष्णजीको गुरु थिए तोतापुरीजीले रामकृष्णजीको छेउमा गई उनलाई भने के तिमी मसँग वेदान्त सिकेर त्यसको साधना गर्न चाहन्छौ रामकृष्णले पहिले माला सोध्नु पर्छ भनी काली मन्दिरमा माताको अघि प्रार्थना गरे अनि फर्केर आए भने हो माताले मलाई अनुमति दिन म तिमीबाट वेदान्त सिक्नेछु पञ्चवटीको छेउमा एउटा सानो कुटीमा शिक्षा थालियो गुरु तोतापुरीले औपचारिक तरिकाले रामकृष्णलाई सन्यास आश्रमको दीक्षा दिए रामकृष्णले गेरुवा लुगा धारण गरेर भोगका सम्पूर्ण कामनाहरू त्यागको व्रत लिए गुरु तोतापुरीले रामकृष्णलाई निराकार ब्रह्मको ध्यान गर्न लाए तर कति चेष्टा गर्दा पनि घरिघरि जगत माताकै आनन्दमय मूर्ति अघि आई उभिन्थिन् गुरु तोतापुरी अधीर भई भने के तिमी निराकारको ध्यान गर्न सक्दैनौ तिमीले यो ध्यान गर्नै पर्छ रामकृष्णले फेरि चेष्टा गरे यसपल्ट भने उनी सफल भए उनको मन नाम रूप पर उडेर निरङ्कार ईश्वरमा लीन भए गुरु तोतापुरीले कोटीको दैलो बाहिरबाट थुनिदिए र उनी आफ्नो काममा लागे रामकृष्णले बोलाए दैलो खोलिदिन्छु भनी उनले सोचेका थिए तर 3 दिन बितेर जाँदा पनि रामकृष्णले नबोलाउँदा उहाँले आफैले दैलो खोली भित्र पसे अनि छक्क परे उनले रामकृष्णलाई गहिरो समाधिमा लीन भएको देखे त्यस समय रामकृष्णलाई बाहिरी जगतको केही अत्तोपत्तो थिएन गुरु तोतापुरी साँच्चै आश्चर्यचकित भए अचम्म आफैले पनि भनी पठाए यी महापुरुष 3 दिनमै नै यो अवस्थामा पुगे जुन अवस्थामा पुग्न मलाई 40 वर्षको कठोर साधना गर्नु परेको थियो यसरी गुरु तोतापुरीले रामकृष्णसँग 11 वर्ष बिताएपछि दक्षिणेश्वर छोडी हिँडे त्यसै समय गोविन्द राई नाम गरेको मुसलमान फकीर दक्षिणेश्वरमा आए उनी सुफी थिए तथा भगवानलाई आफ्नो सम्पूर्ण हृदयले मान्थे गोविन्द राईसँग रामकृष्णको हेलमेल भयो अनि उनीबाट इस्लाम धर्म बारे बुझे साथै इस्लाम धर्मबाट पनि भगवानको दर्शन गर्नुपर्छ भन्ने रामकृष्णले सम्झे किनकि रामकृष्णले सबै धर्म भगवान कहाँ जाने विभिन्न बाटोहरू हुन् भनी बुझेका थिए सुन्दैछौ नानीहरू
1: सुन्दैछौ दिदी
0: विविध धर्मको सत्यतामा रामकृष्णलाई विश्वास भएको हुँदा उनले मुसलमान तथा इसाई धर्मको पनि आचरण गरी ईश्वरको दर्शन गरे यसबाट उनले गीतामा भगवान कृष्णले जो जुन बाटोबाट मेरो पूजा गर्छ म ऊ कहाँ त्यही बाटोबाट पुग्छु भनेको कुरा सत्यता पाए रामकृष्ण परमहंसमा यस्तो महानता देखिएको हुनाले उनलाई हिन्दू बौद्ध इसाई मुसलमान सबैले सम्मान रूपले मान्थे औ भक्ति गर्थे वास्तवमा रामकृष्ण परमहंस आधुनिक कालका आध्यात्मिक गुरु थिए सुन्दैछौ नानीहरू
1: सुन्दैछौ दिदी
0: कहिले काहीँ भक्तहरूलाई भेट्न कलकत्तामा उनीहरूकै घरमा रामकृष्ण जान्थे आइतबारको दिन दक्षिणेश्वरमा धेरै भक्तहरू उनको घरमा भेला हुन्थे। सबै मिली भक्तिले भरिएको भजनहरू गाउँथे अनि रामकृष्ण पनि उनीहरूसित आफ्नो देव दुर्लभ मधुर कण्ठमा गाउन थाल्थे। ईश्वरीय आनन्दमा मग्न भई उनी नाच्थे।
2: दिदी, रामकृष्ण परम वंशका शिष्यहरू बारेमा बताउनुहोस् न दिदी।
0: नानी, तिमीले राम्रो प्रश्न गर्यौ। रामकृष्ण परमहंसको धेरै शिष्यहरू थिए। महेन्द्रनाथ गुप्त, बलराम बोस, गिरीश चन्द्र घोष, जसमध्ये रामचन्द्र दत्त स्वामी विवेकानन्द उनको प्रमुख शिष्य थिए। रामचन्द्र दत्त नै विश्व विख्यात स्वामी विवेकानन्द हुन्, जसले रामकृष्ण परमहंसको सन्देशलाई सारा विश्वभरि प्रचार गरे। विवेकानन्दको नाम त तिमीले सुनेको छौ नि है नानी र?
1: हजुर दिदी।
0: रामकृष्ण परमहंसले आफ्नो जीवनको अन्तिम दिनहरूमा समाधिको अवस्थामा बस्न थाले। फलस्वरूप उनको शरीर कमजोर हुन थाल्यो। 15 अगस्त 1986 आइतबारको दिन रामकृष्णको स्वास्थ्य धेरै बिग्रियो। मध्यरातमा उनले केही खाने इच्छा गरे पश्चात जगत माताको नाम 3 चोटि लिँदै गहिरो समाधिमा डुबे। त्यही समाधि नै महासमाधि हुन पुग्यो। भक्तगण रुन थाले। गंगाको किनारमा उनको पार्थिव शरीरको अन्तिम संस्कार सकेर सबै भक्तगण एकै स्वरमा कराए, जय भगवान रामकृष्ण। र नानी हो, रामकृष्ण परमहंसले वर्तमान कालका मानिसहरूका उद्धारको निम्ति महान शिक्षा छोडेर गएका छन्। त्यसको अनुसरण गर्नु प्रत्येक मानिसको कर्तव्य हो।
3: तिमीहरूले रामकृष्ण परमहंसको कथा पनि सुन्यौ। कस्तो लाग्यो तिमीहरूलाई कथा?
1: राम्रो लाग्यो दिदी।
3: मजा लाग्यो कथा सुन्न?
1: हजुर दिदी।
3: त्यसो भए समय पनि धेरै भइसक्यो, अब दिदीलाई पनि हामी बिदा दिउँ।
1: नमस्ते दिदी, धन्यवाद दिदी।
0: नमस्ते नानीहरू।
3: दिदी रिमा छेत्री थापालाई बिदा दिइसकेपछि अब पालो भएको छ बालगीत सुनेर रमाइलो गर्ने। अब हामी सबै मिलेर सुनौ बालगीत।
1: हुन्छ दिदी।

0: बाल गीत सुनेर रमाइलो भयो होइन?
1: हजुर दिदी।
0: अब बाल गीत पछि फेरि पनि सुन्नेछौ वैभव राज प्रधानबाट कविता। वैभव अघि आएर तिम्रो पनि कविता सुनाइदेऊ।
2: नमस्ते, मेरो नाम वैभव राज प्रधान हो। म आज एउटा कविता सुनाउनु आँटेको छु। मेरो कविताको शीर्षक छ एक फुटकर कविता। कवि हुनुहुन्छ आदि कवि भानुभक्त आचार्य। मर जन्म घाँसतिर मन्दी धन कमायो, केही नाम रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन आज यस्तो। मेरो इनार न त सतल पाटी केही छन्, जे धन र चिजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ अर्थी, कार हो मकन बस्नु नराखी कृति। धन्यवाद।
0: वैभव राज प्रधानको कविता पश्चात फेरि पनि हामी बाल गीत सुनेर मनोरञ्जन गर्नेछौँ।

0: यो बाल गीत सुनेर मनोरञ्जन गरेपछि नानी हो तब हामी कार्यक्रमको अन्तमा नयाँ साथी जागृति भट्टराईबाट सुनौ कविता साथै हाम्रो पवित्र ग्रन्थ श्रीमद् भगवद् गीताको श्लोकहरू।
1: मेरा प्यारा साथीहरू नमस्कार, म तपाईँहरूको नयाँ साथी जागृति भट्टराई। आज तपाईँहरूलाई एउटा सानो कविता अनि गीताको 15 अध्यायको श्लोकहरू सुनाउन लागिरहेकी छु। कविताको शीर्षक छ जुन। जुनको किरण आयो आँगनमा, आज जुनलाई हेरी खेलो खेलो लाग्यो। रात राम्रो जुनले उज्यालो किरणमा बसु बसु लाग्छ चन्द्रमाको काखमा। जुन हाँसे भई लाग्छ हाम्रो घर आँगनमा, हात मारे गर्यो चन्द्रमाको साथमा। धन्यवाद। अब गीताको 15 अध्यायको श्लोकहरू पनि सुन्नुहोस् ल। अथ पञ्चदश अध्याय श्री भगवानु वाच। ऊर्ध मूलामद साक पश्वथम पाऊ रब्बयम चन्मांसी यस्य।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। मधुमती चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, जसमा शब्दकार हुनुहुन्छ शैलेन्द्र अनि सङ्गीतकार सलिल चौधरी। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू सुन्नुहुँदैछ कार्यक्रम जय जवान। अहिले सुन्नुभयो ओ कौन थी चलचित्रबाट लता मङ्गेशकरको आवाजमा। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, महल चलचित्रबाट गुन्जने स्वर रहेको छ, लता मङ्गेशकरको शब्दकार हुनुहुन्छ नक्सब जरावची अनि सङ्गीतकार हुनुहुन्छ खेमचन्द प्रकाश।

त श्रोताहरू अहिले सुन्नुभयो इन्तकाम चलचित्रबाट, इन्तकाम चलचित्रबाट गुन्जनी स्वर रहेको थियो लताको, लता मङ्गेशकरको, अनि शब्द थियो राजेन्द्र कृष्ण, अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। त श्रोताहरू अब कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत स्वीकार्नुहोस्।

भारतले 18 अगस्तमा नयाँ दिल्लीमा ब्रिक्स देशहरूको पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। केन्द्रीय मन्त्री मनोहर लालले आज पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजपेयीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। हरियाणाको करनालमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले राष्ट्र निर्माणमा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको योगदान अविस्मरणीय रहेको र उहाँको जीवन विचार र राष्ट्र सेवाको भावनाले देशका जनतालाई निरन्तर प्रेरणा दिने बताउनुभयो। केन्द्रीय ग्रामीण विकास तथा सञ्चार राज्य मन्त्री डाक्टर पेम्मा सानी चन्द्रशेखरले आन्ध्र प्रदेशको गुन्टुरमा सरकारी क्षेत्र पुस्तकालयको लागि लगभग 20 करोडको लागतमा आधुनिक सुविधाले सुसज्जित भवन निर्माण गरिने घोषणा गर्नुभएको छ। सेना प्रमुख जनरल धीरज सेठ आज नेपालको 3 दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणको उद्देश्य दुई राष्ट्रबीचको

0: सहयोग र सैन्य सम्बन्धलाई सोधे पार्नुहो। भोलि जनरल सेठले टुरीखेलस्थित सैनिक मञ्चमा पुष्पाञ्जली अर्पित गर्नुहुनेछ अनि नेपालको सेना मुख्यालयमा गार्ड अफ अनर प्राप्त गर्नुहुनेछ। केन्द्रीय आवास तथा शहरी मामला मन्त्री मनोहर लालले आज कर्णालमा महारानी अवन्ती भाइ लोधीलाई श्रद्धाञ्जली अर्पण गर्नुहुँदै देशको स्वतन्त्रता सङ्ग्राममा महान महिला र योद्धाहरूको योगदानलाई कहिले बिर्सन नसकिने बताउनुभयो। आकाशवाणीको समाचार सेवा विभागले भोलि राति 9:30 आफ्नो फोन इन कार्यक्रम पब्लिक स्पिकमा भ्रामक लेबलिङ र उपभोक्ता अधिकार सम्बन्धी जागरूकता विषयमा जानकारीमूलक छलफल प्रसारण गर्नेछ। सरकारले पाकिस्तानी सामाजिक सञ्जालमा प्रसारित एउटा भिडियोको खण्डन गरेको छ जसमा राष्ट्रपति द्रौपदी मुर्मूले राफेल विमानको बारेमा जाँच आयोग गठनको बारेमा बयान दिएको दावी गरिएको छ। जम्मू कश्मीरको पुँछ जिल्लामा स्थित प्राचीन बाबा बुद्ध अमरनाथ मन्दिरको वार्षिक 12 श्री बुद्ध अमरनाथ यात्रा भोलिदेखि सुरु हुँदैछ। बङ्गालको खाडीको उत्तरपश्चिममा न्यूनचापीय क्षेत्र पुनः निर्माण भएका कारण उत्तरी उडिसामा बाढीको खतरा देखिएको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, अब प्रस्तुत गर्न लागिरहेछौँ हिन्दी सिनेमाका गीतहरू।

र श्रोताहरू अहिले सुन्नुभयो जिनेकी राह चलचित्रबाट मोहम्मद रफीको स्वरमा, जसमा संगीतकार हुनुहुन्थ्यो लक्ष्मीकान्त प्यारेलाल अनि शब्दकार हुनुहुन्थ्यो आनन्द बक्सी। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् सरस्वती चन्द्र चलचित्रबाट मुकेश अनि लता मङ्गेशकरको स्वरमा, जसमा सङ्गीत दिनुभएको छ कल्याणजी आनन्दजीले अनि शब्द दिनुभएको छ एन्डेवरले।

सुधारो अहिले सुन्नुभयो हमरा चलचित्रबाट गुन्जने स्वर थियो महेन्द्र कपूरको जसमा सङ्गीत दिनुभएको थियो रविले अनि शब्दकार हुनुहुन्थ्यो साहिर त श्रोताहरू अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् कार्यक्रम बोल्छ चियाबारी

0: नमस्ते आदरणीय श्रोता, प्रत्येक सप्ताहको आइतबार प्रसारण हुने कार्यक्रम बोल्छछ्यागरीमा यहाँहरू सम्पूर्णलाई म च्याङबाबाट करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले च्याङबारी अन्तर्गत विभिन्न विषयहरू लिएर विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउने गरेको छ भने आज हामीले अम्बटिया निवासी श्री कृष्ण प्रसाद शर्माज्यूलाई हामीले हाम्रो सभामा निम्त्याइसकेका छौँ र यहाँलाई नमस्ते छ।
1: नमस्कार।
0: त यहाँले चाहिँ आज हामीलाई चिया बगान क्षेत्रमा वयस्क शिक्षाको महत्त्व के कस्ता रहन्छन् यस विषयमा बताउनुहुन्छ र शर्माज्यू बताइदिनुहोस् न।
1: हवस्, सर्वप्रथम त बोल्छ चियाबारी सुनिरहनु भएका श्रोताहरूमा मेरो नमस्कार छ। अनि शिक्षा एक महान कला

0: भन्नमा दुई मतमा होला।
1: हजुर,
0: अनि यसको उद्देश्य पनि वृहत छ, होइन भाइ?
1: ज्यू,
0: शिक्षाको उद्देश्यको सम्बन्धमा सारा संसारका शिक्षा शास्त्रीहरूको मत सदा विभिन्न रहेको छ। भिन्न भिन्न समयमा एउटै देशको स्थिति र अवस्था अनुसार परिवर्तन हुँदै गएको हामी पाउँछौ, होइन? यसो हुँदा शिक्षाको उद्देश्य यही हो भने आजसम्म कसैले पनि किटेर भन्न सकेका छैनन्। कसैको भनाइ छ, शिक्षाको उद्देश्य चरित्र निर्माण हो, व्यक्ति अथवा महिला अथवा पुरुषको चरित्र निर्माण गर्नुको निम्ति शिक्षा हो भनिन्छ, तर त्यो पनि होइन। कसैको भनाइ छ, शिक्षाको उद्देश्य मानिसको जीवनलाई व्यवहारिक रूपमा तयार गर्नु, अनि कतिपयको भनाइ छ, शिक्षाको उद्देश्य स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको निर्माण गर्नु हो भन्ने भनाइ छ। अनि शिक्षाको उद्देश्य सम्बन्धी अघि हाम्रो भनाइ अनुसार विचार गर्दा सबै सत्य नै जस्तो लाग्छ। यसै विषय अथवा शिक्षा सम्बन्धी चर्चा गर्दा आजको विषयपट्टि लागौं, होइन भाइ? चिया बगान क्षेत्रमा प्रौढ शिक्षा अथवा एडल्ट एजुकेसन होइन, यो चाहिँ पाठशाला जानु नपाएका वयस्क युवा युवती भाइ बहिनी अथवा पढ्न चाहने 40 वर्ष नपुगेका महिला पुरुषहरूलाई शिक्षा दिने केन्द्रलाई एडल्ट एजुकेसन सेन्टर अथवा वरिष्ठ शिक्षा केन्द्रमा शिक्षा दिने गरिन्छ। यो शिक्षा पद्धति सिस्टम चिया कमान बस्ती अथवा सहर बजारतिर पनि चालु गरिएको छ अथवा अहिले पनि छ।
1: शर्माजी, चिया बगान क्षेत्रका मानिसहरू मात्र शिक्षा क्षेत्रमा किन चाहिँ पछाडिएर गएका होला?
0: हजुर, शिक्षा क्षेत्रमा चिया बगानका मानिसहरू मात्र पछाडिए त भन्न पर्दा, चिया बगान श्रमिकहरू बगानमा काम गरेपछि कामको दाम अथवा ज्याला पाइहाल्छन्, होइन? पैसा पाएपछि खाना लुगाको बन्दोबस्त भइहाल्छ, अनि बस्नलाई त्यस्ता अङ्ग्रेजको समयको कुरा गरिँदैछ, खर बाँसको घर पाइहाल्यो जसमा गरम पनि भएन जाडो पनि भएन, दुइटै ऋतुलाई यहाँनिर काम लाग्ने खालको घर बनाइदिन्थे ब्रिटिसहरूले, अनि ढुक्कै हुन्थे मानिसहरू पनि। त्यस्ताका मानिसहरूलाई शैक्षिक ज्ञानप्रति वास्ता पनि थिएन,
1: है?
0: ब्रिटिस अथवा गोराहरू साहेबहरूलाई काम भए भइगयो, घरका 6-7 वर्षका नानीहरूलाई पनि काममा बोलाउँथे तिनीहरूले, है? ए फलाना, तिम्रो छोरालाई म काम दिन्छ भन्दै ती कलिलो हात भएका नानीहरूलाई पहिलो किताबको सट्टा नाम्लो र टोकरी दिन्थे भन्ने पढाइपट्टि जागरी कसले गराउने त, होइन भाइ? भारतमा मात्र नभएर जति पनि चिया बगान क्षेत्रहरू छन्, नेपाल, भारत, पूर्वी पहाडी क्षेत्र तथा तराई भेग छिमेकी देशहरूका विभिन्न भूभागमा फैलिएको हरियो चिया बगानहरू केवल प्राकृतिक सौन्दर्यका केन्द्र मात्र होइनन्, बरु ती लाखौं श्रमिकको श्रम पसिना र जीविका उपार्जन गर्ने आधार पनि हो भन्नमा दुई मत नहोला, होइन? भारत लगायत नेपाल, श्रीलंका जस्ता देशहरूमा चिया खेतीको इतिहास प्राय हिसाब गरेर हेर्दा आज हामी पाउँछौ 150 वर्ष भन्दा पनि पुरानो पाइएको छ। यस विशाल उद्योगलाई सुचारू रूपमा चलाउनलाई मुख्य शक्ति भनेको त्यहाँ दिनरात खट्ने श्रेय श्रमिकहरू हुन् अथवा मानव शक्ति। तथापि यो सुन्दरताको पृष्ठभूमिमा एउटा नमिठो अनि तितो सत्य लुकेको हामी पाउँछौ। त्यो के हो भने चिया बगानका श्रमिकहरूको सामाजिक, आर्थिक, शैक्षिक विपन्नता, तिनीहरू सबै क्षेत्रबाट पछाडिएका हामी पाउँछौ।
1: हजुर हजुर, त पौढ शिक्षाद्वारा नि चिया श्रमिकहरूको जीवन स्तरमा चाहिँ के कस्तो प्रभावकारी बन्न चाहिँ सक्ला त?
0: हजुर, ऐतिहासिक रूपमा हामीले हेर्दाखेरि ती उत्पीडित गरिब र भौगोलिक विकर्ताको कारण चिया बगानमा कार्यरत श्रमिकहरूको ठुलो हिस्सा औपचारिक शिक्षा अथवा दिउँसो स्कुल गएर पढ्ने लायकको शिक्षालाई औपचारिक शिक्षा भनिन्छ। शिक्षाको उज्यालोबाट तिनीहरू चाहिँ वञ्चित रहँदै आएको छन्, है? यस्तो परिस्थितिमा प्रौढ शिक्षा अथवा एडल्ट एजुकेसन चिया श्रमिकहरूको जीवन स्तर सुधार्ने, उनीहरूलाई सशक्त बनाउने र श्रमिकहरूको चेतना स्तर बढाउने एक प्रभावकारी माध्यम बन्न सक्छ भन्नमा दुई मत नहोला। प्रौढ शिक्षा केवल सामान्य चिया बगान श्रमिकहरूलाई लेखपढ गर्ने साक्षात मात्र सीमित नभई यो जीवन उपयोगी व्यवहारिक सिप, कानुनी अधिकारको ज्ञान, स्वास्थ्य सचेतना र आर्थिक सशक्तिको एउटा बृहत अभियान हो। चिया बगानका श्रमिकहरूको विद्यमान सामाजिक र शैक्षिक अवस्था के कस्ता छन् त?

0: तिनीहरूले चिया बगानमा काम गर्थे र उनीहरूलाई बगानकै क्षेत्रभित्र सीमित राखियो, अरू ज्ञान दिएन तिनीहरूलाई, यसैले गर्दा एक अर्कामा सम्पर्क हुन सकेन अनि एक प्रान्तदेखि अर्को प्रान्तको मानिसहरूसँग कुनै भेटघाट भएन। अनि यसमा पुस्तान्तरण निरक्षरता भनेको एक पछि अर्को पिँढी घरका माता पिता निरक्षर भएको कारण घरका बाल बालिकाहरू होइन पनि सानै उमेरमा कमानको काममा लागेका हुन्छन्, बाध्य भएर लाग्नु पनि पर्यो होइन। यसले गर्दा निरक्षरता एक पुस्तादेखि अर्को पुस्तामा बाउ बनी निरक्षर भए, छोरा पनि निरक्षर भए, नाति पनि निरक्षर हुँदै सर्दै सर्दै गएको हुन्छ।
1: हजुर हजुर, त समाज चिया बगानमा नि अब श्रमिकहरू भनौँ है
0: हजुर
1: लैङ्गिक असमानता पाउँछ कि?
0: यो स्त्री पुरुषमा चाहिँ त्यहाँनिर असमानता छ, किनभनेदेखि चिया बगानमा पत्ती टिप्ने काममा महिला श्रमिकहरूको बाहुल्य अथवा बेसी संख्या छ। पितृ सत्तात्मक भनिन्छ यसलाई होइन, किन पिता साक्षर छ भनेदेखि छोरालाई पनि साक्षर भए, निरक्षर छोरी भयो होइन। सोच र धाराशाही कार्य बोझको कारण महिलाहरू पुरुषको तुलना शिक्षाबाट ज्यादै वञ्चित भएको हामी पाउँछौँ। त्यो किन भएको त भन्दा पिता सत्ता अर्थात् छोरी अर्काको घर सम्हाल्ने आज पनि भनिन्छ होइन, शिक्षा दिनुदेखि अर्थात् किताबी शिक्षा अक्षर ज्ञान र अङ्क ज्ञान दिनुदेखि वञ्चित राख्ने प्रथा थियो। छोरीलाई पढाए केटालाई चिठी लेख्छ भन्ने अन्धो परम्परा आज पनि हामी पाउँछौँ। यो प्रथा चिया कमानमा मात्र सीमित नरहेर देशव्यापी प्रथा भयो भन्नमा दुई मत नहोला। अर्को कुरो, कुनै पनि कुराको ज्ञान प्राप्त गर्नुको लागि सूचना पाउनु पर्यो होइन, कसैको माध्यम संचार अथवा खबरबाट। प्रविधिको यो युगमा पनि चिया बगानका धेरै जसो श्रमिकहरू बाहिरी संसारदेखि टाढा भइरहेका पाउँछौँ अनि परिवर्तन र सरकारी सेवा सुविधादेखि हामी अनजान भएको पाउँछौँ।
1: हजुर हजुर, र पौर शिक्षा लिँदाखेरि नि
0: हजुर
1: यस शिक्षामा चाहिँ के शिक्षा चाहिँ दिने गरिन्छ होला?
0: हजुर, चिया बगानमा प्रौढ शिक्षाको आवश्यकता होइन, र यसको महत्व चाहिँ के छ त भन्दाखेरि प्रौढ शिक्षा केवल वर्णमाला सिकाउने कार्य मात्र होइन है भाइ, यो त मानिसलाई आफ्नो अस्तित्व अधिकार र सम्भावनाको बोध गराउने प्रक्रिया मात्र हो। चिया बगानको सन्दर्भमा यसको महत्व म भन्दैछु, आज बात गरौँ आर्थिक सशक्तिकरण र वित्तीय साक्षरता। चिया बगानका श्रमिकहरूले आफ्नो श्रमको उचित मूल्य पाउन र प्राप्त गरेको रकमको सही व्यवस्थापन गर्नु जरुरी छ, किन पाएको पैसाको हरिसाब त राख्नु पर्यो नि त होइन। वित्तीय ज्ञान, पैसाको हरिसाब, ब्याङ्कको खाता सञ्चालन गर्ने अनि बचत गर्ने र त्यो ऋण कति लागेको छ त्यो बुझ्ने बुझाउने क्षमता नहुँदा श्रमिकहरू स्थानीय साहु माजन अथवा दोकानदारबाट चर्को ब्याज दरमा फस्ने गर्छन्। प्रौढ शिक्षाले चिया श्रमिकलाई साधारण हिसाब किताब र बचतको महत्व सिकाउँछ र नाप तौल आफूले पाउने जीवा ज्यालाको हिसाब, आफूले टिपेको चियापत्ती कति छ त, त्यो तौल ठिक छ कि छैन, त्यस बापत पाउनु पर्ने ज्याला कति हो त भन्ने कुरा आफै हिसाब गर्न सक्ने हुनु पर्यो होइन। पछि श्रमिकहरू ठगिनुदेखि जोगिन्छन् यदि साक्षर भएदेखि। यसको निम्ति अर्को कसको जिम्मेवारी हुन्छ त भन्दाखेरि अधिकारमुखी चेतना र ट्रेड युनियनको भूमिका पनि यसमा हुन्छ है, किन ट्रेड युनियनले चम्को बनाउनु पर्यो नि त श्रमिकहरूलाई। श्रमिकहरूको आफ्नो श्रम अधिकार, न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष र विधाका सुविधाहरू बारेमा बुझ्न आवश्यक छ। साक्षर श्रमिकहरूले आफ्ना मागहरू स्पष्ट रूपमा राख्न सक्छन् र ट्रेड युनियनहरूमा रचनात्मक नेतृत्वदायी भूमिका पनि चिया श्रमिकहरूले नै गर्न सक्छन्। अब आयो स्वास्थ्य र सरसफाईको सुरक्षा होइन। चिया बगानमा काम गर्दा रासायनिक मल र कीटनाशक औषधिहरूको अत्याधिक प्रयोग हुन्छ र त्यसको लागि हामीले श्रमिकहरूलाई सावधानी गराउनु नितान्त आवश्यक छ। त्यसको निम्ति औषधिका बट्टामा दिएका चेतावनीहरूको प्रयोग विधि निर्देशिका पढ्न नसक्दा धेरै श्रमिकहरू गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएका हुन्छन्। यदि श्रमिक साक्षर भए उनीहरूलाई यी रासायनिक पदार्थबाट सुरक्षित रूपमा प्रयोग गर्न मद्दत गर्छ। पोषण र स्वास्थ्य, प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य र पोषणका बारेमा भन्न पर्दा चिया बगानमा काम गर्न मद्दत गर्छ। बाल मृत्यु दर कुपोषणबाट भइरहेको हुन्छ, यसलाई बचाउनको निम्ति श्रमिकहरू शिक्षित छन् भने जोगाउन सक्छन्। घरका बाल बालिकाको शिक्षा

0: सामा सकारात्मक प्रभाव पर्छ। यदि चिया बगान श्रमिक शिक्षित भए उनीहरूका छोरा छोरीलाई पनि शिक्षित बनाउन चाहन्छन् र पाठशाला पठाउन चाहन्छन्। यदि चिया बगान श्रमिक वैश्विक शिक्षा केन्द्रबाट शिक्षित भए चिया बगानमा बाल श्रम पनि कम हुन सक्छ।
1: हजुर हजुर, तर चिया बगानका श्रमिकहरूलाई नि वयस्क अथवा पौढ शिक्षा केन्द्रमा शिक्षा दिने जुन तरिका छ नि है, त्यस तरिका बारे पनि केही कुरो बताइदिनुहोस् न।
0: हजुर, यस विषयमा भन्न पर्दा चिया बगानमा लागू गरिने पौढ शिक्षा कार्यक्रम केवल परम्परागत विद्यालय ढाँचाको हुनुहुँदैन, यसका विभिन्न प्रकारका हुनु आवश्यक छ। आयाम डयन मिसन मुख्य ध्यान केन्द्रित क्षेत्र हुनुपर्छ, फोकस एरिया, अथवा तिनीहरूलाई त्यो पढाइ विषयमा ध्यान आएको हुनुपर्छ। यदि पत्ती तौलाइमा छ भने कति किलो भयो, वर्णमाला कति भन्दाखेरि क आयो नि त पहिला होइन, अङ्क ज्ञान चार किलो चार सिक्यो होइन, क पनि चिन्यो चार पनि चिन्यो, यसरी व्यवहारिकता अनुसार अक्षर र अङ्क अनि काम गरेकै जग्गामा सिकाउनु सक्नु पर्छ। आफ्नो नाम र हस्ताक्षर गर्न सक्ने हुनुपर्छ, कमान भित्रै सिकाउनु पर्छ, अनि व्यवहारिक कसरी गर्ने, मोबाइल हेर्नु सिक्यो, नम्बर चिन्यो, नम्बर चिनेपछि मोबाइल हेर्नु सिक्यो, नम्बर खिच्नु सिक्यो, अब आयो ब्याङ्कको फारम भर्ने तरिका पनि आउन सक्छ। अब आयो साधारण समाजको नियमहरू, बिस्तारै पढ्ने, अन्य विषय कागज पत्र पढ्ने, दैनिक जीवनका व्यवहारिक कामहरू आफै गर्न सक्ने हुनु पर्यो। अब अलिअलि लेख्न पढ्न थालेपछि सिपमूलक शिक्षा, जस्तै शिक्षा सिलाई बुनाई, बागवानी, मल बनाउने तरिका, फुल रोप्ने, फुलको कटिङ गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो, यो गृह उद्योगबाट सिकिन्छ। चिया बगान बाहिर पनि आमदानीका वैकल्पिक स्रोतहरू सृजना गर्नु सकिने रहेछ भन्ने ज्ञान हुनु
1: पर्यो।
0: शिक्षा मानव अधिकार श्रम ऐन लैङ्गिक समानता स्त्री पुरुष एक भनेर सोच्नु पर्यो, घरेलु हिंसा विरुद्धको कानुन बारे जानकारी हुनु, समाजमा हुने महत्वपूर्ण र अन्याय विरुद्ध आवाजहरू उठाउन सक्ने हुनु पर्यो।
1: हजुर हजुर, पौढ शिक्षा सञ्चालन गर्दाखेरि है,
0: हजुर
1: सञ्चालनमा त अब थुप्रै चुनौतीहरू पनि त हुन सक्छ नि।
0: यो अति नै महत्वपूर्ण प्रश्न, यसमा चुनौतीहरू छन्। चिया बगानमा पौढ शिक्षा सञ्चालनमा चुनौतीहरू, चिया बगानका पौढ शिक्षा र सञ्चालन गर्नु सोचे जस्तो सजिलो छैन है, या धेरै किसिमका सामाजिक, व्यवहारिक अनि अन्य चुनौतीहरू पनि सामना गर्नु पर्छ। विशेष श्रमिकहरू नै थाकेका हुन्छन्। एक नम्बर त चुनौती थकाइ र समयको अभाव, किनभनेदेखि बिहान 8 बजेदेखि 4 बजेसम्म काम गरेका हुन्छन् अनि समयको पनि अभाव हुन्छ है, दैनिक अत्यन्त कष्टकर हुन्छ, बिहानैदेखि बेलुकीसम्म चिया बगानमा काम गर्नुपर्छ, प्रबन्धन पक्षको भनाइ खानुपर्छ, भारी बोक्नुपर्छ, यसर्थ उनीहरू शारीरिक रूपमा थाकेका हुन्छन्। दिनभरिको कडा परिश्रमपछि बेलुका बिदाको दिनमा पढ्नका लागि मानसिक र शारीरिक रूपमा तयार हुनु तिनीहरूलाई निकै गाह्रो हुन्छ। बगान व्यवस्थापनको उदासीनता पनि छ है भाइ यसमा। कतिपय बगान सञ्चालक वा व्यवस्थापकहरू श्रमिकहरू शिक्षित भएको रुचाउँदैनन्, उनीहरूमा श्रमिकहरू सचेत भए भने अधिकार खोज्न थाल्छन् र आन्दोलन गर्छन् भन्ने संकुचित सोच तिनीहरूमा जीवितै छ आज पनि। त्यसैले बगानभित्र शैक्षिक कार्यक्रम सञ्चालन गर्न व्यवस्थापक पक्षबाट सोचे जस्तो सहयोग पाउन सकिँदैन, साधनको स्रोत पनि हुन्छ, अभाव पनि हुन्छ, अब कस्तो प्रकारले पढाउनु पर्ने त्यो साधन हुनु पर्यो नि त, त्यसको पनि अभाव छ। बगानभित्र रहेका श्रमिकका गाउँहरूमा पढ्नका लागि उपयुक्त स्थान बत्तीको अभाव हुन्छ, सरकारी स्तरबाट खर्च गरिने बजेट पनि बगानका कुना काप्चा गाउँमा पुग्न सक्दैन। भाषा र संस्कृति, अब यो पहाडमा त हामी एउटै भाषा बोल्छौँ, चिया बगानमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरू सँगै बस्छ, कतिपय क्षेत्रमा नेपाली बाहेक सन्ताली, उराव, मुन्डा वा अन्य स्थानीय भाषाहरू बढी बोलिन्छ, ती भाषाहरूमा उपयुक्त पाठ्यक्रम र पाठ्य पुस्तकहरू नहुँदा लेखाइ पढाइ सुचारू हुन सक्दैन, भाषा मिल्न सक्दैन, त्यसले गर्दाखेरि अप्ठ्यारो पर्न जान्छ।
1: हजुर हजुर, त शिक्षा सञ्चालनमा चुनौतीहरू विषयमा त बताउनु भयो होइन, र अब यसको समाधान
0: हजुर
1: पनि त छन् होला नि?
0: हजुर, समाधान छ, अवश्य नै हुन्छ। समाधानको उपायहरूमा अब कस्तो गर्नुपर्ने त, यी चुनौतीहरूका बावजुद चिया बगानमा प्रौढ शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाउन बहु

0: पत्रकारवाला को सक्रिय सहभागिता को आवश्यक पर्छ। यसका लागि कतिपय नियमहरू पालन गर्न पर्छ। कार्यशैलीमै सिकाइ वर्कप्लेस लर्निङ अब कार्यस्थलमै पढाउनु पर्यो। श्रमिकहरूलाई काम सकिएपछि टाढा जानु नपर्ने गरी बगान भित्रै वा कारखाना टी फ्याक्ट्रीको छेउछाउमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था मिलाउनु पर्छ। अनि त्यो सकिएपछि दिउँसोको खाना अवधि लन्च पिरियडमा आधा घण्टाको समयमा शैक्षिक अवधिको प्रयोग गर्न पर्छ। आकर्षित पाठ्यक्रम अब त्यो लेसनहरूमा किन एट्रेक्टिभ हुनु पर्यो नि त। बालकहरूलाई जस्तो अघि मैले भनेको जस्तै क ख ग अथवा एबिसिडी मात्र सिकाए आकर्षित गर्न सकिँदैन। उनीहरूको दैनिक जीवनसँग जोडिएका विषयहरू जस्तै चिया खेती गर्ने आधुनिक तरिका सिकाउनु पर्यो, घरको बजेट विषय सिकाउनु पर्यो, होइन बाल बालिकाको हेरचाह कसरी गर्ने त भन्ने विषय सिकाउनु पर्यो। स्वास्थ्य र प्राथमिक उपचार आफू बिमारी हुँदा व्यवहारिक विषयहरूमा पाठ्यक्रममा समावेश गर्दा उनीहरूको रुचि अनि सहयोग बढ्छ। सामाजिक उत्तरदायित्व कोअपरेसन सोसियल वर्कको कोअपरेसन चिया उद्योगीहरूले आफ्नो नाफाको निश्चित प्रतिशत श्रमिकहरूको कल्याण र शिक्षामा खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्नु पर्छ। बगानका व्यवस्थापनले साक्षरता कक्षामा नियमित सहभागी हुने श्रमिकहरूलाई प्रोत्साहित गर्नुपर्छ, पुरस्कारको व्यवस्था गर्नुपर्छ, होइन को पढ्दैछ त्यसलाई राम्रोसँग पढ भनेर प्रोत्साहित गर्नु पर्यो, होइन प्रविधिको प्रयोग मोबाइल एन्ड डिजिटल लर्निङ आज भोलिको सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि मोबाइलको पहुँच बढेको छ। अडियो भर्चुअल श्रव्य दृश्य अथवा सुनेर नक्सा बनाएर नक्साको माध्यमद्वारा छोटो भिडियो र मोबाइल एप्सको प्रयोग गरेर रमाइलो तरिकाले अक्षर र अङ्क ज्ञान दिन सक्नु पर्छ। भन्न पर्दा चिया बगानका श्रमिकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन् र यिनीहरूलाई साक्षर बनाउन नै अति आवश्यक पर्छ। उनीहरूलाई अज्ञानता र निरक्षरताको अन्धकारमा राखेर चिया उद्योगको छिटो विकास र समृद्धि समाजको परिकल्पना गर्न सकिँदैन। प्रौढ शिक्षा केवल अक्षर चिनाउने अभियान मात्र होइन, यो त श्रमिकहरूलाई आत्मसम्मानका साथ बाँच्न त श्रमिकहरूलाई सिकाउनु पर्छ। उनीहरू भित्र लुकेर बसेको क्षमतालाई बाहिर निकाल्ने एउटा महायज्ञ हो। सरकारी निकाय बगान व्यवस्थापन ट्रेड युनियन र गैर सरकारी संस्थाहरूको संयुक्त प्रयासबाट मात्र चिया बगानमा प्रौढ शिक्षाको ज्योति फलाउन सम्भव छ। एकल संस्थाले यो कार्य गर्न सक्दैन। जब चियाको एउटा बुट्टा सियार गर्ने हातले कलम समातेर आफ्नो अधिकार र दायित्वको हिसाब आफै राख्न सक्छ तब मात्र वास्तविक अर्थमा सामाजिक रूपान्तर र न्यायको ढोका खोलिन सक्छ। हरियो चिया बगानहरू केवल चियाको सुगन्धको लागि मात्र होइन त्यहाँको श्रमिकहरूको जीवनमा आउने शैक्षिक क्रान्तिको लागि पनि चिनिनु नितान्त आवश्यक छ। भन्न पर्दा चियाको राजधानी मानिने दार्जिलिङ पहाडी क्षेत्र लगायत आसाम सिक्किम केरला तथा अन्य राज्यलाई हरियो चियाको राजधानी मान्न सकिन्छ। अझै पनि भन्न पर्दा शिक्षा मनुष्यको जीवनको लागि एक अति आवश्यक विषय मान्नु पर्छ। शिक्षाको अभावमा मानिसहरू सामाजिक आर्थिक धार्मिक औ राजनैतिक क्षेत्रमा टाढो भएको हामी पाउँछौ। मनुष्यको जन्मजात शक्ति केमा हुन्छ भन्दा शिक्षामा हुन्छ अन्नमा दुईभर नहोला। जुन मानिस घरको अभिभावक भएको भएर आफ्नो शिशुहरूलाई शिक्षालयतिर पठाउन इच्छा गर्दैन भने ऊ परिवार शिशुहरूको शत्रु सर हटानिन्छ। आज चिया बगान मात्र नभएर सम्पूर्ण विश्व नै निरक्षरताको शिकार भएको हामी पाउँछौ। यदि साक्षर व्यक्ति अग्रसर नभए यसर्थ यो प्रौढ व्यक्तिलाई मात्र नभएर शिशुदेखि साक्षर बनाउने चेष्टा गरे वैश्यकहरू निरक्षरताको शिकार बन्न पर्ने थिएन होला भन्नमा द्विमत नहोला।
1: हजुर हजुर, त चिया बगानका श्रमिकहरूलाई नि शिक्षा के रहेछ त पनि हजुरबाट जानकारी गराइदिनुहोस् न।
0: अहिले जब चिया बगानतिर पनि पञ्चायती राज सुरु भयो है
1: हजुर,
0: यो त 2002 सालको अप्रेल महिनादेखि भन्न पर्छ। त्यस समयदेखि चिया बगानमा आँगनबाडी केन्द्र अथवा आइसिडिएस भनिन्छौँ हामी केन्द्रहरू सुरु भयो। उक्त आँगनबाडी केन्द्रमा ससाना अथवा 2 वर्षदेखि 2.5 वर्षदेखि 4 वर्षका शिशुहरूलाई देखरेख गर्ने स्वास्थ्य सम्बन्धी हेरचाह गर्ने

0: औषधि उपचारदेखि लिएर दिउँसोको खाना पौष्टिक आहार दिनु थालियो साथै उक्त आँगनबाडी केन्द्रमा ती ससाना नानीहरूलाई अक्षर ज्ञान र अङ्क ज्ञान दिने व्यवस्था पनि गरियो है शिशुहरू साथै ती शिशुका आमाहरूलाई पनि यदि आमाहरू निरक्षर भए साक्षर बनाउने व्यवस्था पनि गरियो जब चिया बगानमा पञ्चायती प्रथा सुरु भयो त्यस समयदेखि है चिया बगानमा कार्यरत होस् अथवा घर बस्ने महिला होस् उनीहरूको स्वास्थ्य जाँच नाप तौल शिक्षा सम्बन्धी ज्ञान दिनु थालियो जुन महिला गर्भवती छन् भने उनीहरूलाई तागतको दबाईहरू पनि उपलब्ध गराइयो साथै स्वास्थ्य जाँचको निम्ति प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क राख्ने सल्लाह पनि दिइने गरिन्छ ती दुई अढाई वर्षका शिशुहरूले आँगनबाडी केन्द्रमा जे जति शिक्षा पाउँछन् त्यहाँदेखि ती शिशुहरूलाई गाउँमा नै भएका शिक्षा केन्द्रमा शिक्षा दिने व्यवस्था गरियो त्यसपछि ती शिशुहरूका माता पिता यदि निरक्षर भए आँगनबाडी केन्द्रका कर्मी लगायत सहायिकाद्वारा शिक्षा प्रदान गरिन्छ यस्ता आँगनबाडी केन्द्र पञ्चायतका प्रत्येक वार्डमा स्थापित गरिएको छ जहाँ ती माता लगायत शिशुहरूको स्वास्थ्य शिक्षा लगायत औषधि उपचार र पौष्टिक आहार सम्बन्धी जानकारी गराइन्छ र समग्रमा भन्न पर्दा आज चियाबारी श्रमिक निरक्षर छन् जस्तो मलाई लाग्दैन हुन सक्छ सयमा दुई चारजना तर तिनीहरू त यस्ता पनि हुन्छन् कि पढी गुनी के काम हलो ज्योति माम भन्ने पनि हुन्छन् यस्तोलाई त विश्वकै सम्पूर्ण लोभ देखाए पनि वैश्विक शिक्षा केन्द्रमा शिक्षा अर्जन गर्न आउँदैनन् कतिजनाको घरको परिवेश ठिक हुँदैन यो उमेरमा के पढ्नु भन्ने भनाइ पनि हुन्छ कति र आफूलाई घरको काममा नै व्यस्त राख्न चाहन्छन् कतिपय कारण यस्तो पनि छ कि शिक्षित युवा युवतीहरूमा सामाजिक भावना हुनु नितान्त आवश्यक पर्छ यस्तो सामाजिक भावना रहेको दिदीहरूलाई बहिनीहरूलाई आमाहरूलाई निरक्षर रूपी अन्धकारलाई अटाउने चेष्टा गरे यो विश्व ब्रह्माण्ड नै अर्को हुने थियो जस्तो मलाई लाग्छ कसो भाइ
1: एकदमै सही कुरो अनि भनिन्छ नि शिक्षा नै धन हो भनेर होइन त सत आज हाम्रो सभामा यहाँ कृष्ण प्रसाद शर्माज्यू आउनुभयो र चियाबारी क्षेत्रमा पौढ शिक्षा अथवा वयस्क शिक्षाको महत्त्व के कस्तो छन् यस विषयमा एकदमै खुलस्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ शर्माज्यूलाई बिदा दिइरहेछौँ हवस् त नमस्ते
0: नमस्कार

अवस्था श्रोता यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले म च्याङबालाई पनि यस कार्यक्रमबाट बिदा दिनुहोस्। अवस्था नमस्ते।

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले भारत रत्न तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको 8 औं पुण्यतिथिको अवसरमा आज लोकभवनमा उनको तस्वीरमा पुष्पाञ्जली अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस अवसरमा राज्यपाल माथुरले पूर्व प्रधानमन्त्री वाजपेयीसँग वर्षौंदेखि रहेको आफ्नो आत्मीय सम्बन्धलाई स्मरण पनि गरेका छन्। राज्यपालले स्वर्गीय वाजपेयीको सार्वजनिक जीवन तथा राष्ट्र निर्माणमा रहेको अतुलनीय योगदान सदैव स्मरणीय रहने बताउँदै उनको विचार र योगदान आगामी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहेको बताएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यभित्र तथा राज्य बाहिर विभिन्न उच्च तथा व्यावसायिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन्। अन्तर्क्रियाका क्रममा मुख्यमन्त्रीले विद्यार्थीहरूलाई राज्य सरकारको शिक्षा सहयोग नीति अन्तर्गत निरन्तर सहयोग

0: उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै उनीहरूले अध्ययन गरिरहेको पाठ्यक्रम तथा कार्यक्रमको आवश्यकता अनुसार सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्रीले विद्यार्थीहरूलाई आफ्नो रोजाइको क्षेत्रमा समर्पण र लगनशीलताका साथ उत्कृष्टता हासिल गर्न प्रेरित गरे। आगामी दिनमा आफूले हासिल गरेको ज्ञान, सिप र अनुभवलाई सिक्किम तथा राष्ट्रको प्रगति र विकासमा सार्थक रूपमा उपयोग गर्न उनले विद्यार्थीहरूलाई आग्रह पनि गरेका छन्। सिक्किमकी युवा केजिया छेत्रीले भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित एट होम रिसेप्सन समारोहमा सहभागी हुने विशेष अवसर प्राप्त गरेकी छन्। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा आयोजित उक्त समारोहमा केजियाले राष्ट्रपति मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्राप्त गरेकी छन्। यस समारोहमा सिक्किमवासीका लागि विशेष सन्देश समेत प्राप्त भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिवादन पठाएकी छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले पनि सिक्किमवासीप्रति शुभकामना व्यक्त गर्दै सन्देश दिएका छन्। विश्व उद्यमी दिवस 2026 को अवसरमा सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले सिट सेलको सहकार्यमा उद्यमी भरोसा सम्मेलन आयोजना गर्ने भएको छ। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा वाणिज्य तथा उद्योग तथा पर्यटन एवं नागरिक उड्डयन विभागका मन्त्री छिरिङ तेन्डुप भुटियाको पनि उपस्थिति रहनेछ। मुख्यमन्त्रीको आत्मनिर्भर र उद्यमशील सिक्किम निर्माण गर्ने परिकल्पना अनुरूप राज्य सरकारको वान फ्यामिली वान एन्टरप्रेनर पहलले राज्यमा उद्यमशील वातावरण सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको विभागले जनाएको छ। स्वतन्त्रता दिवसको अवसरमा पाकिम जिल्लाका विभिन्न स्थानमा आज घर घर तिरङ्गा अभियान सञ्चालन गरियो। रिनक बजारमा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार शर्माको नेतृत्वमा यो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला पञ्चायतका प्रतिनिधि, अधिकारी, सामाजिक कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो। यसै गरी पाकिम बजारमा नगर पञ्चायतको नेतृत्वमा तिरङ्गा यात्रा निकालियो र यात्रापछि कम्युनिटी हल परिसरमा सरसफाई अभियान पनि गरिएको थियो। गेजिङ जिल्ला अन्तर्गत यक्सम टासिडिङ निर्वाचन क्षेत्रको रिङ्गी सिङ्लिताममा गइरहेको पहिरोको जमिनी जायजा आज क्षेत्र विधायक तथा मन्त्री टिटी भुटियाको नेतृत्वमा जिल्लापाल तेन्जिङ डी डेन्जोङपाको प्रशासनिक जम्बु टोलीले प्रभावित क्षेत्रको भ्रमण गरी सम्पूर्ण रूपमा जायजा लिएका छन्। स्थानीयहरूसँग कुराकानी गर्दै विधायक साथै जिल्लापालले सरकार र जिल्ला प्रशासनबाट हुन सक्ने सहयोग र सेवाहरू उपलब्ध गराउने आश्वासन दिएका छन्। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौं। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 सुनाउनेछौ कार्यक्रम कथा सारथी अन्तर्गत इन्द्र सुन्दवासद्वारा लिखित कथा गाडीमान। यसरी नै 7:45 भूटानी कार्यक्रमको प्रसारण गर्नेछौ भने 8 सुनाउनेछौ कार्यक्रम युवावाणी। 8:30 विविध कलाकारहरूको स्वरमा लोकगीत सुनाउनेछौ भने यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि 9:30 प्रसारण गर्नेछौ पुष्पेन्द्र सौरभद्वारा लिखित नाटक रानी दुर्गावती अनि राति 10 सुनाउनेछौ अखिल भारतीय साङ्गीतिक कार्यक्रम। भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति संगीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत कार्यक्रम कथा सफलताको। 8:30 सन्दर्भ 8:45 अनि 9:35 कार्यक्रम हाम्रो संस्कार संस्कृति सुनाउनेछौ। 10:02 हेलो खरसाङ सुनाउनेछौ भने 10:00

तीस मिनट में सुनाउने छौं कार्यक्रम हाम्रो सरोकार हिन्दी गीतहरुको साथमा। यसरी नै 12:05 में सुनाउने छौं कार्यक्रम तपाईको अनुरोधमा अनि पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 12:30 में। लोक तथा आधुनिक गीत सुन्नुहुने छ 2:30, 3:20 में कार्यक्रम विश्वमा हामी सुन्ने छौं अनि 3:55 में सुनाउने छौं देशभक्ति गीत। कार्यक्रम शिक्षा ज्योति प्रसारण गर्नेछौं 4:30 अनि विज्ञान दर्पण 4:00। कार्यक्रम जय जवान सुनाउने छौं 5:05 अनि पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउने छौं 5:30। 6:10 सुनाउने छौं कार्यक्रम गाउँले सभा। कार्यक्रमको रूपरेखा 6:45 अनि 7:45 सुनाउने छौं भुटानी कार्यक्रम। 8:00 प्रसारण गर्नेछौँ कार्यक्रम युवाबानी अनि 8:30 प्रसारण गर्नेछौँ कार्यक्रम चर्चा चौतारी। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 10:00 कार्यक्रम आजका फङ्कार। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। बङ्गाल सरकारले आज आधिकारिक रूपमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले युजिसी नेट परीक्षाको 84 विषयहरूको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गरेको छ। भारतका सेना प्रमुख जनरल धीरज सेठ आज नेपालको 3 दिवसीय सरकारी यात्रामा प्रस्थान गर्नुभयो। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा 62 वार्षिक नेपाली सङ्गीत प्रतियोगिता स्वर्सी 2026 आयोजन गरिनेछ। मौसम विभागले आगामी दिनहरूमा राज्यका धेरै क्षेत्रहरूमा वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। बङ्गाल सरकारले आज आधिकारिक रूपमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गरेको छ। बङ्गाल यो केन्द्रीय स्वास्थ्य योजना लागू गर्ने 36 राज्य बनेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नेताजी इन्डोर स्टेडियममा औपचारिक रूपमा यस योजनाको शुभारम्भ गर्नुभयो। यो योजना अन्तर्गत राज्यका सबै अधिकृत सूचीमा सामेल गरिएका अस्पतालहरूमा प्रति परिवार प्रतिवर्ष 5 लाख रुपियाँसम्मको नगद रहित चिकित्सा कवच प्रदान गरिनेछ।
2: लगभग 15 लाख परिवारहरूलाई यसको लाभ प्राप्त हुने अपेक्षा गरिएको छ, जसमा प्रति परिवार प्रतिवर्ष 5 लाख रुपियाँसम्मको नगद उपचार सामेल रहेको छ। आयुष्मान भारत कार्ड प्रत्येक पात्र परिवारको सदस्यलाई निशुल्क जारी गरिनेछ। राज्यको कुल 1307 निजी अनि 627 सरकारी अस्पतालले यस योजना अन्तर्गत उपचार प्रदान गर्नेछ। लाभार्थीहरूलाई अस्पतालमा भर्ना हुन 3 दिन अघिदेखि लिएर छुट्टी भएको 15 दिन पछिसम्म योजनाको लाभ प्राप्त गर्ने अधिकार प्राप्त हुनेछ। आयुष्मान भारत योजनाको निम्ति पात्र नहुनेहरूको निम्ति मुख्यमन्त्री स्वास्थ्य बिमा योजनाको पनि सुरुवात गर्नुभयो। मुख्यमन्त्री स्वास्थ्य बिमा योजना अन्तर्गत लगभग 80 लाख परिवारहरूलाई लाभ मिल्ने आशा गरिएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले यस वर्ष जुनमा आयोजित युजिसी नेट परीक्षाको 84 विषयहरूको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गरेको छ। उम्मेद्वारहरूले 18 अगस्तसम्म यी उत्तरहरूलाई चुनौती दिन सक्छन्। त्यसो गर्न तिनीहरूले युजिसी नेट पोर्टल मार्फत अनलाइन आवेदन दिनुपर्छ। प्रत्येक उत्तरलाई चुनौती दिन 200 रुपियाँ शुल्क लाग्नेछ। उम्मेद्वारहरूले आफ्नो आपत्तिको लागि समर्थन कागजपत्र पनि पेश गर्न आवश्यक रहनेछ। एनटिए अनुसार अन्य कुनै पनि माध्यमबाट पेश गरिएका आपत्तिहरू स्वीकार गरिने छैन। शुल्क भुक्तानीको अन्तिम मिति पनि 18 अगस्त हुनेछ। भारतले आगामी 18 अगस्तको दिन नयाँ दिल्लीमा ब्रिक्स देशहरूको पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यसअघि पर्यावरण कार्य समूह र जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी सम्पर्क समूहका अधिकारीहरूको बैठक आयोजना गरिनेछ। भारतको अध्यक्षतामा ब्रिक्स शिखर सम्मेलनको विषयवस्तु लचिलापन, नवाचार, सहयोग और स्थिरताका निर्माण हो। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। मन्त्रालयले यस बैठकले अर्थपूर्ण छलफलमा संलग्न हुन, सहमति निर्माण गर्न र पर्यावरण सहयोगलाई बलियो पार्न एक मञ्चको रूपमा काम गर्ने बताएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजपेयीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा मुख्यमन्त्रीले श्री वाजपेयीको राजनैतिक जीवन, दूरदर्शी नेतृत्व र राष्ट्रप्रतिको योगदानलाई स्मरण गर्नुभयो। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले भारतीय राजनीतिको एक अगुवा बनेर आफ्नो लामो सार्वजनिक जीवनभरि नै देशको सेवा, समर्पण र असाधारण राजनैतिक बुद्धिमत्ताको उदाहरण प्रस्तुत गर्नुभएको मुख्यमन्त्रीले बताउनुभयो। श्री वाजपेयीको गहिरो आदर्श र प्रेरणादायी विरासतले देशको जनतालाई मार्गदर्शन गरिरहने कुरो पनि मुख्यमन्त्री अधिकारीले बताउनुभएको छ। गृहमन्त्री अमित शाहले महान सन्त श्री रामकृष्ण परमहंसलाई उहाँको निधनको दिनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले आधुनिक भारतका महान विचारक र माता कालीको परम भक्त श्री रामकृष्ण परमहंसले भारतीय सनातन परम्पराको गहन शक्ति र आध्यात्मिक चेतना प्रत्येक व्यक्तिलाई सुनाउनु भएको बताउनुभयो। श्री शाहले रामकृष्ण परमहंसले धर्मलाई केवल आस्थामा सीमित नराखेर सेवा र मानव कल्याणको माध्यममा परिणत गर्नुभएको बताउनुभयो। उहाँले भन्नुभयो, रामकृष्णका उच्च विचार र आदर्शहरूले समाजलाई सदैव मार्गदर्शन गरिरहनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सेना प्रमुख जनरल धीरज सेठ आज नेपालको 3 दिवसीय सरकारी यात्रामा प्रस्थान गर्नुभयो। यात्राको उद्देश्य दुवै देशहरूबीच रक्षा सहयोग अनि सैन्य सम्बन्धलाई बलियो बनाउन हो। जनरल सेठले भोलि टुडीखेलको सेना मण्डपमा पुष्पाञ्जली अर्पण गर्नुहुनेछ अनि नेपालको सेना मुख्यालयमा गार्ड अफ अनर लिनुहुनेछ। उहाँले नेपाली सेना प्रमुखसित कुराकानी गर्नुहुनेछ, साथै नेपाली सेनाको सैन्य सञ्चालनको महानिर्देशकले उहाँलाई आपसी हितको मुद्दामाथि जानकारी दिनुहुनेछ। त्यसपश्चात जनरल सेठ नेपालको राष्ट्रपति भवनमा अलङ्करण समारोहमा सामेल हुनेछन्। भारत अनि नेपाली सेनाको बीच विशिष्ट परम्परा अनुसार नेपालको राष्ट्रपतिले जनरल सेठलाई नेपाली सेनाको अवैतनिक र्याङ्क जनरल र्याङ्कबाट सम्मानित गर्नुहुनेछ। सेना प्रमुख मंगलबार शिवपुरीमा सेना कमानको विद्यार्थीहरूलाई सम्बोधित गर्नुहुनेछ। जनरल धीरज सेठ आगामी बुधबार पोखरामा भूतपूर्व सैनिकहरूको र्यालीमा भाग लिनुहुनेछ। वीर नारीहरू अनि वीरता पुरस्कार विजेताहरूलाई अभिनन्दन गर्नुहुनेछ तथा भारतीय सेनासित जोडिएको नेपालको सेवानिवृत्त सैनिकहरूसित कुराकानी गर्नुहुनेछ। उहाँ आगामी बुधबारको दिन नै स्वदेश फर्कनुहुनेछ। खरसाङ स्थित भारतीय जनता पार्टी कार्यालयमा आज भारतीय जनता पार्टी प्राथमिक शिक्षा सेलको सभा सम्पन्न भएको छ। सभा

0: प्राथमिक शिक्षा सेलका केन्द्रीय संयोजक प्रकाश हाङखिमको अध्यक्षतामा गरिएको थियो।
1: सभामा केन्द्रीय समिति, जिल्ला समिति, महकुमा र विभिन्न सर्कलका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव निरज थापाको पनि विशेष उपस्थिति रहेको थियो। सभामा जिटिए क्षेत्रको प्राथमिक शिक्षा क्षेत्रमा देखा परेका विभिन्न समस्याहरू र यसको समाधान विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै श्री हाङखिमले भन्नुभयो, न्यायालयको आदेश अनुसार विगत 5 वर्षदेखि कार्यरत शिक्षकहरूले अनिवार्य रूपमा टेट परीक्षा बस्नुपर्ने भन्ने निर्णयको भारतीय जनता पार्टीको प्राथमिक शिक्षा सेलले स्वागत गर्दछ। उहाँले यसलाई पालन गर्दै रिजनल टेट परीक्षा गराएर सबैलाई मौका दिनुपर्छ भन्ने माग रहेको बताउनुभयो। श्री हाङखिमले बताए अनुसार 2002 अन्तर्वार्ता दिएर 2013 शिक्षकको रूपमा नियुक्ति पाएका शिक्षकहरूले भोग्दै आएका विभिन्न समस्याहरू विषयलाई विगतका सरकारले सम्बोधन नगरेको र समस्या झनै जटिल बन्दै गइरहेको र यस समस्याको समाधान चाँडै हुन पर्ने संगठनको माग रहेको छ। त्यसरी नै 4 मार्च 2013 यता नियुक्ति पाएका शिक्षकहरूको पनि अलगै समस्या रहेको र यसलाई पनि समाधान गर्न संगठनको तर्फबाट उच्च स्तरमा पहल गरिरहेको पनि श्री हाङखिमले बताउनुभयो। मानिकलामा आकाशवाणी खरसाङ।
0: गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा 62 वार्षिक नेपाली सङ्गीत प्रतियोगिता स्वरश्री 2026 आयोजन गरिने जानकारी प्राप्त भएको छ। स्वरश्री 2026 लागि गत 10 अगस्तदेखि आगामी 4 सितम्बरसम्म फरम वितरण भइरहेको र प्रारम्भिक स्वर परीक्षण आगामी 5 र 6 सितम्बरमा सम्पन्न हुने भएको जानकारी गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङका उपाध्यक्ष एनबी तामाङले प्रेस विज्ञप्ति मार्फत दिनुभएको छ। उहाँले बताउनु भए अनुसार यस स्वरश्री 2026 सेमिफाइनल आगामी 8 र 9 अक्टोबरमा र फाइनल आगामी 11 अक्टोबर 2026 हुने भएको छ। बंगालमा मनसुन सक्रिय रहने सम्भावना छ। अलिपुर स्थित मौसम विभाग अनुसार आज अनि भोलि राज्यको धेरै क्षेत्रहरूमा वर्षा हुने अनुमान गरिएको छ। केही क्षेत्रमा मेघगर्जन र तेज हावासँगै अत्याधिक भारी वर्षाको चेतावनी जारी गरिएको छ। बंगालको खाडीको उत्तरमा नयाँ निम्न चापीय क्षेत्र बन्ने सम्भावना रहेकोले गाङ्गेय क्षेत्रका धेरै स्थानहरू साथै दक्षिण बंगालका जिल्लाहरूमा वर्षा हुने सम्भावना छ। उत्तर बंगालका सबै जिल्लाहरूमा पनि वर्षाको सम्भावना रहेको छ। मौसम विभागले भोलिदेखि उपहिमालय पश्चिम बंगालमा भारी वर्षा हुने पूर्वानुमान पनि गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। बंगाल सरकारले आज आधिकारिक रूपमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सीले UGC नेट परीक्षाको 84 विषयहरूको लागि अस्थायी उत्तर कुञ्जीहरू जारी गरेको छ। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा 62 वार्षिक नेपाली सङ्गीत प्रतियोगिता स्वरश्री 2026 आयोजन गरिनेछ। मौसम विभागले आगामी दिनहरूमा राज्यका धेरै क्षेत्रहरूमा वर्षा हुने अनुमान गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। आगामी समाचार लिएर हामी पुनः 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम कथा सारथी।
3: नमस्कार, सम्पूर्ण श्रोता साथीहरूलाई कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी बसाइहरूमा म हाम्रो आफ्नै नेपाली साहित्यको महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू पढिरहेको छु। आजको बसाइमा पनि म हाम्रो नेपाली साहित्यको महान स्रष्टा इन्द्र सुन्दासद्वारा रचित कथा गाडीमान लिएर आइसकेको छु। कथा सुरु गर्नभन्दा अघि म श्रोता समक्ष स्रष्टाबारे सानो परिचय सार्न चाहन्छु। भारतीय नेपाली साहित्यको इतिहासमा एउटा उल्लेखनीय एवं आदरका साथ स्मरण गर्नुपर्ने नाम हो स्रष्टा इन्द्र सुन्दास। नेपाली साहित्यमा आधुनिक आख्यानको आरम्भ र त्यसपछिको विकास यात्रामा उनको योगदान अति महत्त्वपूर्ण रहेको मानिन्छ। स्रष्टा इन्द्र सुन्दासको जन्म 22 सेप्टेम्बर 1918 आइतबारको दिन दार्जिलिङ जिल्लाको खरसाङ महकुमा अन्तर्गत सिपाहीद्वारामा भएको थियो। उनको पहिलो प्रकाशित रचना थियो सर्वोपकारी, जो कालेबुङबाट केडी प्रधानको सम्पादनमा प्रकाशित हुने पत्रिका परिवर्तनमा 1 फरवरी 1936 प्रकाशित भएको थियो। यो उद्योगपति जमशेदजी टाटाबारे लेखिएको जीवनपरक लेख हो। उनको पहिलो कथा सपनाको सम्झना यसै पत्रिकामा मई 1936 अङ्कमा प्रकाशित भएको थियो। उनको दोस्रो कथा गाडीमान, जो म आज यहाँबाट पढ्न लागिरहेछु। गाडीमान भने त्यसको 5 वर्षपछि दार्जिलिङबाट रूपनारायण सिंहको सम्पादनमा प्रकाशित हुने पत्रिका।

खोजीको जनवरी सन् 1940 अङ्कमा प्रकाशित भएको पाइन्छ। उनी अध्ययनमा निकै मेधावी थिए। प्रवेशिका परीक्षामा डिस्टिङसन प्राप्त गरी कलकत्ता विश्वविद्यालयबाट स्नातक गरेका थिए। पछि उनी सरकारी सेवामा प्रवेश गरी प्रथम श्रेणीका मेजिस्ट्रेटका रूपमा कार्यरत रहेर सेवाबाट निवृत्त भए। उनका प्रमुख प्रकाशित कृतिहरूमा उपन्यास मङ्गली, जुनेली रेखा, नियति, सहारा, कथा सङ्ग्रह रानी खोला, रोमन्थन इत्यादि। उनका अन्य धेरै कृतिहरू पनि छन्। स्रष्टा इन्द्र सुन्दासको सबैभन्दा चर्चित कृति नियति हो। यस उपन्यासका लागि उनले सन् 1983 नेपाली भाषातर्फको साहित्य अकादमी पुरस्कार प्राप्त गरे। हाम्रो महान महान स्रष्टाको परिचयहरू कथा सारथीको एउटा बसाइको समयले पुग्दैन। त्यसो उसले अब म सहजै कथा सुरु गर्न चाहन्छु। आजको बसाइमा कथा पर्न गएको छ गाडीमान। कथा प्रस्तुत छ गाडीमान। मध्यरातमा त्यही पनि जाडाको महिना, धेरै दिनदेखि तेल नपरेर चुइकिने पहियाहरू भएको एउटा गोरु गाडी बगुवा गाउँ पार गरी सधैँ कोइला चोइलीहरू लिजान्थ्यो। बिहान पख 2 बज्नभन्दा अघि नै ती पहियाहरूको आवाज सुनिन्थ्यो। पहाडमा गोठमा बस्दा गाएका गीत रामायणका 2-4 चरण मिसाएर तामाङ गीत गाउँदै अँधेरी रातमा साइलो एक्लै गाडी धपाउँथ्यो। गोठमा बस्दा घिउ र मही सक्दो धोकेको र गाईका थुनैमा मुख गाडेर दुध चुसेको जोड त्यसमा थियो। खोलाका बगरमा पौठे जोरी र छेलोमा बाजी खेलिरहेकाले त्यो त्यसै पुष्टिएको थियो। डल्लै गोरु काँधमा हालेर दगुर्ला जस्तो। दुई मने बरा नामलोबी नै पिट्युमा बोकेर लदुवा घोडा चाहिँ दगुर्थ्यो। पहाड हलेसीदेखि त्यसै होहोरीमा लागेर आसाम जाने दाईहरूसँग गुन्द्री बजार हेर्नलाई तम्सिएर गोठबाट भागेर आएको थियो। त्यतिखेर दिनको बाटो त्यसलाई केही जस्तो लागेन। एक त त्यो बलियो, त्यहीमाथि दार्जिलिङ हेर्ने रहर थकाइले त्यसलाई रतिभर सताएन। सिमाना सुके घुम पार गर्दै उदेक लाग्दा घर कोठी जङ्गबिरको हिट्टी स्टेटिन रेलगाडी लिक हावागाडी अचम्म अचम्मका चिजहरूको दर्शन गर्दै त्यो गुन्द्री बजार आइपुग्यो। एकछिन त चारैतिर झिलिमिली देख्दा त्यसलाई साँच्चै नै वैकुण्ठ पुगे जस्तो लाग्यो। तर त्यसलाई दुई थोकले औधी डर लाग्यो। एक त लिखमा ठुलो फलामको गाडी दगुरेको, अर्को चाहिँ पाङ्राहरूमाथि मानिसहरू बसेका साना साना घरहरू गुडेका। गोलाइ परेको ठाउँमा ती गाडीहरू त्यसलाई छोप्दै आए झैँ लाग्थ्यो क्यार। उद्वै आँखा चिम्म गरेर साथीहरूका दौराका फेर चुडेउला जत्तिकै गरेर अठ्याउँथ्यो। साथीहरूका पछि पछि लागेर त्यसले चोक बजारका दोकान र पसलहरूमा अनेकौँ चिजबिजको दर्शन गर्यो अनि छक्क पर्यो। यिनीहरू दुई दिन गुन्द्री बजार बसे। त्यसपछि आछाम ताकेर हिँडेका दाईहरू ढाकार बोकी सिलगढीको बाटो लागे। त्यो पनि पछि लाग्यो। हिँड्दा हिँड्दा सुनादा पारी चटकपुर पुगे। रात झमक्क पर्यो। सबैले त्यही बङ्गलामा बास बस्ने निश्चय गरे। चटकपुर अरिङ्गले गाडीमानहरूको गाउँ हुन्। बागगौडाबाट झरेका कोइला चोइली काठ इत्यादि ठाउँ ठाउँमा पुर्याएर पैसा कमाई गाडीमानहरू आफ्नो जीविका जसोतसो चलाउँछन्। दुःखले यिनीहरूलाई छोड्न चाहँदैन, तैपनि निश्चिन्त भई यिनीहरू आफ्नो समय गुजार्छन्। अलिक भाग्यमानीहरूले चाहिँ निकै पुराना र पत्यारा भएपछि गाडीमानदेखि कोइलावाल सरदरसम्म आफ्नो दर्जा बढाउँछन्। त्यहाँ बङ्गलाको छेउमा खड्काबाजीको घर थियो। तिनी सबैभन्दा पुराना गाउँबुढा थिए। गाडी खेपेर नै तिनको उमेर बितिसकेको थियो। हालैमा तिनलाई कोइलावाला सरदार हुने ठुलो मन भयो। आफ्नो गाडीको भार कसैलाई सुम्पेर सरदार हुने मनसुभ गरे। भाग्यले आज त्यो अवसर प्राप्त भयो। यसरी मनमा कुरा खेलाइरहेका बेलामा खड्का बुढाले मन पराए। मान्छे पनि उसै बलियो, देख्नमा पनि राम्रो, सिकाएर सदाएर मान्छे चनाको र काम दिने होला भन्ने बुढाको विचार भयो। बुढाले कुरा चलाए। साथीहरूले पनि सल्लाह दिए। साइलो नराम्रो मन गरी ती साथीहरूसँग छुट्टियो। महिना दिनसम्म बुढो आफैले गाडी धपाउनु, रेल मटर आएका बेलामा बगल लाउनु, भारी लदाउनु इत्यादि गाडीमानले जान्नुपर्ने नियम कानुन सिकाएर दुरुस्त पारे। त्यसपछि आफू चाहिँ बनिए नयाँ सरदार। साइलो अब आफै अरू गाडीमानको सारमा गाडी धपाउन लाग्यो। बलियो र सोझा हुनाले सबैले त्यसलाई मन पराउँथे। रहँदा बस्दा साइलो बाठ हुन लाग्यो। मुगलानको हावाले त्यसलाई छोयो। सबैले त्यसलाई चिन्न थाले। बाटाघाटाका मरमाजन ठेकादारहरूले त्यसको डर हरायो। सङ्गतले गर्दा मान्छे अर्कै भयो। गाउँमा आधा रातसम्म जुवातास खेल्न, बाटामा गाडा थामेर खोपी

समयमा पैसा नाच्न लाग्यो। मोटरवालाहरूलाई टेर्नै छोड्यो। कसैले हकार पकार गरे साइँला खुकुरी थुतेर छोप्थ्यो। मान्छे अहिले अर्कै भइसकेको छ। ऊ बलको तुजुक गर्थ्यो अनि खड्का बाजे धरिलाई टेर्न छोडेको थियो। दसैँ आयो, तिहार आयो, साइँलाले चाड औधी मनायो, देउसी खेली, मारुनी नाचमा गयो। फुलको जोबन बारम्बार रह्यो, यो जोबन एकै बार भन्दै खुबसँग नाच्यो अनि एक बारको यौवनमा रमरस लुट्यो। त्यसपछि हिउँदो लाग्यो। बिहान पख तुसारो परेर डाँडाकाँडा झार जङ्गल बाटाघाटा समस्त सेतमी देखिन लागे। बिहानका शीतमा गोरुहरू कठ्याङ्ग्रिन्छ भनेर गाडीमानहरू आधा रातमा गाडी बजार पुर्याउँछन्। साइँला पनि आफ्नो चुइकिने गाडी लिएर खलबल गर्दै मस्त निन्द्रामा परेका प्राणीहरूलाई जगाउँदै बजार पुग्थ्यो। गाडी हिँड्ने बाटोकै छेउमा चियानहरू हुनाले तर्साउने तथा भूतप्रेतको कुरा अग्गरै चलेको थियो। यस्ता कुरा सुनेर साइँलो जस्तो जब्बर मान्छे पनि डर मान्दै आधा रातमा गाडी धपाउँथ्यो। बाटोमा पर्ने उसेल खोला भूतप्रेतले बास गरेको भयङ्कर ठाउँ भन्ने कुरा उसका मनमा गाडिएको थियो। एक दिन यसरी नै गाडी धपाएर जाँदा त्यहीँनिर पुग्ने बेलामा गोरुहरू अकस्मात बुवा बुवा कराएर अडिए। साइँलोको छाती फुलियो, मुटु ढुकढुक गर्न थाल्यो। एउटा सेतो मुस्लो साँगो मुनिबाट निस्कियो। हेर्दा हेर्दै त्यसले भयङ्कर रूप धारण गर्यो। त्यो देखेर साइँलो चिच्यायो। तर त्यो सेतो कुनै के हो झन् त्यहीपट्टि आए जस्तो लाग्यो। साइँलो घोप्टेर मुर्छा पर्यो। त्यसको होस कहाँ पुग्यो पत्तो भएन। भरे उसको होस फर्कदा गोरुहरू हिँडेर गाडी बजार पुगिसकेछ। त्यो दिनदेखि साइँला एक्लै हिँड्न दुर दुहाई। तर साता दिनपछि फेरि आधा रातमा गाडी बजार पुर्याउने काम निस्क्यो। यसपालि अर्को त्यसैको साथी पनि त्योसँग गाडी लिएर जाने भयो। राति खाइसकेपछि साइँलोले वलिवलीका गफ गरी सबैलाई भुँडीको त्राम्डा बटरिन्जेल हँसायो। खड्का बाजे त झोकिए पनि सबै घर घर गए। साइँलो गोरु नार्न लाग्यो। साथी पनि हिँड्नलाई तर्खर गर्न थाल्यो। अस्तिको कुरा सम्झेर एक मनले साइँलोलाई नजाऊ जस्तो लाग्यो। तर साथी हुनाले त्यसको डर हरायो। साथीलाई अघि लगाई आफू चाहिँ पछि बसेर गीतको तान छोड्दै ऊ गाडी धपाउन लाग्यो। गीत गाउनु जल्थ्यो, ढुक्ख थियो। साथीलाई हेर्छ, ऊ चाहिँ सुरु सुरु गाडी धपाएको धपाएकै छ। निकै दिनपछि आज साइँलो गाडीमानले मध्यरातमा कता कता गीत गाएको सबैले सुने। बगुवा काटेपछि उसका साथीका गोरुहरू पेसाब कुद्न थाले। साइँलोलाई अचम्म लाग्यो। त्यसको गीत आफै बन्द भयो। अस्तिकै ठाउँमा पुग्ने बेलामा मनमा भई उत्पन्न गराउने एउटा शब्द सुनिए जस्तो लाग्यो। लोग्ने मरेकी आई मैले लामो लेग्रो तानेर रोए झैँ। त्यसको आङ फुलियो, मुटु ढुकढुक भयो। एकछिनमा त्यो शब्द बन्द भयो। चारैतिर शून्य। गोरुहरू अघि बढ्न मानेनन्। साइँलोको मुटुले ठाउँ छोड्यो। साथीलाई भेटाउन गोरुका पुच्छर बटारेर जबरजस्ती हिँडायो। त्यसको साथी भने ठिक पुलकै मुखमा गाडी थामेर पर्खिरहेको थियो। तर साइँलोले कति हपार्दा पनि एकरति जवाब दिएन। यसो गर्दा साइँलोको मनमा शङ्का उठ्यो। छेउमा पुगेर गाडी थाम्यो। त्यसको मुटु लगलगी काम्न थाल्यो। वाक्य फुटेन, सारा शरीर तातिएर आयो। हेर्दै हेर्दै साथी भनाउँदाका गाडी गोरु सबै त्यहीँ अल्पिए। साथीको सट्टामा हेरिन सक्नु एउटा विशाल रूप लिएको केही अघिल्तिर खडा भयो। साइँलो चिच्याएर गाडीमा मुर्छा पर्यो। गोरुहरू पनि गाडीसँगै ढले। बिहान भयो। हावागाडी तथा दुधवालाहरूले साँगुमाथि भारीले लादिएको एउटा गाडी अनि एक जोड गोरु र गाडीमा मरिरहेको भेटाए। सबैतिर हल्लाखल्ला भयो। खड्का बाजे र अरू गाडीमानहरूले पनि यो खबर सुने। सबै अत्तालिएर त्यहाँ पुगे। साइँलो र दुई गोरु अगति भई मरिरहेका। सबैले मन नराम्रो गरे। खड्का बाजेको आँखाबाट बरर आँसु खसे। तदारुख भयो। खोलाको झन्ड भूतले नै तिनलाई मार्यो भन्ने सबैको मनमा विश्वास भयो। अब रह्यो साइँलाको लास उठाउने काम। कोही अघि सरेनन्, न त साइँलाका परमप्रिय साथीहरू, न त अरू कोही। खड्का बाजे अलमल त परे। साइँलो बिजातको थियो। उसको लास उसकै जात भाइले मात्र उठाउनुहुने, अरूले नहुने। उसका जातका दुईजना मानिस त्यहाँ बटुलिए। तर तिनले भाव कसे। मुगलानको स्वतन्त्र वातावरणमा बसेका टेर्थे पो किन। खड्का बाजे फसादमा परे, धर्म सङ्कटमा परे।

एकपट्टि जन्मदेखिको संस्कार छुवाछुतका नियम जीवनभरि पालन गरेर बसेका, अर्कोपट्टि मानव धर्मको आवाहन। उनी कट्टर थिए, जातका अन्ध थिए, पुराना विचारका मान्छे थिए, तर थियो एउटा मानव हृदय उनको छातीभित्र लुकेको। सूर्यास्त भयो, एउटा काग काग काग गर्दै नजिकैको नेभाराको रुखबाट भर्र उड्यो। खड्का बाजेले लामो सास तानी इष्टदेवतालाई सम्झेर एकचोटि आकाशपट्टि हेरे। उनले स्वयं आफ्नै हातले साइलाको दाहकर्म गरिदिए। साँझमा भूतप्रेतले बास गरेको खोलामा साइलाको लास खरानी भयो। खड्का बाजेले त्यहीमाथि आँसु चुहाए। चारैपट्टि शान्ति छ, नीरव छ। सप्तमीको जुनले त्यो दृश्य नेभाराको रुखको आड लागेर हेरिन्। हवस्त श्रोतावर्ग, यति मिठास कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। आजको कथा पढ्दा त्यस्ताको सुनादह, दोर्जेलिङ, खरसाङ, हुसेल खोला, अरिङ्गले, चटकपुर कस्तो थियो होला भन्ने लाग्छ। हाम्रा यी महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू हामीले मात्र होइन आजको युवा पिँढीले पनि सुन्नुपर्छ, अध्ययन गर्नुपर्छ भन्ने लाग्छ। स्रष्टा इन्द्र सुन्दास मूलत आख्यानकारको रूपमा चिनिन्छ। उनका रचनामा तत्कालीन समाज, मानवीय सम्बन्ध, सामाजिक परिस्थितिको साथै मानिसको जीवनमा आउने सङ्घर्ष र नियतिको प्रभावलाई कथात्मक रूपमा प्रस्तुत गरेको पाइन्छ। उनी दार्जिलिङ खरसाङ क्षेत्रको सामाजिक परिवेशलाई नेपाली आख्यानमा प्रस्तुत गर्ने महत्त्वपूर्ण लेखकका रूपमा पनि स्मरण गरिन्छ। हवस् त श्रोतावर्ग, फेरि अर्को बसाइमा म यस्तै मिठो कथा लिएर आउनेछु। आजलाई भने यी मिठा मिठा गीतहरूको साथमा बिदा दिनुहोस्। धन्यवाद।

0: समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। सरकारले पाकिस्तानका सार्वजनिक सञ्जालमा प्रसारित गरिएको त्यस भिडियोको खण्डन गरेको छ जसमा राष्ट्रपतिले राफेल विमान सम्बन्धी छानबिन आयोग गठन गर्ने बारे बयान दिनुभएको दावी गरिएको थियो। राष्ट्रपति उपराष्ट्रपति तथा प्रधानमन्त्रीले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिका अवसरमा स्मारक सदैव अटलमा पुष्पाञ्जली अर्पण गर्नुभयो। हर घर तिरङ्गा अभियान अन्तर्गत आज हरियाणाको करनालमा तिरङ्गा यात्रा निक्लियो। यो अभियान यस महिनाको 9 तारिकदेखि 17 तारिकसम्म देशभर सञ्चालन भइरहेको छ। अनि राष्ट्रिय परीक्षा एजेन्सीले यस वर्ष जुन महिनामा सम्पन्न भएको युजिसी नेट परीक्षाका 84 विषयका प्रोभिजनल आन्सर की सार्वजनिक गरेको छ। अब समाचार विस्तारमा। सरकारले पाकिस्तानका सामाजिक सञ्जालमा प्रसारित गरिएको त्यस भिडियोको खण्डन गरेको छ जसमा राष्ट्रपति द्रौपदी मुर्मूले राफेल विमान सम्बन्धी छानबिन आयोग गठन गर्ने बारे बयान दिनुभएको दावी गरिएको थियो। पत्र सूचना कार्यालय पिआइबीको तथ्य जाँच इकाइले उक्त दावीलाई फर्जी ठहर गरेको छ। पिआइबीले स्पष्ट गरेको छ कि राष्ट्रपतिले यस्तो कुनै बयान दिनुभएको छैन। पिआइबीले नागरिकहरूलाई सतर्क रहन तथा सत्यापित जानकारीका लागि आधिकारिक स्रोतहरूमाथि मात्र विश्वास गर्न आग्रह गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिका अवसरमा नयाँ दिल्ली स्थित उहाँको स्मारक सदैव अटलमा पुष्पाञ्जली अर्पण गर्नुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले सोशल मिडिया पोस्टमा भन्नुभएको छ, अटलजीको विरासत राष्ट्रका लागि प्रेरणाको स्रोत बनिरहनेछ। उहाँले राष्ट्र निर्माण, समावेशी नेतृत्व र राष्ट्रिय गौरवप्रति उनको वचनबद्धताले भावी पिँढीलाई प्रेरित गरिरहनेछ बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतको प्रगतिमा पूर्व प्रधानमन्त्रीको भूमिका अतुलनीय छ। गृहमन्त्री अमित शाहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी प्रधानमन्त्री बन्नु अघि लामो समयसम्म विपक्षमा रहे पनि कहिल्यै आफ्ना सिद्धान्तसँग सम्झौता नगरेको बताउनु भएको छ। यही कारणले उहाँलाई आजाद शत्रु भनिने गरेको पनि श्री शाहले उल्लेख गर्नुभयो। केन्द्रीय मन्त्री मनोहर लालले आज पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजपेयीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमित शाहले भन्नुभयो,
1: 16 अगस्त आज ही के दिन अटल जी हम सबके बीच में से विदा लिए थे। अटल जी की याद में इस पवित्र भूमि पर आज एक बहुत बड़ी 21 फीट की प्रतिमा लगाने का काम और एक भव्य स्मारक बनाने का काम भारतीय जनता पार्टी के कार्यकर्ताओं ने किया है।
0: हरियाणा को करनाल में आयोजित एउटा कार्यक्रम में उहाँले राष्ट्र निर्माण में पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयी को योगदान अविस्मरणीय रहने बताउनुभयो। हर घर तिरङ्गा अभियान अन्तर्गत आज हरियाणाको करनालमा तिरङ्गा यात्रा निक्लियो। यस अभियान यस महिनाको 9 तारिकदेखि 17 तारिकसम्म देशभर सञ्चालन भइरहेको छ। तिरङ्गा यात्रालाई केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले शुभारम्भ गर्नुभयो। ठूलो संख्यामा नागरिकहरूले हातमा राष्ट्रिय झण्डा बोकेर यात्रामा सहभागिता जनाए। केन्द्रीय मन्त्री स्वयं मोटरसाइकलमा सवार भई यात्रामा सहभागी हुनुभएको थियो जसले सहभागीहरूको उत्साह अझ बढाएको थियो। यस यात्राको उद्देश्य प्रत्येक नागरिकसम्म देशभक्ति र राष्ट्रिय गौरवको सन्देश पुर्याउनु रहेको छ। राष्ट्रिय परीक्षा एजेन्सीले यस वर्ष जुन महिनामा सम्पन्न भएको युजिसी नेट परीक्षाका 84 विषयका प्रोभिजनल आन्सर की सार्वजनिक गरेको छ। उम्मेदवारहरूले 18 अगस्तसम्म यी उत्तर कुञ्जीमा आपत्ति जनाउन सक्नेछन्। यसका लागि यूजीसी नेट पोर्टल मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। प्रत्येक उत्तरमा आपत्ति जनाइए बापत 200 रुपियाँ शुल्क तिर्नुपर्नेछ। साथै उम्मेद्वारहरूले आफ्नो आपत्तिको समर्थनमा आवश्यक कागजात समेत पेश गर्नुपर्नेछ। एनटिएले अन्य कुनै माध्यमबाट पठाइएका आपत्तिहरू स्वीकार नगर्ने स्पष्ट पारेको छ। आपत्ति शुल्क बुझाउने अन्तिम मिति पनि 18 अगस्त नै रहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्छ समाचार। भारतले आगामी मङ्गलबार 18 अगस्तका दिन नयाँ दिल्लीमा ब्रिक्स देशका वातावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यसै सिलसिलामा भोलि वातावरण कार्य समूह तथा जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी सम्पर्क समूहका अधिकारीहरूको बैठक हुनेछ। भारतको अध्यक्षतामा आयोजना भइरहेको यस ब्रिक्स सम्मेलनको विषय लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनको निर्माण रहेको छ। ब्रिक्स देशका वातावरण मन्त्रीहरूको बैठकको अध्यक्षता पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादवले गर्नुहुनेछ। मन्त्रालयका अनुसार यो बैठक सार्थक छलफल गर्ने, सहमति निर्माण गर्ने तथा वातावरणीय सहकार्यलाई अझ सुदृढ बनाउने महत्त्वपूर्ण मञ्च हुनेछ। मन्त्रालयले जनाएको छ कि भारतले ब्रिक्स वातावरण कार्य समूहका लागि 4 प्राथमिकताका क्षेत्र पहिचान गरेको छ। उत्तर प्रदेशको वाराणसी विमानस्थलमा आज मुम्बई जाने एयर इन्डिया एक्सप्रेसको उडानका एक यात्रुको लाइसेन्स प्राप्त बन्दुक सुरक्षा जाँचका क्रममा आकस्मिक रूपमा पड्किएको छ। नगर विमान मन्त्रालयका

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले वर्ष 2047 भारतलाई पूर्ण विकसित राष्ट्र बनाउनका निम्ति युवाहरू, गरिबहरू, महिलाहरू अनि किसानहरूलाई सशक्त बनाउन आवश्यक रहेको बताउनु भएको छ। राजस्व सतर्कता निर्देशालयले दक्षिण पूर्वी एसियाबाट भारतमा सुपारीको अवैध आयात गर्ने एउटा ठूलो नेटवर्कको भण्डाफोर गरेको छ। कार्मिक, लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रस्तुत गर्नुहुनेछ। विदेशी पोर्टफोलियो निवेशक एफपिआई अगस्तको पहिलो दुई सप्ताहमा भारतीय सेयर बजारको शुद्ध खरिदार बन्न पुगेको छ अनि युक्रेन र रुस बीचको आपसी मिजाइल र ड्रोन आक्रमणमा 11 जनाको मृत्यु भएको छ। सुनोस् समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले भन्नुभयो वर्ष 2047 भारतलाई पूर्ण विकसित राष्ट्र बनाउनका निम्ति युवाहरू, गरिबहरू, महिलाहरू अनि किसानहरूलाई सशक्त बनाउन आवश्यक छ। उहाँले बताउनुभयो केन्द्रमा मोदी सरकारले यी वर्गहरूमाथि विशेष ध्यान दिइरहेको छ। श्री शाहले आज राजस्थानको अलवरमा राज्यको 17 जिल्लामा 6,600 करोड रुपियाँ भन्दा अधिकको विकास परियोजनाहरूको आधारशिला अनि लोकार्पण गर्नुभएपछि एउटा कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै भन्नुभएको छ।
2: 2047 में अगर भारत को पूर्ण विकसित बनाना है तो ये युवा, गरीब, अन्नदाता और महिला को ताकतवान बनाना पड़े। आज यही मन से किसानों को किसान सम्मान निधि, पशुपालकों के लिए 500 करोड़ की डेयरी की व्यवस्थाएं, युवाओं को नौकरी और माताओं के लिए, बहनों के लिए सरस डेयरी का एक्सटेंशन का काम आज भारतीय जनता पार्टी की सरकार ने किया।
1: श्री शाहले भन्नुभयो केन्द्र सरकारले किसानहरूको विकास अनि कल्याणको निम्ति कैयौँ योजनाहरू सुरु गरेको छ। गृहमन्त्रीले भन्नुभयो वर्ष 2014 2026 एउटा वर्ष पनि यस्तो रहेन जब मोदी सरकारले किसानहरूको निम्ति कुनै ठूलो योजना सुरु गरेन।

0: उहाँले बताउनुभयो, न्यूनतम समर्थन मूल्य एमएसपीमा लगातार वृद्धि गरिएको छ। राजस्व सतर्कता निदेशालयले दक्षिण पूर्वी एसियाबाट भारतमा सुपारीको अवैध आयात गर्ने एउटा ठूलो नेटवर्कको भण्डाफोर गरेको छ। नेटवर्कले दक्षिण पूर्वी एसियाली सुपारीलाई बङ्गलादेशी मूलको भनेर गलत घोषणा गर्दै दक्षिण एसियाली मुक्त व्यापार क्षेत्र साफ्टा अन्तर्गत प्राप्त हुने सहुलियतपूर्ण भन्सा शुल्कको फाइदा उठाउँदै आएको थियो। वित्त मन्त्रालय अनुसार अनुसन्धानको क्रममा यस घटनाबाट सरकारलाई 2,500 करोड रुपियाँ भन्दा बढी राजस्व क्षति हुन सक्ने बताएको छ। यस घटनासँग सम्बन्धित 9 जना व्यक्तिलाई पक्राउ गरिएको छ।
1: डीआरआई ने बताया कि जांच के दौरान जुटाई गई खुफिया जानकारी से पता चला कि कुछ गिरोह बड़े पैमाने पर धोखाधड़ी करते हुए साफ्टा का लाभ ले रहे थे। ये सिंडिकेट इंडोनेशिया, थाईलैंड, मलेशिया और दक्षिण पूर्व एशिया के अन्य देशों से उत्पन्न सुपारी का आयात करते थे, लेकिन भारत में आयात के दौरान उसका मूल देश बांग्लादेश घोषित कर रहे थे। खुफिया जानकारी के आधार पर डीआरआई ने कोलकाता और विशाखापत्तनम में आयातकों, कस्टम्स ब्रोकरों और आईईसी धारकों से जुड़े कई ठिकानों पर एक साथ तलाशी अभियान चलाया। इस दौरान दक्षिण पूर्व एशियाई देशों में सुपारी के मूल होने की पुष्टि करने वाले कई दस्तावेज और अन्य साक्ष्य बरामद किए गए। डीआरआई अधिकारियों ने करीब 75 लाख रुपए की नकदी भी जब्त की, जिसे अवैध रूप से आयात किए गए सामान की बिक्री से प्राप्त रकम होने का संदेह है। मामले की जाँच जारी है। सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: कार्मिक, लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रस्तुत गर्नुहुनेछ। मन्त्रालयले यस अवसरमा पेन्सन मित्र पुस्तिका अनि देशव्यापी डिजिटल जीवन प्रमाणपत्र डिएलसी अभियान 5 को लागि पेन्सन मित्र पुस्तिका र दिशा निर्देशहरू पनि विमोचन गरिने बताएको छ। कार्यक्रमको क्रममा एक ब्याङ्किङ प्रदर्शनी आयोजना गरिनेछ, जहाँ 17 पेन्सन वितरण गर्ने ब्याङ्कहरूले सेवानिवृत्त कर्मचारीहरूको लागि तयार पारिएका उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्। राष्ट्रिय अनुभव पुरस्कार 2026 को लागि 15 कर्मचारीहरू चयन भएका छन्। यी पुरस्कार विजेताहरूले पासपोर्ट सेवा केन्द्र पहल पुरानो नियमहरूलाई प्रतिस्थापना गर्दै वर्तमान परिस्थितिसँग मिल्दोजुल्दो नयाँ नियमहरूको निर्माण, प्रशासन र लेखा प्रणालीमा प्राविधिक रूपान्तरण र ऊर्जा संरक्षण जस्ता विभिन्न महत्वाकांक्षी सरकारी परियोजनाहरू मार्फत राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Crossing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विज्ञान तथा प्राद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले चिकित्सकीय मार्गदर्शनमा आधारित चिकित्सा दृष्टिकोणमा जोड दिनुभएको छ। उहाँले शीघ्र निदान समयमा उपचार तथा अनावश्यक परीक्षणहरूबाट बाँच्नुको महत्त्वमाथि जोड दिनुभयो। नयाँ दिल्लीमा प्रोफेसर आनन्द एन मालवीय र डाक्टर प्रशान्त कौशिकद्वारा लिखित पुस्तक रिमोटोलोजी एसेन्सियल अ न्यू फ्रन्टियर फर एस्पायरिङ क्लिनिसियन्सको विमोचन समारोहमा बोल्नुहुँदै डाक्टर जितेन्द्र सिंहले तीन आयामी दृष्टिकोणले अनावश्यक औषधि र अत्याधिक परीक्षणको प्रयोगलाई रोक्न, निदानमा ढिलाइ रोक्न र बिरामीहरूले सही समयमा सही विशेषज्ञसँग परामर्श गर्ने कुरा सुनिश्चित गर्न मद्दत गर्ने बताउनुभयो। जम्मू काश्मीरमा जम्मू पुछ राष्ट्रिय राजमार्गमा बहुप्रतीक्षित सुङ्गल सुरुङलाई आम मानिसहरूको निम्ति खोलिएको छ। यसबाट राजौरी अनि पुन्छ तथा छेउछाउको क्षेत्रहरूमा सम्पर्क सुविधालाई प्रोत्साहन मिल्नेछ। यसको निर्माण सीमा सडक संगठनले गरेको हो। यस सुरुङलाई पहिले 22 अगस्तमा आम मानिसहरूको निम्ति खोलिने कार्यक्रम थियो, तर यसलाई स्वतन्त्रता दिवसको उपहारको रूपमा निर्धारित समयभन्दा अघि नै खोलियो। यसबाट यात्रीहरूलाई राहत मिल्नेछ अनि क्षेत्रमा सडक सम्पर्क राम्रो हुनेछ। विदेशी पोर्टफोलियो निवेशक एफपिआई अगस्तको पहिलो 2 सप्ताहमा भारतीय शेयर बजारको शुद्ध खरिदार बन्न पुगेको छ। नवीनतम डिपोजिटरी आँकडा अनुसार एफपिआईले यस महिना अहिलेसम्म शेयर बजारमा 16,621 करोड रुपियाँको निवेश गरेको छ। कुल निवेशमा 11,199 करोड रुपियाँ शेयर बजारहरूमा लिवालीको माध्यम, जबकि 5,422 करोड रुपियाँ प्राथमिक बजारको माध्यमबाट निवेश गरिएको छ। जुलाईमा तीव्र भएको खरिदारीको तीव्रता अगस्तमा पनि जारी रहेको छ।

0: बलियो घरेलु आर्थिक बुनियाद अनि कम्पनीहरूलाई राम्रो तिमाही परिणामहरूको कारण खरिददारीलाई समर्थन प्राप्त भइरहेको छ। यसैबीच ऋण बजारमा पनि विदेशी निवेशकहरूको रुचि बढिरहेको छ। युक्रेन र रुस बीचको आपसी मिजाइल र ड्रोन आक्रमणमा 11 जनाको मृत्यु भएको छ। युक्रेनले रुसको दक्षिण पश्चिमी रोस्तोव क्षेत्रलाई लक्षित गरी धेरै ड्रोन आक्रमण गरेको थियो, जसमा 6 जनाको मृत्यु भयो। यसलाई युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको छ। 150 भन्दा बढी ड्रोन आक्रमणले धेरै घरहरू र रेलवे स्टेसनलाई क्षति पुर्याएको छ र जङ्गलमा आगो लागेको छ। मस्कोका गभर्नरले पनि युक्रेनको आक्रमणले पोडोल्स्कमा रहेको वाइल्ड बेरी गोदाममा आगलागी भएको पुष्टि गर्नुभयो। रुसको रक्षा मन्त्रालयले रातारात 822 युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ। यसैबीच रुसी आक्रमणका कारण युक्रेनमा 5 जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले क्रिभी रिहामा मिजाइल आक्रमणमा 2 जनाको मृत्यु भएको र 14 जना घाइते भएको बताउनु भएको छ। इन्डोनेसियाको फ्लोरेसको तटमा हिजो बिहान 7.7 तीव्रताको भूकम्प गएपछि पूर्वी नुसा तेङ्ग्रा प्रान्तमा 14 दिनको आपतकालीन अवस्था घोषणा गरिएको छ। यो आपतकालीन 28 अगस्तसम्म लागू रहनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले वर्ष 2047 भारतलाई पूर्ण विकसित राष्ट्र बनाउनका निम्ति युवाहरू, गरिबहरू, महिलाहरू अनि किसानहरूलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो। राजस्व सतर्कता निर्देशालयले दक्षिण पूर्वी एसियाबाट भारतमा सुपारीको अवैध आयात गर्ने एउटा ठूलो नेटवर्कको भण्डाफोर गरेको छ। कार्मिक लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रस्तुत गर्नुहुनेछ। विदेशी पोर्टफोलियो निवेशक FPI अगस्तको पहिलो 2 सप्ताहमा भारतीय सेयर बजारको शुद्ध खरिददार बन्न पुगेको छ अनि युक्रेन र रुस बीचको आपसी मिजाइल र ड्रोन आक्रमणमा 11 जनाको मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

सङ्गीत मानिसको भावना, विचार र अनुभूतिलाई स्वर, लय र ताल मार्फत अभिव्यक्त गर्ने एक सुन्दर कला हो। यसले खुसी, दुःख, प्रेम, आशा, पीडा र सम्झना जस्ता भावनालाई शब्दबिनै पनि व्यक्त गर्न सक्छ। सङ्गीत मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, परम्परा र पहिचान जोगाउने महत्त्वपूर्ण साधन पनि हो। नेपाली समाजमा लोकगीतदेखि आधुनिक गीत, शास्त्रीय सङ्गीतदेखि पप तथा रक सङ्गीतसम्म यसको आफ्नै विशेष स्थान छ। सङ्गीतले मानिसलाई मानसिक शान्ति दिनुको साथै विभिन्न समुदाय र पुस्ताबीच भावनात्मक सम्बन्ध जोड्ने काम गर्छ। त्यसैले सङ्गीतलाई मानव जीवनको अभिन्न हिस्सा मानिन्छ। नमस्कार सम्पूर्णमा, आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणीमा म मौसम नेवारको न्यानो अभिवादन। र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। माया मानिसको जीवनमा सबैभन्दा सुन्दर र पवित्र भावना हो। यसले मानिसहरू बीच आत्मीयता, विश्वास, सम्मान र समझदारीको सम्बन्ध निर्माण गर्छ। साँचो मायाले मानिसलाई खुसी, प्रेरणा र साहस प्रदान गर्छ तथा कठिन परिस्थितिमा पनि साथ दिने शक्ति दिन्छ। जहाँ माया हुन्छ त्यहाँ शान्ति, सहानुभूति र सद्भाव कायम रहन्छ। त्यसैले माया मानव जीवनको अमूल्य उपहार हो जसले संसारलाई अझ सुन्दर र अर्थपूर्ण बनाउँछ। र प्रथम गीत रहेको छ परेलीको आकाश एल्बमबाट माया जालेमा, जसमा स्वर रहेको छ रविन शर्माको, शब्द पुष्कर पराजुली अनि सङ्गीत रहेको छ शरद सिन्हाको।

पहिलो भेट सधैँ विशेष हुन्छ। अपरिचित दुई मन पहिलो पटक आमने सामने हुँदा मनमा अनौठो उत्सुकता, लाज र मिठो अनुभूति जन्मिन्छ। केही शब्द मात्र बोलिए पनि त्यो क्षण मनमा गहिरो छाप बनेर बस्न सक्छ। पहिलो भेटमा देखेको मुस्कान, आँखाको भाव र बोलेका साना साना कुराहरू पनि लामो समयसम्म सम्झनामा रहन्छन्। कहिलेकाहीँ त्यही पहिलो भेट नै एउटा सुन्दर सम्बन्धको सुरुवात बन्छ, जहाँ अपरिचितबाट चिन्जान, चिन्जानबाट मित्रता अनि बिस्तारै मायाको यात्रा सुरु हुन्छ। र अर्को गीत रहेको छ बिमला राईको पहिलो भेट हाम्रो, जसमा शब्द रहेको छ पुरुष ढकालको र सङ्गीत ओम प्रकाश विष्टको।

सपना भनेको आँखाले देख्ने दृश्य मात्र होइन, मनले बोकेको एउटा सुन्दर आशा पनि हो। कहिलेकाहीँ सपना निन्द्रामा आउँछ, कहिलेकाहीँ भविष्यको कल्पना बनेर मनभित्र जन्मिन्छ। जीवनमा जति कठिनाई आए पनि आफ्ना सपनालाई समातेर अघि बढ्ने मानिसले आशा र हिम्मत गुमाउँदैन। केही सपना पुरा हुन्छन्, केही अधुरा रहन्छन्, तर हरेक सपनाले हामीलाई नयाँ बाटो, नयाँ उद्देश्य र जीवनलाई अर्थपूर्ण बनाउने प्रेरणा दिन्छ। त्यसैले सपना देख्नु मात्र ठुलो कुरा होइन, त्यसलाई पुरा गर्ने साहस र निरन्तर प्रयास गर्नु नै जीवनको वास्तविक सुन्दरता हो। र अर्को गीत रहेको छ साकार सपना एल्बमबाट मेरी माया, जसमा शब्द, सङ्गीत अनि स्वर रहेको छ महेश्वर लामाको।

अर्को गीत रहेको छ रुमानी बतास एल्बमबाट एउटा मिठो सपना, जसमा स्वर रहेको छ रविन शर्माको, शब्द पुष्कर पराजुली अनि सङ्गीत रहेको छ शरद सिन्हाको।

र यति मिठो गीतहरू सुन्दा सुन्दै अब भने जाने बेला भएको छ र अबलाई प्रस्तुता योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त नमस्ते।

श्रोताहरू अहिले सुन्नुभयो बद्री खरेलको स्वरमा लोकगीत। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् मङ्गल सिंह लामा अनि साथीहरूको स्वरमा यो गीत।

0: नाटकों के अखिल भारतीय कार्यक्रम में आज प्रस्तुत है रानी दुर्गावती पर केंद्रित योगेश त्रिपाठी का लिखा नाटक रानी दुर्गावती। संयोजक हैं पुष्पेंद्र सौरभ और निर्देशक हैं विनोद कुमार।
1: समय 16वीं शताब्दी।
2: यो कथा हो गडाकटङ्गा अर्थात् गन्डवाना साम्राज्यको, जुन मध्य भारतमा नर्मदा उपत्यकादेखि उत्तरी मध्य प्रदेश र विन्ध्या सतपुरा पर्वतमालासम्म फैलिएको थियो। यो कथा हो रानी दुर्गावतीको, जसलाई नियतिले इतिहास रचनाका निम्ति रोजेको थियो। भारतीय इतिहासमा रानी दुर्गावती वीरता, साहस, शौर्य, आत्मसम्मान अनि अद्वितीय नेतृत्वको एउटा ज्योतिपुञ्ज हुनुहुन्छ। 16 शताब्दीमा रानी दुर्गावतीको शासनकालाई गन्डाकटङ्गा अर्थात् गन्डवाना साम्राज्यको इतिहासमा आर्थिक समृद्धि र सम्पन्नताको स्वर्ण युग मानिन्छ। श्रोता, नाटकको अखिल भारतीय कार्यक्रममा आज प्रस्तुत छ रानी दुर्गावतीमाथि नै केन्द्रित योगेश त्रिपाठीद्वारा लिखित नाटक रानी दुर्गावती। संयोजक हुनुहुन्छ पुष्पेन्द्र सौरभ र निर्देशक विनोद कुमार। त सुनौ नाटक रानी दुर्गावती।
3: समय 16 शताब्दी। चारैतिर फैलिएको अराजकताको वातावरणका बीच गढा कटङ्गा सायद एउटै मात्र यस्तो राज्य थियो जहाँ शान्ति थियो, प्रजाहरू खुसी र समृद्ध थिए। गोन्डवाना साम्राज्यका सबै थोक राम्ररी चलिरहेको थियो। गोन्डवाना साम्राज्यका महाराज दलपत शाह आफ्नी पत्नी दुर्गावती, पुत्र वीरनारायण र राजमाता पद्मावतीका साथमा राजकाज सम्हालिरहनु भएको थियो। तर समय कहिले काहीँ ज्यादै निर्दयी बनिदिन्छ। राजा दलपत शाह अचानक बिरामी परेर स्वर्गवासी हुनुभयो। रानी दुर्गावतीका लागि यो वज्रपात भन्दा कम थिएन।
2: रानीज्यू, राजमाता पद्मावती र राजपुरोहित महेश ठाकुर पाल्नु हुँदैछ। प्रणाम राजमाता। प्रणाम राजपुरोहितज्यू।
4: पुत्री दुर्गावती, हाम्रो खुसीमा कालको कुदृष्टि पर्यो। पुत्री कुदृष्टि पर्यो।
5: आफूलाई सम्हाल्नुहोस् राजमाता। महारानी सम्हाल्नुहोस् आफूलाई।
4: कहिले काहीँ त नियमहरूलाई बिर्सिदिनुहोस् राजपुरोहित महेश ठाकुर। तपाईँलाई थाहा छ हाम्रो पुत्र गएको छ, यसको सिन्दूर पुछिएको छ। आज राजमाता र महारानी होइन, एउटी आमा र पत्नी रोइरहेका छन्। आज त दिन पुरुष रुन दिनुहोस् राजपुरोहित।
5: ईश्वरको विधानलाई कसैले बदल्न सक्दैन राजमाता, तर यो समय साहस र निर्णय दिने हो, रुने होइन। क्षमा गर्नुहोला राजमाता, राज्यको रक्षा र सम्मानको अगाडि राजवंशको व्यक्तिगत दुःख कुनै विलासिता भन्दा कम होइन। गढा राज्यको चारैतिर शत्रु नै शत्रु छन्। यदि हामी कमजोर भयौँ भने गोन्डवाना साम्राज्य पराधीन हुन समय लाग्ने छैन महारानी, समय लाग्ने छैन राजमाता।
6: राजमाता, क्षमा चाहन्छु। नगर र वरपरका क्षेत्रहरूमा घोषणा गरिँदैछ कि महाराजसँगै महारानी दुर्गावती सती जानुहुनेछ।
4: के भन्यो? यस्तो कहिले हुने छैन।
7: म सती जाने छैन। मैले प्राण र मनले आफ्ना पतिलाई स्वीकार गरेकी थिएँ। उहाँ जानुभयो, तर उहाँका अधुरा सपनाहरू पुरा गर्ने दायित्व अब मेरो हो। माँ दुर्गाले दिनुभएको यो अमूल्य जीवन व्यर्थ जान दिने छैन। राजमाता, आशीर्वाद दिनुहोस्। तपाईँको पुत्रपछि अब तपाईँकी दुर्गावतीको हरेक सास मातृभूमिको रक्षा र सम्मानमा

0: विपरीत हुनेछ।
1: के छ दिवान आधार सिंह?
2: राजमाता, मालवाका मिया बाज बहादुर खानले हामी माथि चढाई गरेका छन्।
1: के उनका पिता सुजात खाँको चिहानको माटो पनि सुकेको छैन होला? अझै त बाबुको 40 दिन पनि भएको छैन र उसले आफ्नो नजर बदल्यो। उठ पुत्री, उठ, बिर्सिदेऊ कि तिमी महाराज दलपत शाहकी विधवा हौ, अब तिमी गढा राज्यकी रानी हौ, रानी दुर्गावती।
0: आधार सिंहज्यू, हामी बाज बहादुरको हरेक इटाको जवाफ ढुङ्गाले दिनेछौ। सेनालाई तुरन्तै पठाउनुहोस्, युद्धभूमिमा स्वयं म रहनेछु।
2: जो आज्ञा महारानी।
3: महारानी की
4: जय।
3: महारानी की
4: जय।
3: महारानी।

0: दुर्गावती चुपचाप आफ्नो सेना लिएर पहाडको बीचमा गएर तैनात हुनुभयो। बाज बहादुरको सेना जब वहाँ पुग्यो तब उनीहरूमाथि अचानक आक्रमण गरियो। रानी दुर्गावतीले आफ्नो बहादुरी र सैन्य व्यूहरचनाले बाज बहादुरलाई खुला टेक्न बाध्य बनाउनु भयो। बाज बहादुर समातिए तर महारानीले उनलाई चेतावनी दिएर छोडिदिनु भयो र फर्केर दरबार पुग्नुभयो।
1: पुत्री दुर्गावती, बाज बहादुरलाई तिमीले किन छोडिदियो?
2: कतै उनी घातक सिद्ध हुँदैनन्?
3: हामीले उनलाई क्षमा गरेर धर्म निभाएका छौँ राजमाता। उनी घातक भयो भने हामी पनि घातक हुनेछौँ।
1: दिवान आदर सिंह, के तपाईँलाई थाहा भयो कि रानी सती हुने हल्लाको पछाडि कसको हात थियो? भन्नुहोस् आदर सिंह, तपाईँ किन चुप हुनुहुन्छ?
4: क्षमा चाहन्छु राजमाता, यो सबै कुँवर चन्द्र शाहको भनाइमा गरिएको थियो।
1: ठुलो दाईको मृत्युपछि कुँवर चन्द्र शाहको कृत्यको अर्थ हामीले अहिले बुझ्यौँ। उनको यो मनसाई कहिले पुरा हुने छैन, कहिले पुरा हुने छैन दिवानजी।
4: हुन्छ राजमाता, हुन्छ।
1: तर हामी सावधान रहनुपर्छ। राजकुमार वीर नारायणलाई राजगद्दीमा राख्ने समयमा यदि चन्द्र शाहले कुनै पनि चाल चल्छन् भने उनलाई तुरन्त बन्दी बनाउनुहोस्।
4: जो आज्ञा राजमाता।
5: रानी दुर्गावती की
6: जय।
5: रानी दुर्गावती की
6: जय।
5: राजकुमार वीर नारायण की
6: जय।
5: राजकुमार वीर नारायण की
6: जय। लिनुहोस् महारानी, राजकुमारलाई पगरी पहराइदिनुहोस्।
7: पर्ख महाराज, दलपत शाह पछि राजगद्दीको उत्तराधिकारी म हुँ। म उहाँको सानो भाइ चन्द्र शाह। यस राजगद्दीमा बस्ने अधिकार केवल चन्द्र शाहलाई छ, अरू कसैलाई छैन। राजकुमार वीर नारायण त अझै नाबालक छन्, कमजोर छन्।
1: होइन पुत्र चन्द्र शाह, गद्दीमा वीर नारायण नै बस्ने छन्।
7: अनि राज्यको रक्षा कसले गर्नेछ? राजकाज कसले सम्हाल्नेछ आमा?
1: आमा होइन, राजमाता भन। राज्यको हेरचाह रानी दुर्गावतीले गर्नुहुनेछ र उहाँ यस काममा समर्थ पनि हुनुहुन्छ। जब तिमी मौज मस्ती गरिरहेका थियौ तब उनले बाज बहादुरलाई धुलो चटाउँदै थिइन्। यस राज्यका कैयौँ गढ र पोखरी सरोवरहरू रानी दुर्गावतीले नै बनाइसकेका छन्।
7: जे सुकै भए पनि एउटा स्त्री युद्धको मैदानमा ओर्लिनु हाम्रो परम्परा होइन राजमाता। विधवा भाउजूले मर्यादाको पालन गर्दै घुम्टो भित्रै बस्नुपर्छ।
3: मलाई घुम्टो हाल्नु छैन देवरज्यू, हाल्नु छैन र हात्तीमा बसेर पर्दा पनि हाल्नु छैन मलाई। म यहाँ दरबारमा पनि बस्नेछु र अनुहार नछोपी बस्नेछु, अनि जब आवश्यकता पर्नेछ पुरुषको भेष पनि धारण गर्नेछु। हो, सधैँ झै युद्धको समयमा स्वयं युद्ध क्षेत्रमा रहनेछु। म अब बुहारी र भाउजू दुर्गावती मात्र होइन, अब म रानी दुर्गावती हुँ। र जब ठुला ठुला दायित्वहरू निभाउनु पर्छ तब साना साना नियमहरू त टुट्ने नै छन् देवरज्यू।
7: म यो सबै सहन सक्ने छुइनँ। म महाराज संग्राम शाहको छोरा हुँ।
3: अनि तपाईँ यो पनि नबिर्सिनुहोस् कि म पनि महाराज संग्राम शाहकी बुहारी र चन्देल नरेश कीर्ति सिंहकी छोरी हुँ।
7: राजमाता, अब तपाईँ पनि सुन्नुहोस्, यदि तपाईँले मलाई गद्दीमा राख्नु भएन भने नि सेनामा हुने विद्रोहको दोष मलाई नदिनु होला।
1: ए, कसले गर्छ विद्रोह? म पनि त हेरौँ दिवानजी।
4: हुकुम राजमाता, त्यस्तो केही हुने छैन कुमार।

0: द्रसा, महाराज दलपत शाहको स्वर्गवासपछि राजमाताको आदेशको पालन गर्नु पुरा गढ राज्यको धर्म हो। गढ राज्यकै हितमा यो निर्णय लिएको हो कि रानी दुर्गावतीले नै राज्यको कुशल सञ्चालन गर्न सक्नुहुन्छ। जसले पनि यस निर्णयको विरोध गर्नेछ ऊ गढ राज्य र राजवंशको शत्रु हुनेछ। सिपाहीहरू सन्दर्शाएर उनका मानिसहरूलाई बन्दी बनाओ।
1: राजकुमार चन्द्र शाह सती हुने हल्ला फैलाएर तपाईँले गढ राज्यलाई नेतृत्वहीन बनाउने प्रयत्न गर्नुभएको छ र वीर नारायणको राज्याभिषेकको विरोध गरेर तपाईँले राजमाता पद्मावतीको आदेशको उल्लङ्घन गर्नुभएको छ। यदि तपाईँको ठाउँमा अरू कोही हुन्थ्यो भने उसलाई यो जघन्य अपराधका लागि मृत्यु दण्ड दिन्थ्यो। तर तपाईँ गोन राजवंशका वंशज हुनुहुन्छ, त्यसैले तपाईँलाई देश निकाला गरिन्छ। यदि फेरि तपाईँले गोन राज्यभित्र पाइला टेक्नुभयो भने तपाईँलाई त्यही गरिनेछ जुन एउटा साधारण देशद्रोहीलाई गरिन्छ। सिपाहीहरू यिनलाई गढ राज्यको बाहिरसम्म पूर्ण सम्मानका साथ लिएर जाऊ।
2: रानी दुर्गावती

0: मामी दुर्गावती की
1: जय।
0: मामी दुर्गावती की
1: जय।
0: मामी दुर्गावती की
1: जय।
2: फेरि त्यही भयो जसको शंका थियो। चन्द्र शाहले वीर नारायणको राज्याभिषेकमा बाधा पुर्याए र रानीले उनलाई बन्दी बनाएर राज्यबाट निर्वासित गरिदिनु भयो। जसरी यहाँ गढको गद्दीमा बालक वीर नारायणलाई राखेर रानी दुर्गावतीले शासन सम्हालिरहनु भएको थियो, ठिक त्यसरी नै दिल्लीको गद्दीमा बालक अकबरलाई राखेर सल्तनत सम्हाल्नमा व्यस्त थिए बैरम खान। तर विरासतमा पाएको साम्राज्य विस्तारको चाहना र बैरम खानका चालबाजीहरू सिक्दा सिक्दै अकबरले आफ्नो बालापन समेत गुमाइसकेका थिए। उनी 18 वर्षको उमेरसम्म पुग्दा पूर्णता र अवसरवादिताको त्यस हदसम्म पुगेका थिए जहाँ आफ्नैहरूको रगत पनि उनलाई पानी जस्तै लाग्न थालेको थियो।
3: जिल्लैलाई गढ राज्यकी महारानी दुर्गावतीले बाज बहादुरलाई पराजित गरिदिनु भएको छ, साथै ज्यान पनि बक्स गरिदिनु भएको छ। अब चारैतिर रानी दुर्गावतीको बहादुरी र महानताकै चर्चा छ।
4: बहादुरी, महानता, बीरबल, मलाई जलालुद्दिन मोहम्मद अकबरलाई अरू कसैको बहादुरी र महानताको कथा मन पर्दैन। विजयनगर तल्लो टाढा दक्षिणमा छ, त्यसलाई पछि हेरौँला। तर मेवाडका राणा प्रताप र गढकी यो विधवा दुर्गावतीलाई आफ्नो सल्तनतमा मिलाउनु नितान्त आवश्यक छ।
3: हजुर, गढ एउटा सानो शान्त राज्य हो, उनीहरूबाट हामीलाई कुनै खतरा छैन।
4: खतरा सिमानाको होइन बीरबल, खतरा सिमानाको होइन, खतरा इतिहासको हो। आउने समयले मलाई महान अकबर भनोस्, यसका लागि मैले त्यो हरेक शिरलाई झुकाउनु पर्छ जसले उच्च हुने साहस गर्छ। त्यो हरेक राजा र राज्यलाई जित्नु पर्छ जो साँच्चै नै महान छन् वा हुन सक्छन्। म अरू कसैको महानताको छायामा बाँच्न सक्दिन बीरबल।
3: हजुर जहाँ पना, तर
4: मानिसहरू भन्थे कि म बालक हुँ। मैले त्यो बैरम खानबाट पनि छुटकारा पाएँ जसले मलाई औला समातेर हिँड्न सिकाएका थिए। किन, यदि महान बन्नु छ भने यसो गर्नै पर्छ, किनभने मानिसहरू उनलाई महान भन्न थाल्नेछन्, भन्नेछन् कि बैरम खानले अकबरलाई तिखारेर शहंशाह बनाए, नत्र ऊ त यस लायक नै थिएन।
3: जुन राजाहरूले तपाईँको अधीनता स्वीकार गर्दैनन् नि
4: बुझौ, उनीहरूलाई म माटोमा मिलाइदिनेछु, उनीहरूलाई पनि र उनीहरूको नामलाई पनि माटोमा मिलाइदिनेछु।
5: जहाँपना, रतनपुरका राजा कल्याण साई तपाईँलाई भेट्न चाहनुहुन्छ।

0: भेट न आएका हुन् कि केही माग्न आएका हुन्? यो रतनपुर कहाँ छ?
1: जापाना गढ राज्यको दक्षिण पूर्वी सिमानामा छ रतनपुर।
0: ओहो, त्यसो भए त पक्का दुर्गावतीको विरुद्ध कुनै सल्लाह दिन आएका होलान्। यहाँका राजाहरूलाई अर्को राजासँग यति ईर्ष्या किन हुन्छ बिरबल? बोलाऊ उनलाई, हेरौँ उनसँग दिनलाई वा सुनाउनलाई के छ।
2: रतनपुरका राजा कल्याण साई हाजिर हो।
3: जहापनाको सफलता बुलन्द रहोस्।
0: बस्नुहोस्, तपाईँ यहाँ के का लागि आउनुभयो कल्याण साई?
3: जहापना, गुण्ड राज्यकी रानी दुर्गावतीले जहिलेदेखि मिया बाज बहादुरलाई मात दिनु भएको छ।
0: हामीलाई थाहा छ, केही त्यस्तो भन्नुहोस् जुन हामीलाई थाहा छैन।
3: ज्यू, तबदेखि हामी छिमेकी राज्य उनीसँग धेरै डराएका छौँ। उनी जुनसुकै बेला पनि हामीमाथि आक्रमण गर्न सक्छिन् जहापना।
0: यदि त्यस्तो हुन्थ्यो भने अहिलेसम्म उनले मालवामाथि हमला गरिसक्थिन् किन बिरबल?
1: हजुर, तपाईँले सही भन्नुभयो।
3: मालवामाथि हमला नगरेर उनी आफैलाई महान देखाउन चाहन्छन् जहापना। वास्तविकता यो हो कि उनी मुगल सल्तनतलाई पनि कब्जा गर्ने तयारी गरिरहेकी छिन्।
0: ए, आखिर कसको बलमा नि?
3: एक त उनलाई आफ्नो तागतमाथि धेरै नै घमण्ड छ, दोस्रो उनीसँग एउटा दुर्लभ हात्ती र एउटा दुर्लभ सल्लाहकार छन्।
0: अच्छा, यी दुवैलाई हाम्रो दरबारमा हाजिर गराउने आदेश पठाऊ। के भयो बिरबल, तिमी किन मौन छौ?
1: आलिजा, शंका छ कि मूर्खतामा कतै उनले तपाईँको आदेशको अवज्ञा नगरून्।
0: त्यसो भए त अझ राम्रो हुनेछ बिरबल। हामीलाई गढलाई कुल्चने सिधा बहाना मिल्नेछ। महान हिन्दुस्तानको अर्को एउटा महान राज्यकी महान रानीको महानता साबित हुन अगाडि नै समाप्त हुनेछ।
4: महारानी, मुगल बादशाह अकबरको सन्देश लिएर एउटा दूत आएको छ।
5: मुगल बादशाहको दूत, भित्र लिएर आउसलाई।
6: महारानीज्यू, सल्तनत हिन्द शहनशाह अकबरले तपाईँको लागि एउटा अमूल्य उपहार पठाउनु भएको छ र भन्नुभएको छ कि हजुरले आफ्नो दुर्लभ हाथी शर्मन र आफ्नो सल्लाहकार आधार सिंहलाई दिल्ली दरबारमा पठाइ बक्सियोस्।
5: अनि यो थालमा भएको उपहार के हो?
6: हजुर, यो चम्किलो सुनले बनेको पिञ्जरा हो। उहाँले यो पनि भन्नुभएको छ कि एउटी आइमाईको काम राजपाट सम्हाल्नु र युद्धको मैदानमा ओर्लनु होइन, महलभित्र बस्नु हो। महारानीजी,
5: तपाईँ अतिथि गृहमा आराम गर्नुहोस्, हाम्रो जवाफ लिएर जानुहोला।
6: जो आज्ञा महारानी साहिबा।
5: जलालुद्दिनको यो दृष्टता कि उसले हाम्रो प्रिय शर्मन हाथी र आधार सिंहज्यू तपाईँलाई माग्ने कसरी दृष्टता गर्यो?
7: उसले यस्तै गर्छ महारानी, उसले कमजोर राज्यहरूलाई डराउनका लागि यस्तै उपायहरू अप्नाउने गर्दछ।
5: जलालुद्दिनले यो पिञ्जरा पठाएर हामीलाई सन्देश दिएको छ कि हामी उसको अधीनता स्वीकार गरौं। ऊ हामीलाई सुनको पिञ्जरामा कैद भएको चरो बनाउन चाहन्छ।
7: तपाईँले सही अनुमान लगाउनु भयो रानी साहिबा।
5: त्यो मुगल दूतलाई फिर्ता यहाँ लिएर आऊ।
6: महारानी,
5: अब तपाईँ जान सक्नुहुन्छ, तपाईँको काम पुरा भयो। आफ्ना जहापनासँग भनिदिनु होला कि हामी एउटा स्वतन्त्र राज्य हौ, उनका गुलाम होइनौ। हो, उनको यो दुर्लभ उपहारको जवाब हामी आफै चाँडो भन्दा चाँडो दिनेछौ।
7: यदि हामी चुप लाग्यौ भने यसलाई हाम्रो कायरता सम्झिनेछ।
8: त्यो त ठिकै हो, तर उत्तर चाहिँ के दिने त?
5: एउटा पिञ्जरा बनाउनुहोस्, त्यो पनि शुद्ध सुनको। उसले मलाई पिञ्जरा पठाएको छ नि, हामी उसलाई कपास धुन्ने र लुगा बुन्ने पिञ्जरा पठाउने छौ। उसलाई सन्देश दिने छौ कि राम्रो हुनेछ उसले गण्डवनामा नजर नहालोस्, नत्र पुरा जिन्दगी बसेर कपास धुन्नु बाहेक अरू कुनै कामको लायक रहने छैन, गढमा नजर नहालोस्।
8: तर सुनको पिञ्जना महारानी?
5: हो, ठिक त्यति नै ओजनको जति ओजनको उसको पिञ्जरा छ, न एक रति बढी न एक रति कम। जलालुद्दिनलाई थाहा हुनुपर्छ कि गढकी महारानी कोही भिखारी होइन।

0: जो उसको सुनले दबियुन।
1: अनि यसलाई लिएर दिल्ली को जानेछ?
2: म जानेछु यदि महारानीलाई उचित लाग्छ भने।
0: उचित छ, आखिर त्यो अहंकारीलाई पिञ्जना पठाउनको सही अर्थ पनि त बुझाउनु पर्छ। चाँडै कारवाही गरियोस्।
2: जो हुकुम महारानीज्यू।
3: होशियार सहनशाह हिंदुस्तान जिले इलाही जिले सुभारी जलालुद्दीन मोहम्मद अकबर आउनुहुँदैछ। जापानको सफलता बुलन्द होस्। जापान घर राज्यकी मन्त्री आधार सिंह आउनुभएको छ, तपाईँलाई भेट्न चाहनुहुन्छ।
4: भित्र लिएर आऊ।
2: प्रणाम जापान।
4: त्यसो भए तिमी हौ आधार सिंह?
2: हजुर जापान, सानो राज्यको एउटा सानो सेवक।
4: तिम्रो नाम धेरै सुनेको छु।
2: तपाईँले हाम्री महारानीज्यूलाई एउटा उपहार पठाउनु भएको थियो, उहाँले पनि तपाईँका लागि यो विशेष उपहार पठाउनु भएको छ।
4: हेरौँ त यो थालमा के छ। उपहार पेश गरियोस्। के हो यो? के हो?
2: पिञ्जना हो हजुर। यसले कपास धुनिन्छ धागो तयार गर्नुभन्दा अगाडि।
4: पिञ्जना?
2: ज्यू,
4: त्यो पनि सुनको? बिरबल, यो पिञ्जनाको के मतलब भयो? बिरबल
5: आलीजहाँ, महारानी दुर्गावतीको आशय यो हो कि तपाईँ गढ जित्ने पुरुष सार्थको सपना छोडेर स्त्रीहरू चाहिँ कपास धुन्ने काम सुरु गर्नुहोस्। अर्को एउटा अर्थ पनि हुन सक्छ।
4: त्यो के हो?
5: कि यदि तपाईँले गढमा हमला गर्नुभयो भने उहाँले तपाईँलाई कैदमा हालिदिनुहुनेछ र आलीजहाँ कैदीहरूलाई कपास धुन्ने काम दिइन्छ अनि तपाईँलाई पनि।
4: यति धृष्टता लाग्छ, धेरै नै सुनजम्मा भएछ गढ राज्यसँग।
2: तपाईँले सही भन्नुभयो शहंशाह, गढ राज्यमा सुन पनि छ र सोह्य पनि छ। हाम्रो राज्य करेला जस्तै छ, जसले हामीलाई निल्ने कोसिस गर्नेछ उसको घाँटी तितो फलले भरिनेछ।
4: आधार सिंह, युद्धका लागि तयार रहनु। गएर भनिदिनु दुर्गावतीसँग,
2: महारानी दुर्गावती भन्नुहोस्।
5: आलीजहाँ, महारानी दुर्गावती।
4: हुन्छ हुन्छ, महारानी दुर्गावती। जान सक्छौ तिमी? असक्खा
6: हुकुमका,
4: युद्धको लागि तयारी गरियोस्। गढमा तुरन्तै चढाई गर, मलाई गढ चाहिन्छ, बुझ्यौ तिमीले?
6: त्यस्तै हुनेछ जापान।
2: महारानीको जय होस्।
7: जय हो, जय हो।
2: महारानीको जय होस्।
7: जय हो, जय हो।
2: महारानीको जय होस्।
7: जय हो, जय हो।
0: फर्किनुभयो आधार सिंह ज्यू, कस्तो लाग्यो हाम्रो पिञ्जना जलालुद्दीनलाई?
2: अकबर रिसले पागल भयो, महारानी पागल भयो। खबर पाएको छ कि उसले सेनापति आसफ खानलाई गढमा हमला गर्न आदेश दिएको छ। ऊ युद्धका लागि निस्किसकेको छ महारानी।
0: हामी गोन्डवनाका वासिन्दा हौ, हामी युद्धको तयारी गर्दैनौ, बरु सधैँ तयार रहन्छौ। आउन दे उनीहरूलाई।
8: अनि नरै नालाको नजिक घमासान युद्ध भयो। रानी दुर्गावतीले आफ्ना हजार सैनिकहरूसँग शत्रुहरूको विशाल सेनालाई पहिले त आफ्नो छापामार युद्ध कौशलले भगाउनु भएको थियो। नरै नाला नजिकैको साँखुरो गछेडीमा फँसेका मुगल सेनाका हजारौँ सैनिकहरू मुला गाजर सरह काटिएका थिए। आफ्नो सेनाको यो दुर्दशा देखेर आसफ खान नराम्ररीसँग डराएको थियो र आफ्नो बचे खुचेको सेना लिएर भागेको थियो। तर भोलिपल्ट 24 जुन 1564 ऊ फेरि फर्कियो।
4: महारानी अनर्थ भयो, महारानी अनर्थ भयो। यसपालि त आसफ खानले आफ्नो सबै तोपहरू पहाडको मुखमा लिएर आएको छ महारानी। अगाडि धेरै तोपहरू देखिँदैछन्। हेर्नुहोस्,
0: कत्रो ठुलो गल्ती भयो हामीबाट। यदि हामीले हिजो राति नै धावा बोलेको भए उनीहरूको तोपको मुख खोलिने अगाडि नै ती नष्ट भइसकेका हुन्थे। केही छैन, अब पछाडि हेर्ने समय होइन। वीर सैनिकहरू, आक्रमण गर!
4: आक्रमण! सिपाहीहरू, दुर्गावतीको हात्ती पहाडको धेरै माथि छ, त्यहाँसम्म हाम्रा तोपका गोलाहरू ठिकसँग पुग्न सकिरहेको छैनन्। केही कुशल धनुर्धरहरूलाई उचाइमा पठाऊ अनि तलबाट गोलाबारी जारी राख, जारी राख गोलाबारी।
0: हिम्मत नहार्नु मेरा वीर सैनिकहरू। केही धनुर्धारीहरू

0: بطن میاد و مدین میشن از صد دوز.
1: مرکا
2: مهرانی مهرانی کی بود؟ آره سایمیک دوگورا دوگورا مهرانی کو آخا ما کار لگیو ما افنا حتی کو خودم رو ڈھلنو بیو کودا سایمیک کودا چی دو مهرانی مهرانی
0: آیا یس پلی زنگاتی ما کار لگیو رک چه زروع
2: مهرانی
0: تارا مورو کنی سایم
2: مهرانی سایمی کرو گیرا بناو گیرا مهرانی لی سرکتی پالکی میں راکی را گار طرف لیر دام چیلو چیلو چیلو مهرانی یونس یونس مهرانی چیلو یونس مهرانی گیرا بناو سایمی کرو گیرا بناو مهرانی یونس چیلو
0: نای مهران بو می چوڑی را جانی چوینا محاف نو انتیم انتیم ساس سما لڑنی چو یو جرالو دن لائی تاوس کی کوز سنگا سامنا بھائی کو دیو اس کو
2: مہرانی
0: یو آئی جا
2: مہرانی مہرانی مہرانی مہرانی مہرانی
0: کو
2: ما تو بیک سیوک آدھر سنگا
0: آدھر سنگ لگسا دیرے راگات پاگی سکیو میرے یو سریر لے اب ساتھ دیرے ایک کو چھائینا اگر یہ نوز انہیں رکو بیسال سینا ہمیں رو دیرہ بڑی رہے کو سا یہ ساکی کی دوسرا مغل رو لے ملائی بندی بنائی را
2: میرے
0: اپمان گرو یو لی نوز میرے کھٹار را आफ्नो हातले
2: होइन महारानी होइन
0: मलाई मारिदिनुहोस्
2: होइन महारानी होइन होइन महारानी
0: मलाई मृगति दिनुहोस्
2: होइन महारानी यो अधर्म यो दासले आफ्नो हातले कहिले गर्न सक्दैन महारानी हामी तपाईँलाई मारेर बाँच्नुभन्दा मर्न बरु मन पराउँछौँ तपाईँ हिँड्नुहोस् न महारानी हामी घेरा भनेर तपाईँलाई घरतिर लिएर जानेछौँ हिँड्नुहोस् न हिँड्नुहोस् न महारानी
0: के तपाईँ यो चाहनुहुन्छ कि के मेरो अपमान होस् के घरकी रानी मुगलहरूको खैतमा जानेछ रणभूमि छोडेर म कतै जाने छैन कतै जाने छैन आधार सिंहज्यू यदि तपाईँ यसो गर्न सक्नुहुन्न भने घरकी छोरी आफ्नो फैसला आफै गर्न जान्दछिन्
2: महारानी छोड्नुहोस् मेरो खुट्टा छोड्नुहोस् महारानी यो तपाईँले के गर्नुभयो महारानी यो मेरो कटार खोजेर रोप्नु भयो महारानी तपाईँले आफूलाई आफैलाई महारानी
0: आधार सिंहज्यू मैले सधैँ मानेको छु जीवन र मृत्युको बीच कुनै पर्खाल हुँदैन मृत्यु पनि त यो अमर जीवनको एउटा सानो अंश मात्र हो नि हे मातृभूमि हे मेरो घरको माटो तिम्रो सधैँ जय होस् जय बडा दे
2: महारानी महारानी महारानी धन्य छ तपाईँको यो बलिदान

इतिहासको पानामा अकबरले जितेका होलान्, तर कीर्ति र गौरवको अमर पताका महारानी दुर्गावतीकै फहराइयो। मातृभूमिको स्वाभिमान मर्यादा र गौरवका लागि चन्देल राजवंशकी छोरी र गोन साम्राज्यकी महारानी दुर्गावतीको यस सर्वोच्च बलिदानले लाखौँ करोडौँ देशवासीहरूको मनमा देशका लागि मरिहत्ते गर्ने यस्तो ज्योति जगायो जुन आज पनि जीवित छ र शताब्दीसम्म जीवित रहनेछ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 11:10 भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 मेगाहर्समा प्रभातकालीन अधिवेशन लिएर। हवस् त, अहिले आज्ञा चाहन्छु।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 11:10 भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 मेगाहर्समा प्रभातकालीन अधिवेशन लिएर। हवस् त अहिले आज्ञा चाहन्छु।